0: सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्कल निकाल्न सक्यो भनेदेखि चाहिँ समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ। र कानूनी बनाउने प्रक्रियामा त झन् हामीले कानून बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानून बनाउनु चाहिँ हुँदैन भन्छु म जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि हामीहरू सर्टेन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ त्यो आधारमा चाहिँ ल अब चाहिँ यस्तो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि त्यो होइन। हामीले चाहिँ त्यो चिजले इफेक्टेड मान्छेहरू को को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेजर समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चिजलाई सर्ट आउट गर्नको लागि कस्तो कानून चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यो भने चाहिँ सही रूपमा चाहिँ हामीले कानूनी रूपमा काम गर्न सक्षम हुन्छौँ जस्तो मलाई लाग्छ।
1: हालसालैको दिनमा तपाईँ धरान लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन भ्रमण गरेर फर्कनु भयो र सम्भवतः तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो। यसपालिको संसदमा तपाईँ नयाँ ढंगबाट नयाँ पार्टीबाट अगाडि बढ्दै गर्दाखेरि त्यस्तो केही महसुस भयो कि अथवा त्यो सांसदहरूको बुझाइको कमजोरी अथवा बुझाइको सकारात्मकता त्यसैमा निर्भर गर्दो रहेछ भन्ने लाग्छ?
0: हजुर यस्तो भयो, मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बीचमै कन्फिडेन्स भन्ने कि डिफ्रेन्ट लेभल हुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ। तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला। हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ होइन, त्यो इक्जामहरूमा चाहिँ तीन चार चरणको इक्जामहरू थियो, त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु आज म, भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा सेकेन्ड थर्ड यस्तो महिलाहरूमा भएरै उछिन्दै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो। त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या, किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्रै हेर्ने हो, समानुपातिक सांसद हामी देशैभरिको मुद्दा उठाउन सक्छौँ, देशैभरिलाई हेर्नुपर्ने हुन्छ, हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ होइन। तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिस्सामा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ। सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर एक जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ। सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जिम्मेवारी
1: भनेको समानुपातिक सांसद हुन पाएकोमा तपाईँलाई अझ बढ्दा
0: गौरव महसुस छ र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि त्यो दायरा चाहिँ तोड्न मन छ मलाई
1: भनेको त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ।
0: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद रहिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही भन्दा कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ म दिन चाहन्छु।
1: तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मान्यज्यू भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ?
0: देशैभरिबाट आउँछ हामीलाई अनि सुनसरीमा काम गरिरहँदाखेरि अब यो सुनसरीको कुराहरू भयो धरान सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु क्या म, यति राम्रो ठाउँ छ होइन धेरै किसिमले क्या, जस्तै भनिहाल्यो यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन। त्यस्तै गरेर शिक्षाको केस हेर्नुपर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा चारवटा विश्वविद्यालय छ, चार चारवटा विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन क्या। जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ, एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको हो, फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हातेसार कलेज छ, त्यसपछि बीपी कोइराला हस्पिटल्स भयो, त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ, यो चार चारवटा विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ धराने हो होइन। त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त, किनभने यस्तो जस्तै रामधुनी भयो होइन तपाईँको बुढाबाँध भयो कोशी टप्पुहरू त्यहीँ पर्छ, त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको संगमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ। इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू। त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ, पञ्चकन्या विजयपुर डाँडा भेरेटार भनेको यस्तो ठाउँ कि फेरि पाँच मिनट अगाडिको ठाउँ एकदमै गर्मी त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज, त्यो किसिमको अनुभव चाहिँ हामीले त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि यो देखिएकै छैन, मान्छेले चिनेकै छैन। एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यौँ भने यसलाई हामी त धरानको मात्रै इकोनोमी बढ्ने होइन त, पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यसलाई लिएर, यो कुराहरू छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ। यो
1: त्यसो भए धरान अथवा इटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ, के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्र परेको छ?
0: मैले त यस्तो मैले सक्ने चाहिँ समन्वयको काम गरिदिइराखेको छु।
1: त्यहाँ बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुरा अलिक बढी चाहिन्छ?
0: यस्तो हुन्छ सर, मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, त्यसको सहीसँग कार्यान्वयन पनि हुन पर्यो होइन। जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर, सबभन्दा बढी त धरान भनेको पानीको समस्या, त्यहाँनिर पानीको लागि र तपाईँको बिपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो तीन महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा गर्दा गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा बेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो, हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा, र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि बाँडिदिनु भएको छ, अनि हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि।
1: जस्तो अहिले घर परिवारबाट यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सकियो भने भन्ने धेरै बहस पनि भइरहेको छ, तपाईँलाई के लाग्छ के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यौं भने अपराधका घटनाहरू घट्न सक्छन्?
0: कानून मात्रै कडा गरेर पनि हुँदैन हजुर, यसमा यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ क्या। छोरीलाई हामीले सुरक्षित रहन सिकायौं होइन, मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नबस है भनेर सिकाउनु भयो होला होइन, यसो लुगा नलगा भनेर सिकाउनु भयो होला, नचिनेको मान्छेसँग नबोल है भनेर सिकाउनु भयो होला। तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौँ कि सम्मान गर्नुपर्छ, नारीहरूको सम्मान गर्नुपर्छ, नो भनेको नो हो होइन। एउटा हस्बेन्ड वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि, र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ होइन, शिक्षाको अभावको कुराहरू, जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ होइन, कि त अब बेरोजगारहरू हुन्छ, कि त लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ, अलिकति साइको टाइपको मान्छेहरूले चाहिँ त्यो विभत्स तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ भने, यो सबै कुराहरूलाई चाहिँ हामीले एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ, कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ। त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई, र सँगसँगै कानुन पनि हामीले कडाभन्दा कडा कानुन यसमा चाहिँ परिमार्जन गर्नै पर्ने हुन्छ, त्यसको लागि हामी परिरहेको छौँ। र सामाजिक दायित्व पनि हुन्छ, हामीले एउटा फ्यामिलीको दायित्व पनि हुन्छ, मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ। छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि, छोरीलाई हामीले जानी नजाने क्या, यो किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु क्या, यो हामीले अन्जानमा गरिरहेको छ। हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ, हामी आफूलाई सेक्योर फिल गर्दैनौँ, आफन्तकै बीचमा पनि हामीलाई सेक्योर फिल गर्दैनौँ, कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन, कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ होइन। त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूसँग कुरा लिन खोजिरहेको हुन्छु भने, यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीडित हुनुहुन्छ, अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको सिक्सदेखि तपाईँको टेनसम्म पढ्ने छोरी बच्चाहरू यति धेरै यो साइबर बुलिङमा परेको छन्। अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटी युनिटसँग बसेर कुराहरू गरेको छु, यसमा पनि मैले चाहिँ शिक्षा स्कूलको लेभल सेभेन क्लासको सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा, किनभने यो धेरै छ, जति प्रविधि बढ्दै गयो होइन, जस्तै किनभने यसमा चाहिँ पीडकहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ अनि लगाउनु खोज्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ भनेर लगाउनु खोज्ने पनि बढिरहेको छ भने कहाँनिर हामीले रोक्न सकिरहेको छैनौँ त, समाज कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामीले परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ। एउटा आमाको कर्तव्य हुन्छ त्यसमा, एउटा समाजको कर्तव्य हुन्छ, एउटा बुवाको कर्तव्य हुन्छ, र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ, त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ. हाम्रो छोरालाई पनि जुन दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ. र त्यो सँगसँगै कानुन पनि फितलो भएको कारणले गर्दाखेरि चाहिँ यो भइरहेको, त्यसको लागि चाहिँ कानुन चाहिँ कडाभन्दा कडा कानुन हुनुपर्छ. यो एउटै किसिमको कानुन, यो जुन कानुन छ त्यो कानुनले चाहिँ मान्छेहरू डराउँदैन जस्तो लाग्छ. र यो कानुन भइरहे पनि यो अपराध रोकिँदैन.
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद समानज्यू.
0: हजुर धन्यवाद. हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ आएर केही कुराहरू आफ्नो राख्न दिनुभएकोमा. र अब मेरो आफ्नो जुन सदनको एक्सपिरियन्सहरू हजुरले एउटा राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद.
1: हस् धेरै धन्यवाद. यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले बिहानको ठिक 6 बज्यो.

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: आज 2083 साल भदौ 18 गते बिहीबार सेप्टेम्बर 3 तारीक सन् 2026 नेपाल सम्बत 1446 भदौ कृष्ण पक्षको सप्तमी तिथि।
2: प्रमुख खबरका शीर्षकहरू।
1: रसुवा भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1200 भन्दा धेरै, 4216 सम्पर्कविहीन, खोज तथा उद्धारका लागि 21,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन।
2: जलवायु परिवर्तनले नेपालमा विपदको जोखिम बढ़दै भोटेकोशी बाढ़ीमा मृत्यु तथा जनधनको क्षतिबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, बाढ़ी क्षेत्रमा 22,00,000 टन फोहोर।
1: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन, 50 अर्ब भन्दा बढ़ी बीमा दावीको आकलन, तरकारी को भाउ सस्तियो, ग्यासको अभाव भने कायमै।
2: तापक्रम बढ़ेपछि प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य र खानेपानीको संकट, म्यानमारमा बाढ़ीमा 31,000 बढ़ी प्रभावित, वार्तामा आउन इरानलाई कुनै दबाव नदिएको अमेरिकी राष्ट्रपतिको भनाई।
1: र नेपाल एक क्रिकेट टोली तास्मानिया संघको एक दिवसीय खेलमा पराजित, भोलि साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए संघ खेल्ने, भोलिबाट पुरूष भलिबलको एनभीए शुरू हुने।
3: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा रसुवा भोटेकोशी बाढ़ी र भएको जनधनको क्षतिको पछिल्लो विवरणको प्रसंग।
2: भदौ 10 गते आएको भोटेकोशी बाढ़ीका कारण मृत्यु हुनेको संख्या 1204 पुगेको छ। 4216 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले हिजो साँझ विवरण सार्वजनिक गर्दै बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्य जारी रहेको र बाढ़ीमा घाइते भएका 301 जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाएको हो। 195 जना डिस्चार्ज भएका छन् भने 70 जना उपचाररत छन्। उपचारका क्रममा 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म 11,993 जनाको उद्धार गरिएको छ भने 610 वटा हवाई उडान मार्फत उद्धार कार्य, उद्धार तथा राहतको काम सञ्चालन भइरहेका छन्। बाढ़ीपछि विस्थापित भएका 3,948 जना 4 जिल्लाका 34 वटा होल्डिङ सेन्टरमा बसिरहेका छन्। नुवाकोटका 24 केन्द्रमा 2,981 जना, रसुवामा 5 केन्द्रमा 320, धादिङका 3 केन्द्रमा 260 र काठमाडौँमा 2 केन्द्रमा 387 जना आश्रय लिइरहेका छन्। यसबीच बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङमा पनि खोज तथा उद्धारको काम भइरहेको प्राधिकरणले जनाएको छ। रसुवागढ़ी जलविद्युत आयोजनाको 120 मेगावाट क्षमताको सुरुङमा करिब 150 मिटरभित्र ठूला चट्टान भेटिएपछि उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिनाई भएको छ। 90 जनाको टोली, 3 स्कावेटर र 1 बबक्याट प्रयोग गरी बाटो हटाउने तथा कम्प्रेसन मेसिन, रक ब्रेकर र ब्लास्टिङ मार्फत सुरुङमा पाल पार्ने काम जारी रहेको प्राधिकरणले जनाएको हो। आयोजनाको सुरुङको विभिन्न क्षेत्रमा खोज तथा उद्धारको काम भइरहेको छ। लाङटाङमा 20 मेगावट आयोजनामा भारतीय टोलीको रेकीपछि नेपाली सेना सहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य अगाडि बढ़ाएको छ। टोलीले सुरुङभित्र करिब 75 मिटर प्रवेश गरी हालसम्म करिब 900 मिटर लेदो हटाएको छ भने खोज तथा उद्धारका क्रममा 2 शव समेत फेला परेको जनाइएको छ। चिलिमी, माथिल्लो त्रिशुली ए, त्रिशुली 3A, त्रिशुली 3B र मैलुङ खोला जलविद्युत आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा पनि खोज तथा उद्धार जारी रहेको प्राधिकरणले जनाएको हो।
1: यसैबीच बाढ़ी र पहिरोका कारण पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़क खण्ड अन्तर्गत कृष्णभीर र परेवा भीरमा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध छ। गल्छी देवीघाट खण्डमा लेदो हटाउने काम चलिरहेको छ भने तादी नदीमा 75 मिटर लामो बेली ब्रिज जडानका लागि पनि तयारी भइरहेको छ। विदुर बेत्रावती सड़क खण्डको करिब 2.5 किलोमिटर सड़क पूर्ण रूपमा बगेपछि ब्रेकर र एक्सावेटर प्रयोग गरी पुनः सञ्चालनको काम भइरहेको छ। संचारतर्फ नेपाल टेलिकमका 120 मध्ये 115 र एनसेलका 78 मध्ये 75 वटा मोबाइल टावर सञ्चालनमा आएका छन्। तिमुरे, चिलिमे खोला, त्रिशुली 3B, भाल्चे, किस्माङ र चन्दनबारी लगायतका केही क्षेत्रमा सेवा पुनस्थापना हुन बाँकी रहेको जनाइएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङका 15 स्थानीय तहलाई खोज उद्धार तथा राहत व्यवस्थापनका लागि हालसम्म 16 करोड़ रूपियाँ उपलब्ध गराइएको छ। प्रभावित क्षेत्रमा सड़क तथा हवाई मार्गबाट खाद्य तथा गैर खाद्य सामग्री पठाउने क्रम पनि चलिरहेको छ। हिजो मात्रै थप 28 गाड़ी राहत सामग्री सहित प्रभावित क्षेत्रमा पुगेका छन्। रसुवा जिल्लामा विद्युत आपूर्ति हुन समय लाग्ने क्षेत्रमा वितरण गर्न 155 सोलर पावर ब्याङ्क जिल्ला प्रशासन कार्यालयहरूलाई हस्तान्तरण गरिएको छ। मोबाइल टावर सञ्चालनका लागि जेनेरेटरमा आवश्यक इन्धन ढुवानी गर्न नेपाल टेलिकम र एनसेलले हेलिकप्टर सहयोगको आवश्यकता रहेको जनाइएको छ। बाढ़ी प्रभावितको राहत व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल प्रणाली लागू गरिएको छ। हवाई मार्गबाट प्राप्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित आपतकालीन गोदाममा तथा स्थल मार्गबाट आएका सामग्री नुवाकोटको बटार, रसुवाको धुन्चे र अन्य संकलन केन्द्रहरूमा व्यवस्थापन गरिएको छ। प्राधिकरणका अनुसार पहिचान खोल्न नसकेका शव विभिन्न जिल्लाका 21 अस्पतालमा राखिएका छन्। हालसम्म 95 शवको पहिचान गरी आफन्तलाई बुझाइएको छ। पहिचान भएका शव सम्बन्धित ठेगानामा पठाउने तथा उद्धार गरिएका व्यक्तिहरूलाई घरसम्म पुर्याउने जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई दिइएको छ। यसैबीच भोटेकोशी हिमवादीका कारण भएको नागरिकको मृत्यु तथा जनधनको क्षतिमा प्रतिनिधि सभाले विशेष प्रस्ताव हिजो पारित गरेको छ। सभामुख डोलप्रसाद अर्यालले राख्नुभएको विशेष प्रस्ताव बैठकले पारित गरेको हो। यसअघि 2072 विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिमा पनि तत्कालीन संविधान सभा व्यवस्थापिका संसदले विशेष प्रस्ताव पारित गरेको थियो। तत्कालीन कार्य व्यवस्थापिकाले पुनर्वास र पुनर्निर्माण सम्बन्धमा संकल्प प्रस्ताव पनि पारित गरेको थियो। सर्वदलीय सहमतिपछि सभाले विशेष प्रस्ताव पारित गरेको हो। हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख डोल प्रसाद अर्याल,
4: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
1: हिजोको प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई नेपालले बलियो गरी आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। रसुवा बाढ़ीका सम्बन्धमा सरकारले गरेका काम कार्यवाही र भावी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तन विश्वव्यापी कारण भएको र असर न्यूनीकरण तथा व्यवस्थापन साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। भोटेकोशी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित त्यस क्षेत्रकै ठूलो विपत्ति भएको उल्लेख गर्नुभयो। उहाँले विपत्तिमा परेर घरबार विहीन भएका नागरिकलाई तत्काल अस्थायी र दीर्घकालीन पुनस्थापनामा सरकार लागिरहेको पनि उल्लेख गर्नुभयो।
2: बाढ़ी प्रभावित भोटेकोशी त्रिशुली जलाधार क्षेत्रमा कम्तीमा 22 लाख टन फोहोर भग्नावशेष थुप्रिएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले आकलन गरेको छ। बाढ़ी प्रभावित मध्ये खास खास क्षेत्रमा गरिएको द्रुत मूल्यांकन तथा विश्लेषण विधि अन्तर्गत गरिएको विश्लेषणले कम्तीमा 22 लाख टन फोहोर भग्नावशेष थुप्रिएको देखाएको हो। ऱ्यापिड तत्काल पुनर्स्थापना तथा विकास कार्यका लागि द्रुत मूल्यांकन तथा विश्लेषण गर्ने विधि मानिन्छ। यसले विपदपछि तत्काल पुनर्स्थापना आयोजना बनाउन विश्वका सरकार तथा साझेदारहरूलाई समयमै प्रमाणका आधारमा जानकारी समेत उपलब्ध गराउने गरिएको छ। भोटेकोशी त्रिशुली नदीमा गत बुधबार विनाशकारी बाढ़ी आएको थियो। सरकारी तथ्याङ्क अनुसार बुधबारसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1100 भन्दा बढ़िरहेको छ।
1: भदौ 10 गते बिहान भोटेकोशीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा, नुवाकोट, चितौन र धादिङ स्थित नदी किनारका बासिन्दाले सामान्य बाढ़ी ठानेका थिए, तर केही घण्टामै त्यो पानीले घर, गोठ, खेतबारी, सड़क, पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढ़ीको प्रत्यक्ष प्रभाव परेका हजारौं परिवार मध्ये धेरैका लागि सबभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन, बरु वर्षौंको मेहनतले हुर्काएका पशु चौपाया गुमाउनु पनि छ। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशु जोगाउन नसकिएको गुनासो गर्न थालेका छन्। सरकारी निकायले पहिलो चरणमा मानवीय उद्धारलाई उच्च प्राथमिकता दिए पनि पशुधन र किसानले भोगेको आर्थिक क्षतिमा उत्तिकै ध्यान दिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले उल्लेख गरेको छ। भोटेकोशी हिमबाढ़ी किसानका हजारौं पशु चौपाया गुमेका छन्। गाउँमा पशुधन केवल सम्पत्ति होइन, किसानको सामाजिक र आर्थिक सुरक्षाको आधार पनि बन्ने गरेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार उत्तर गया, गोसाईकुण्ड, बेनीघाट, त्रिशुली र देवघाट आसपासका क्षेत्रमा बाढ़ीले गोठभित्र बाँधिएका पशु बगाएको उल्लेख गरिएको छ। पशु व्यवस्थापनको लागि सरकारवाला निकायको भूमिका कस्तो हुन्छ? विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ। यसबीच रसुवाको भोटेकोशी हुँदै दश भदौमा आएको आकस्मिक बाढ़ीले क्षति पुगेका सम्पत्तिहरूको बीमा रकम दावी हुने क्रम बढ़ेको छ। सम्पत्ति गुमाएका र शहरी क्षेत्रमा भएका व्यवसायीहरूले मात्रै अहिलेसम्म दावी गरेको पाइएको छ। जही कारण अपेक्षा गरिएका भन्दा कम मात्रै प्रारम्भिक रूपमा बीमा दावी भुक्तान माग गरिएको छ। बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ दावी भुक्तानी परिसकेको छ र यो रकम बढ़दै जाने देखिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ीपछि मरेका पशु चौपाएको व्यवस्थापन प्रभावकारी बनाउन सुझाव।
5: जुन मरेको पशुहरूको पनि लाइक हुन्छ नि, हामीले व्यवस्थापन नगरे पनि चाहिँ नि त्यहीबाट अर्को रोग ल्याएर अर्को महामारी नफैलोस् भन्ने पनि हाम्रो मेन कुरा हो।
1: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन, तरकारीको भाउ सस्तियो तर ग्यासको अभाव भने कायमै, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
2: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: प्यासको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित।
9: प्यासको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा।

0: खबर लेख्नु भएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले संचालन गरेको प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। उक्त कोषमा हिजो साँझ 5 बजेसम्म 7,37,60,73,000 रूपियाँ थियो। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार बाढ़ी आउनु अघि उक्त कोषमा 2,17,00,000 रूपियाँ थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज हरियालले बाढ़ी आउनु पूर्व कोषमा रहेको रकम घटाउँदा 8 दिनमा कोषमा 5,20,60,73,000 रूपियाँ संकलन भएको देखिएको छ। त्यस्तै मनसुनी जोखिममा 51,000 शीर्षकमा दाङबाट देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ। लुम्बिनी प्रदेशमा 51,000 भन्दा बढ़ी नागरिक मनसून जन्य विपदबाट प्रभावित हुने अनुमान गरिएको छ। त्यस्तै भित्र पृष्ठमा जनक शिक्षा 2 महिनादेखि काम विहीन शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै अस्पतालको गाड़ीबाट 60 किलो गाजा बरामद शीर्षकमा मोरङको खबर प्रकाशित छ भने घट्दै हिमताल फुट्ने समयान्तर बढ़दै महाविपत्तिको डर शीर्षकमा ईश्वरी सुवेदीले खबर लेख्नु भएको छ। किन बढ़दैछ जोखिम शीर्षकमा पनि खबर छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा रसुवा बाढ़ीको बीमा दावी 50,000 नाग्ने आकलन पीड़ितलाई सामाजिक सुरक्षा सुविधा शीर्षकको अर्को खबर पनि छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा पनि ज्यान गुमाएका र घाइते भएका सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिक तथा उनीहरूका परिवारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत विभिन्न सुविधा पाउने भएका छन्। प्रभावित श्रमिक र तिनीहरूका परिवारलाई सामाजिक सुरक्षा कोषले लाभ रकम वितरण गर्न प्रभावित क्षेत्रबाट विवरण संकलन गर्ने काम शुरू गरेको छ। यसका लागि तथ्याङ्क संकलन र घाइते तथा मृतकको पहिचान गर्न सामाजिक सुरक्षा कोषको एक टोलीले काम समेत अगाडि बढ़ाएको छ।
1: कान्तिपुर दैनिकमा स्वच्छ ऊर्जाका नाममा मूल्य चुकाउँदै अरूण उपत्यकाका आदिवासी शीर्षकमा खबर छापिएको छ। जलविद्युतका लागि अरबौं डलरको लगानी खन्याइँदैछ तर स्थानीय भन्छन् हाम्रै भूमिमा बनाउने भनिएका परियोजनाबारे वास्तविक रूपमा हामीलाई नै सोधिएको छैन। तुलसी रौनियारले संखुवा सभाबाट लेख्नु भएको खबर हो। भटिकुसीको बाढ़ी जितेकी 97 वर्षीय गुणमाया शीर्षकमा आर्या चन्दले लेख्नु भएको खबर छापिएको छ। गुणमाया भग्नावशेषमा पुरिनु भएको थियो। करिब 4 घण्टाको प्रयासपछि सुरक्षाकर्मीले उहाँलाई उद्धार गरे। हाल वीर अस्पतालमा उपचाररत उहाँ एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ, बाढ़ीले मलाई किन हान्यो। विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ। भोटेकोशी बाढ़ीको असर बंगलादेशमा बिजुली निर्यात रोकियो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने केरुङमै कोहिन थाल्यो 25 करोड़को फलफूल शीर्षकमा ऋषि राम पौड्यालले लेख्नु भएको छ। अर्को खबर तरकारीमा उपत्यकालाई छिमेकी जिल्लाको भर्थेक शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको छ भने बाढ़ी प्रभावित क्षेत्रको 95% दूरसंचार सेवा पुनः शुरू भएको बारेमा सजना बरालले लेख्नु भएको छ। भोटेकोशी बाढ़ीका 8 दिनमा काठमाण्डुबाट मात्रै 220 हेली उडान गरिएको खबर पनि छापिएको छ। यो सूरज कुंवरले लेख्नु भएको हो भने अर्को खबर पछिल्लो समयमा बढ़दै गएको महँगी र त्यसमा ग्यास आयातमा पनि अझै त्यो पर्याप्त उपभोक्ताका लागि हुन नसकेको बारेमा खबर छापिएको छ। भित्री पन्नामा विपदको सूचना प्रणालीमा चूक, हिमचट्टान खसेको 38 मिनटपछि एसएमएस शीर्षकमा शुभेच्छा पौडेलले लेख्नु भएको छ। चेतावनी पछि के कस्तो खालखालको समन्वय भएको थियो या थिएन भन्ने बारेमा विश्लेषण गरिएको छ। नयाँ पत्रिका दैनिकमा राहत सामग्रीको काठमाण्डुमा थुप्रो शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने देउबा समूहले ल्यायो महाधिवेशनको छुट्टै कार्यतालिका शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षका आआफ्नो महाधिवेशन कार्यतालिका 16-19 असोजमै 15 महाधिवेशन गर्ने संस्थापनको गृह कार्य चलिरहेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो शीर्षकमा छापिएको खबर छ। 7 प्रदेशबाट 19 करोड़ सहयोग प्राप्त भएको छ। उद्धार राहतदेखि पुनस्थापनासम्मका काम तीव्र पारिने उल्लेख गरिएको छ। भारतबाट राहतको 5औं खेप नेपाल आइपुगेको बारेमा खबर छ भने चीनबाट भेली ब्रिज आउन लागेको पनि उल्लेख गरिएको छ। बाढ़ीबाट प्रभावित विद्यार्थीलाई पढ़ाउने तयारी भएको बारेमा शिवहरि घिमिरेले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्ग सञ्चालनमा

0: नाउन्जेलसम्म तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाडौँ ल्याउन लागि हो। हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास उद्योगी, नारायणी यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधिबीच तराईबाट काठमाण्डुमा ग्यास ढुवानी गर्ने भाडादर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। महोत्तरी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले मुलुकभर खपत हुने इन्धनको 70% आयात भइरहेको आयल निगमले जनाएको छ। अम्लेखगंज स्थित डिपोबाट विराटनगर, काठमाण्डु, पोखरा र भैरहवासम्म पेट्रोल र डिजेल वितरण हुने पनि जानकारी दिइएको। गोर्खापत्र दैनिकको भित्री पन्नामा सस्तियो तरकारी, राजमार्ग बन्द हुँदा समेत तरकारी आपूर्ति सहज हुनु र मूल्य ओह्रालो लाग्नुमा वैकल्पिक मार्गको कुशल प्रयोग कारक भएको पनि उल्लेख गरिएको छ। सीता शर्माले लेख्नु भएको हो। विपद जोखिम न्यूनीकरण गाउँपालिकाले गरिदिने भयो घरगोठको बीमा शीर्षकमा गुल्मीबाट लेखिएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न विश्व असफल हुने देखिएसँगै प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य अभाव र खानेपानीको संकट गहिरिने चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम अधिकतम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने अनुमान गरिएको छ। यो पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यभन्दा माथि मानिएको छ। म्यानमारको दक्षिणी राज्य मोनको कैब रामा बस्तीमा भारी वर्षापछि आएको बाढ़ीका कारण 31,874 जना प्रभावित भएका छन्। गत अगस्त 20 शुरू भएको भारी वर्षाले शहरका 17 ठाउँ क्षेत्र र 2 वडामा बाढ़ी पसेको छ। प्रभावितहरूले 2 आश्रय स्थल र 370 भन्दा बढ़ी प्रभावित मानिसहरूलाई आधारभूत खाना र पिउने पानीको व्यवस्था समेत मिलाइएको अधिकारीहरूले बताएका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउन इरानलाई कुनै पनि दबाव नदिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा इरानसँग सम्झौता गराउन आफूलाई कुनै हतार नरहेको समेत उहाँले संकेत गर्नुभएको हो। अमेरिकाको स्थिति आफूलाई पहिले भन्दा पनि निकै राम्रो लागेको उल्लेख गर्दै हर्मुजमा अमेरिकाले लगभग पूर्ण नियन्त्रण कायम राखेको समेत उहाँले दावी गर्नुभएको छ।
0: साझा खबरमा खेलखबर। नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग 2 पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 क्षतिमा पूरा गर्यो। नेपालले अघि टफ टी20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो जहाँ 6 खेल मात्र जितेको थियो। नेपालमा पहिलोपटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएल भोलिबाट शुरू हुँदैछ। केडिया ग्रुपको आयोजनामा भदौ 19 27 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा हुने लीगमा 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै महिला भलिबलको फ्रेन्चाइज लीग आयोजना भइसके पनि पुरूषको भने यो पहिलो फ्रेन्चाइज लीग हो। नेपाल भलिबल लीगमा 6 टीमले 3 विदेशी खेलाड़ी राख्ने प्रावधान रहेको छ।
1: विपदपछि मृत पशु चौपायको व्यवस्थापन आवश्यकता र भइरहेका पहल, कुराकानी, कार्टुन लगायतका सामग्री मागिनेछन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब बाढ़ीले बगाएर मरेका पशु चौपायको व्यवस्थापनमा चुनौतीका कुरा। रसुवा भोटेकोशी बाढ़ीका कारण दर्जनौ पशु चौपाय मरेको भए पनि सरकारको प्राथमिकतामा मानवीय सहायता परेको छ। विपदपछि मृत पशु चौपायको व्यवस्थापनको आवश्यकता र प्रक्रियाका बारेमा एनिमल नेपालका प्रमुख सुलक्षणा राणासँग हामीले कुराकानी गरेका छौं।
9: सबभन्दा मेन त हामीले सबैजनासँग कुरा गर्दा जे थियो बगाएर लग्यो स्लजभित्र त्यो माटोभित्र पुर्या होला, कति ठाउँबाट गन्ध आइरहेछ, तर त्यही हो। अब लाइक अहिले हामीले फेरि गर्दाखेरि ह्युमनकै लाइक हामीले रेस्क्यु लाइक अब बडी पनि हामीले ह्युमनकै लाइक हुन्छ नि मान्छेकै अहिले हाम्रो मेन अटेन्सन त्यहाँ छ। तर एउटा कुरा हामीलाई के डर छ भने हामीले जुन मरेको पशुहरूको पनि लाइक हुन्छ नि हामीले व्यवस्थापन नगरे पनि चाहिँ नि त्यहीबाट अर्को रोग ल्याएर अर्को महामारी नफैलोस् भन्ने पनि हाम्रो मेन कुरा हो कि
10: जस्तो अब मरेको पशु चौपाहरूको व्यवस्थापन कसरी गरिनुपर्छ ताकि भोलि महामारी लगायतका अरू रोगहरू नफैलिन सक्छ।
9: हामी अब टेक्निकल साइडमा होइन तर हामी भेटनेरी डक्टर्सहरूसँग काम गर्छौँ होइन, हाम्रो टिममा भेट डक्टर्सहरू हुन्छ, उहाँहरूले चाहिँ नि लाइक हुन्छ नि हाम्रो एउटा इन्टरभेन्सन प्याकेजमा लाइक हुन्छ नि त्यो डिस्पोज कसरी गर्ने भन्ने एउटा चुनाहरू ल्याउने के गरेर लाइक गन्ध डिजिज नफैलाउने त्यस्तो प्रावधानहरू पनि छ। तर
10: विगतको विपदको अवस्थालाई अभ्यासलाई हेर्ने हो भने अब रसुवा बाढी पछिको पशु चौपायको व्यवस्थापनको लागि कुन कुन निकायले कस्तो खालको भूमिका खेल्यो भने यो राम्रो हुन्छ जस्तो लाग्छ तपाईँलाई?
9: एग्रिकल्चर मिनिस्ट्री अफ एग्रिकल्चर र लाइफ स्टक मिनिस्ट्रीको हो, लाइफ स्टक डिपार्टमेन्ट आउँछ, त्यसपछि भेटनेरी एसोसिएसनहरू छ, त्यसपछि चाहिँ एनिमल वेलफेयरमा काम गर्ने धेरै सिभिल सोसाइटी अर्गनाइजेसन्सहरू छ जो चाहिँ नि आई थिङ्क दे आर अल रेडी टु वर्क विथ द गभर्मेन्ट कि गभर्मेन्टसँग हातेमालो गरेर कसरी लाइक हुन्छ नि अफकोर्स लाइक फेरि मलाई जहाँसम्म लाग्छ जुनै पनि हामी एनिमल वेलफेयर अर्गनाइजेसन्सहरू छ हामीले खालि आउँदाखेरि एनिमल्समा मात्रै गरेका छैनौँ कि अफकोर्स ह्युमन पपुलेसन इज इम्पोर्टेन्ट, ह्युमन पपुलेसन भए पनि एनिमल पपुलेसन हुन्छ, एनिमल पपुलेसनले चाहिँ ह्युमन पपुलेसनलाई लाइक हुन्छ नि उनीहरूको लाइभलीहुड सबै सपोर्ट गरेका हुन्छ, त्यो हिसाबले चाहिँ नि इट्स अल इन्टरकनेक्टेड एन्ड त्यो तपाईँले भने जस्तै लाइक हुन्छ नि वी आर रेडी टु कोअर्डिनेट विथ
10: थुप्रै व्यक्तिहरूको पशु चौपाय त्यो बाढीमा परेको हुनसक्छ, उहाँहरूले कसरी सहयोग गर्न सक्नुहुन्छ कि यो पशु चौपायको व्यवस्थापन अथवा मरेका पशुहरूको व्यवस्थापन?
9: त्यो त लाइक हुन्छ नि अहिले त हामीले अहिले इमिडिएट रिलिफको बारेमा मात्रै आइडेन्टिफिकेसन अनि त्यसपछि इन्टरभेन्सन होइन।
0: एनिमल नेपालका सुलक्षणा राणासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: रसुवा भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1200 भन्दा धेरै, 4216 सम्पर्कविहीन, खोज तथा उद्धारका लागि 21,000 बढ़ी सुरक्षाकर्मी परिचालन।
0: जलवायु परिवर्तनले नेपालमा विपदको जोखिम बढ़दै भोटेकोशी बाढ़ीमा मृत्यु तथा जनधनको क्षतिबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। बाढ़ी क्षेत्रमा 22,00,000 टन फोहोर।
1: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन, 50 अर्ब बढ़ी बीमा दावीको आकलन। तरकारी सस्तियो, ग्यासको अभाव कायमी।
0: तापक्रम बढ़ेपछि प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य र खानेपानीको संकट। म्यानमारमा बाढ़ीमा 31,000 भन्दा बढ़ी प्रभावित। वार्तामा आउन इरानलाई कुनै दवाब नदिएको अमेरिकी राष्ट्रपतिको दावी।
1: र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित। भोलि साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने। भोलिबाट पुरूष भलिबलको एनबीए शुरू हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, विपदमा परेका व्यक्तिहरूको उद्धारमा विगतका र अहिलेका सरकारहरूबाट भइरहेका विभिन्न भूलचुकतर्फ यहाँ एउटा खोला जस्तो देखाइएको छ। बीच भागमा तीनजना व्यक्तिहरू छन्, हात उठाएका छन्, उनीहरूले उद्धारको लागि अनुरोध गरेको जस्तो देखिन्छ। दाहिनेतर्फ अहिलेका प्रधानमन्त्री बालेन्द्र जस्ता देखिने व्यक्ति ती मानिसहरूतर्फ हात देखाइराखेको जस्तो देखाइन्छ भने देब्रेतर्फ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जस्ता देखिने व्यक्तिको देब्रे हात ती तीनजना व्यक्तितर्फ देखाइरहेको जस्तो देखाइन्छ। त्यहाँ त्यसरी देखाइएको छ र माथि यस्तो लेखिएको छ, पहिले भिजिबिलिटी पुगेन, अहिले कुबिलिटी पुगेन।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

प्रेरणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: भारतको चाहिँ चमोली भन्ने ठाउँमा पनि भएको थियो, अघिल्लो साल चाहिँ त्यो धरली भन्ने ठाउँमा उत्तरकाशी जाने ठाउँमा पनि भएको थियो र संसारका अरू ठाउँमा पनि भएका छन्। तर मुख्य कुरा चाहिँ के हो भने यो एकदमै ठूलो परिमाणमा भएको र एउटा यो हिमनदी जहाँ चाहिँ हिउँ र आइस र चट्टान एकैचोटि खसेर यत्रो भेलवाडी आएको चाहिँ यो पहिलो नै हो दुईटा कारणले। एउटा चाहिँ यसको गति भेलोसिटी चाहिँ 180 किलोमिटर प्रति घण्टाको दरले आएको देखिन्छ, अर्को चाहिँ तपाईँले 8-9 मिटर जुन बढेको भन्नुभयो त्यो बाढी आएको बेलामा त 40-50 मिटर माथिसम्म पनि आएको हुनाले यो चाहिँ संसारको लागि नै एकदमै अनौठो चिज नै हो, अनौठो हो। त्यसले गर्दा चाहिँ कतिपय अवस्थामा उद्धारमा अलिकति कठिनाई छ, किनभने मेरो आफ्नो अहिलेसम्मको अध्ययन अनुसन्धानमा कुनै पनि राष्ट्र, यो हामी नेपाल मात्रै होइन, कुनै पनि राष्ट्र यस्तो किसिमको प्रलयको लागि, महाप्रलयको लागि तयार हुँदैन। त्यसले गर्दा चाहिँ अझ महत्त्वपूर्ण कुरा त के हो भने तपाईँको त्यहाँ तल जुन रसुवागढी भन्दा तल जुन ठाउँमा मैले अस्ति सर हेरेर आएँ, कतिपय ठाउँमा घरहरू एकै घरहरू पुरै पुरिएका छन्, त्यहाँ चाहिँ बस्तीहरू पुरिएका छन्, त्यो माटोले पुरिएको छ, तलभित्र कहाँ कहाँ के छ भन्ने कुरा नै थाहा छैन। अनि अर्को कुरा बाटो छैन, सबै हेलिकप्टरबाट गर्नु परिरहेको छ, त्यसले गर्दा चाहिँ उद्धारमा चाहिँ अहिले कठिनाई भइरहेको हो।
1: अब यो के भएर आएको हुन सक्छ, यसको चाहिँ के अनुमान गर्न सकिन्छ? यो चाहिँ
0: होइन, यसको त यस्तो छ, के भएर कारण चाहिँ अहिलेसम्म दुईटा कारण चाहिँ हामीले भएको हुन सक्छ भनेर वैज्ञानिक वृत्तमा चाहिँ छलफल भइरहेछ। एउटा चाहिँ जलवायु परिवर्तनको तापक्रमको असरले चाहिँ हिम नदीहरू पग्लिने अथवा टुक्रिने क्रम, अर्को चाहिँ त्यहाँ हेर्दाखेरि चट्टानी पहाड, चट्टानी भिर नै तल झरेको देखिन्छ, त्यसले गर्दा चाहिँ कहिलेकाहीँ हिमालय के हुन्छ भने अब हामी हिमालय त बनिरहेछ, त्यस कारण चट्टान माथि चाहिँ हिउँ छ तर चट्टानै खस्यो भने त हिउँ पनि खस्ने भयो र तल खसिसकेपछि लगभग 1200 मिटर जति माथिबाट एकैचोटि तल खसिसकेपछि त्यो जुन हिउँ र आइसको चाहिँ ढिक्का थियो त्यो चाहिँ तल खसेर पग्लियो र तल चाहिँ बाढीको रूप लियो र त्यसले असर गर्यो भन्ने नै अहिलेसम्मको चाहिँ हाम्रो बुझाइ हो।
1: अब अहिले चाहिँ जस्तो अब अझै पनि नेपालमा यस्ता प्रलयहरू यस्ता विपत्तिहरू बसेकै छन् किनभने हामीसँग तरबार झुन्डिएकै छ माथि टाउको माथि, 47 वटा हिमतालको जोखिम अवस्था हेर्ने हो भने त जतिखेर पनि यो फुट्न सक्ने भन्ने खालका आकलन पनि गरिएका छन्। अब यो यसलाई यहीबाट बस्ने होस् अर्थात प्रकृतिबाट हामीले पैठोजोरी त गरौंला त प्रकृतिसँग लड्न सक्ने सामर्थ्य त सधैँ छैन, विश्वसँग पनि छैन, त्यसका लागि पूर्व तयारी मात्रै गर्नुपर्ने एउटा स्थिति होला, सजग रहनुपर्ने स्थिति होला। तर आजको दिनमा नेपालको परिस्थिति के हो, यो हिमताल फुट्ने कुरामा, बाढ़ी पहिरोको कुरामा, भूकम्पको कुरामा वा विपदको कुरामा चाहिँ हामी कुन स्थानमा छौं आज?
0: अब म हजुरको रेडियो नेटवर्क मार्फत श्रोताहरूलाई के जानकारी गराउन चाहन्छु भने हामीले फुट्न सक्ने जोखिममा रहेका हिमतालहरू भनेर भनिरहेको अवस्थामा पनि हामीले आकलनै नगरेका तालहरू त फुट्यो नि त, जस्तै अघिल्लो साल चाहिँ नि थामेको ताल हामीले फुट्छ भनेर अनुमानै गरेका थिएनौँ, गोर्खाको वीरेन्द्र तालमा माथिबाट चाहिँ हिमनदी छुट्टिएर तालमा खसेर त्यसले चाहिँ छाल निकाल्यो, भाग्यवश मोराइन चाहिँ फुटेन होइन, नत्र चाहिँ तल चाहिँ असर गर्न सक्थ्यो। भनेपछि त यस्ता किसिमको अहिलेकै हिमनदीको चाहिँ जुन पहिरो जुन हामीले देखियो त्यसले गर्दाखेरि चाहिँ के हो भने उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तन, हिमालय पर्वत श्रृङ्खला बढिरहेको र हामीले यो पर्माफ्रोस्ट मेल्टिङ भन्छौँ क्या, माथि चाहिँ के हुन्छ भने जमिन चाहिँ त्यो एकदमै जमेर कडा भएर बसेको हुन्छ जलवायु परिवर्तनको तापक्रमले। अब फेरि यहाँ फेरि के भन्छु भने विश्वमा जति तापक्रम बढ्छ त्योभन्दा डबल होइन दुई गुणा चाहिँ तापक्रम बढ्छ भनेर वैज्ञानिकहरूले प्रक्षेपण गरेका छन् हिमालयमा, त्यसले गर्दाखेरि चाहिँ त्यो जुन जमेर बसेको जमिन पग्लिसकेपछि त्यो खुकुलो हुन्छ र माथिबाट सामान्य चाहिँ हलचल अथवा सामान्य पानी अथवा सामान्य पग्लेर आउँदाखेरि पनि त्यसले चाहिँ तल असर गर्छ, त्यसलाई चाहिँ हामीले सेडिमेन्ट बम भनेर भनेका छौँ होइन, भनेको चाहिँ मेलम्चीको उदाहरणदेखि लिएर चमोलीको उदाहरणदेखि लिएर धेरै कारणहरूले चाहिँ हामी चाहिँ विपदको अवस्थामा छौँ। सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी जहिले पनि के भन्छौँ भने यो अङ्ग्रेजीमा वी आर लिभिङ टु द डाउन स्ट्रिम भन्छ क्या, यो तिब्बतबाट हामी सबै तल बिहार बङ्गालसम्म 2 बिलियन मान्छेहरू हामी बसिरहेछौँ, त्यस कारण माथि जुन चाहिँ जोखिम छ त्यो जतिखेर पनि जोखिम अथवा त्यो प्रकोप विपत्तिमा परिणत हुने बेलामा चाहिँ तलका मान्छेहरू अथवा तल्लो के क्षेत्रमा नदी किनारमा मात्रै होइन अन्त पनि बसेका मान्छेहरू प्रभावित हुन सक्ने भएको हुनाले विपदको हिसाबले नेपाल उच्च जोखिममा रहेको चाहिँ मेरो आफ्नो निष्कर्ष हो।
1: तर अब नेपाल विपदका लागि जोखिममै छ तर अहिले भएको यो मानवीय क्षति, जीवधनको क्षति, जनधनको निकै ठूलो क्षति, धेरै बुढापाकाले पनि भन्छन् हाम्रो जीवनमा यति धेरै ठूलो चाहिँ अनिष्ट हामीले देखेकै थिएनौ, यो महाप्रलय देखेकै थिएनौ, कतिपय सबहरू नपाउने एउटा परिस्थिति छ, यो उद्धारको कुरामा, यो राहतको कुरामा यो विपद आइसके पछाडि हामीले त रसुवामा यसभन्दा अगाडि पनि बेहोरिया छौं, एक वर्ष अगाडि भूकम्प पनि बेहोरिया छ, कोरोना पनि बेहोरिया छ, तर हाम्रो यसको जटिलता, यसको चाहिँ अनुमान गरेर यसको पूर्व तयारीका कुराहरूमा राज्य किन चाहिँ त्यति सजग हुन सक्दैन?
0: अब यस्तो यो राज्य भनेर हामीले अहिलेको सरकारलाई मात्रै हेर्नु हुँदैन, योभन्दा अगाडिका विभिन्न सरकार विभिन्न कालखण्डहरूमा हामीले कसरी चाहिँ नै विपदलाई नजरअन्दाज गरिरहेछौँ भन्नेबाट सुरु गर्नुपर्ने हुन्छ। तर एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने हाम्रो हिमालयका सबै ठाउँहरूलाई मोनिटरिङ गर्न सकिँदैन, जस्तै अहिलेकै हिम पहिरो पनि जान्छ भनेर हामीलाई थाहा थिएन, हाम्रो चिनिया साथीहरूलाई पनि थाहा थिएन र विश्वका अरू साथीहरूलाई पनि थाहा थिएन। त्यसकारण चाहिँ जुन हिसाबले प्रत्येक वर्ष यस्ता किसिमका घटनाहरू बढिरहेछन् त्यो चाहिँ हामीले अहिलेसम्म चाहिँ यो अनुगमन गर्न नसकेको एउटा पक्ष भयो। अर्को पक्ष चाहिँ के हो त भन्दाखेरि हामीले बारम्बार के भनिरहेछौँ त भन्दाखेरि यो जोखिम संवेदनशील भूपयोग योजना लागू गर्नु पर्यो भनेर भनिरहेछौँ। त्यो भनेको चाहिँ के हो भने विभिन्न जोखिमहरू कुन ठाउँमा कस्तो हुन सक्छ र त्यो जोखिम भएको ठाउँमा कस्ता किसिमका चाहिँ पुनर्निर्माण, बस्ती विकास, आवश्यक पूर्वाधारहरू कसरी बनाउने, कहाँ बनाउने, कहाँ नबनाउने भन्ने कुराको नीति निर्माण र त्यसको सफल कार्यान्वयन गर्न सकिएन भने चाहिँ फेरि चाहिँ विपद अर्को वर्ष पनि बढ्छ। र अहिलेसम्म सरकारले चाहिँ यो सरकार र योभन्दा अगाडिका सरकारहरूले पनि यो गर्न नसकेको चाहिँ तितो यथार्थ हामी मात्र, त्यसकारण चाहिँ सबभन्दा बढी क्षति भएको देखिन्छ।
1: डाक्टर साहब, यो त नुवाकोट रसुवाका स्थानीयहरू के भन्छन्, बासिन्दाहरू के भन्छन्, त्यहाँको भयावह हाल लाग्दो अवस्था चाहिँ कस्तो छ, उता रात राम्रै भएको छ के पाउनुभयो?
0: होइन, अब एउटा कुरा के हो भने अलिकति यो तीन सरकार, तीन तहको सरकारको बीचको जुन समन्वय प्रभावकारी रूपमा विपद व्यवस्थापन समितिहरू, जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समितिहरूदेखि लिएर सम्पूर्णको जुन सहकार्य हुनपर्ने हो, जति छिटो हुनुपर्ने हो, त्यसमा चाहिँ अलिकति कमजोरी भएको छ। तर मैले त्यहाँबाट हेर्दाखेरि चाहिँ हाम्रा सुरक्षा निकायका साथीहरूले चाहिँ आफ्नो सामर्थ्यले, आफ्नो क्षमताले, आफ्नो बुद्धि विवेकले र आफूसँग भएका औजारहरूको प्रयोग गरेर सकेसम्म प्रयास गर्नुभएको छ। तर यो विपदले चाहिँ ठूलो के पाठ सिकायो त भन्दाखेरि यस्ता किसिमका ठूला प्रलयहरूमा चाहिँ हाम्रो क्षमता अभिवृद्धि गर्नपर्ने, हामी स्रोत साधनबाट चाहिँ अझ चाहिँ सुसज्जित हुनपर्ने जस्तो चाहिँ नै देखिएको छ। त्यस कारण चाहिँ मैले के भन्छु त भन्दाखेरि सकेसम्म सरकारले राहत पुर्याउनलाई अथवा उद्धार गर्नलाई चाहिँ प्रयास गरेको देखिन्छ, तर हाम्रो क्षमता नै कमजोर रहेछ, पूर्वतारी नै कमजोर रहेछ भन्ने चाहिँ यसले चाहिँ ठूलो पाठ सिकाएको छ।
1: हस्, डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो डाक्टर बसन्त अधिकारी, विपद विज्ञ, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो
1: डिस हो खुशीको कनेक्सन
2: यो हो नेपाली रेडियो नेटवर्क
3: हरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: डिस होम इन्टरनेट

0: जुन बजारहरू कुन क्षेत्रमा छ भनेर हामीले अनुमान पनि लाउन सक्दैन घटना घट्यो. जुन घटना घटे पश्चात अब मेरो गाउँपालिकामा पनि जुन अहिले यो घरेसी खेतीहरू नपुगेर पनि भौतिक खेती पुगेको छ, जुन सडक सञ्जाल विस्तारित भएको छ, पुलहरू भत्किएको छैन, झोलुङको पुल छैन, र आमा छोरीमो गाउँपालिका अहिले नागाबन्दी भएर बसेको अवस्था छ.
1: आमा छोरीमो गाउँपालिकाबाट बाहिर निस्कने कुनै पनि प्राक छैन अहिले, त्यस्तो
0: छैन अहिले. यो मान्छे हामी चाहेर पनि बजार क्षेत्र जान्छु भन्नु पनि त बाटो छैन, यो पैदल यात्रु गर्ने बाटो पनि छैन, र सडक सञ्जाल त उसै नै बन्द छ, अहिले नागाबन्दी भएर बसेको छ.
1: अब त्यहाँको तपाईँको कालमा वा चाहिँ बुढापाकाहरूसम्मसँग चाहिँ सोद्धाखेरि यस्तो खालको विपत्ति त्यो क्षेत्रले बेहोर्नु परेको थियो यसभन्दा अगाडि?
0: मैले हामी बाजेहरूलाई यता गाउँघरका बुढाहरूलाई सोद्धाखेरि यस्तो अकल्पनीय घटना अहिलेसम्म हाम्रो पालामा देखेको छैन भन्नुहुन्छ. सानोतिनो बाजे पहिरोहरू आइरहेकै हो, तर यस्तो यो विध्वंसकारी यसरी यो जुन 72 भूकम्पले भन्दा नि यसले बढी क्षति गर्यो, मानवीय क्षति यति ठुलो संख्यामा गरेको छ कि रसुवामा मात्र लगभग मलाई लाग्छ यो 5-6 हजारको माथि जान्छ. यत्रो क्षति भएको छ, यस्तो जिन्दगीमा देखेको छैन भन्नुहुन्छ बाजेहरू पनि.
1: त्यहाँको चाहिँ पपुलेसन के कस्तो हुन्थ्यो, ओभर दोर कति कति हुन्थ्यो, त्यसलाई कन्टिन्यू गरौँ प्लिज.
0: अच्छा, यो रसोगढी क्षेत्र एकदम व्यस्त क्षेत्र हो. जुन फेरि यता उता इमिग्रेसन पास गर्ने बेला जुन 8 बजे खोलिदियो र त्यहाँ जुन 9:15 यो घटना भयो, भनेपछि एकदमै चाप भएको क्षेत्रमा हामीहरू त्यहाँ त त्यहाँ साथीहरूले यो जुन बजेर आएको साथीहरूले सोद्धाखेरि त्यहाँ त सयौंको हजारौंको संख्यामा चाहिँ विदेशी पनि थियो, नेपाली पनि उत्तिकै थियो, सबै एकजना पनि बाँच्न सफल भएन भन्ने यता टाढाबाट देख्ने साथीहरूले. हजुर, त्यसपछि त्यहाँ हामीले पनि देख्न सकिन्छ त्यहाँ चाइनिजको जुन सीसीटीभी फुटेजको केही अंशहरू आउट भएको छ. त्यहाँ चाहिँ हतात यति दौडिँदा दौडिँदै मान्छेहरू बोकेर लगेको छ, बोकेर यो त हेर्न नसक्ने चाहिँ त्यस्तो दुर्घटना भयो. यसै गरी यो स्याफ्रुदेखि लिएर तल बेत्रवादी रसुवाको यो 3-4 बजार क्षेत्रबाट त धेरै संख्यामा चाहिँ हजारौं संख्यामा यो मलाई लाग्छ यो 4-5 हजार भन्दा बढी संख्या चाहिँ यो रसुवामा मात्र हुनुपर्छ. त्यसमा विदेशी इन्डियनहरू जुन चिमुरेमा 2-3 सयको संख्यामा र स्याफ्रुमा चाहिँ 2-3 सय यस्तै हरारीमा चाहिँ त्यो इन्डियनहरू पनि हातादी भएको भन्ने चाहिँ साथीहरूको आकलन छ.
1: भनेपछि अब मृत्यु त हुने भए, बेपत्ता हुने भए, सम्पर्क विहीन छन्, कतिपय सुरुङमा पनि चाहिँ बेलैमा रेस्क्यु हुन सकेन भन्ने खालका पनि विषय आएका छन्. यो सरकारको उद्धारको कार्य चाहिँ कस्तो रह्यो?
0: एकदमै अहिले यो उद्धार कार्यक्रममा जब यो 2-3 दिन सबैजना कोही आलमा लियो, कोही फस्यो, कोही भाग्यो, अब त्यो कसैको ध्यान पनि पुग्न सकेन हामी पब्लिकहरूको, र त्यहाँ चाहिँ उद्धार कार्यक्रमहरू पनि चरणबद्ध यो हेलीहरू उडेको उडाइ पनि थियो, त्यो खडिरहेको पनि थियो, र त्यसमा चाहिँ जहाँ घाइते अपाङ्ग र जहाँ बजेकाहरूलाई चाहिँ उद्धार भयो. अहिले यो बहिरी क्षेत्रमा जसरी उद्धार भयो त्यसरी चाहिँ यो सुरुङ क्षेत्रहरूमा चाहिँ उद्धार हुन सकेन सरकारले, त्यो एकदमै कमजोरी पनि देखियो हामीले पनि. स्वयं हामीले त्यहाँ सुरुङहरूमा धेरै मान्छे फसेको छ, त्यहाँ तपाईँहरूले निकाल्नुपर्छ, त्यहाँ हामी ट्राई गरौँ भन्दा यता सुरक्षा निकायको टिमले ट्राई पनि गरेको हो, त्यहाँ 2-4 पटक हेलीहरू पनि उठायो सुरुङ क्षेत्रमा. त्यसपछि त्यहाँ सम्भव छैन भनेर फर्किनुहुन्छ, र त्यो भित्र मेरै गाउँपालिकाका मेरै लोकल साथीहरू हाइडोमा धेरै काम गर्नुहुन्थ्यो, र जतिले बगाए त बगाइहाल्यो खोलाले, देख्ने बगाउने त थुप्रो बगाइयो, तर सुरुङभित्र पनि त्यहाँबाट कोही साथीहरू बाँचेर पनि आएको छ निस्केर, र ती निस्केर आएको साथीहरूले चाहिँ त्यो भित्र हामी 100 जनाको संख्यामा थियो, जति मर्यो पनि केही संख्या बाँचेको छ, हामी बाँचेर आयो
1: भनेर. कुन सुरुङबाट चाहिँ निस्किनुभयो, कहाँ चाहिँ हुनुहुन्थ्यो त्यत्रो संख्यामा?
0: यो अप्पर त्रिशुली 1 भन्छ, 216 मेगावाट हाइड्रो पावर हाकुबेसी,
1: त्यो काम हुँदै थियो, निर्माणाधीन थियो,
0: निर्माणाधीन प्रोजेक्ट हो. अब त्यो प्रोजेक्टमा धेरै मान्छेहरू चाहिँ भित्र चाहिँ थुनेको अवस्था छ, अनि त्यसमा हामीले भन्यौ अब यो चाँडो जो सुरुङभित्र हुनेहरूलाई चाँडो हामीले यो तपाईँहरूले चाहिँ एकदम उद्धार गर्नुपर्छ, जीवित मान्छे आफन्तको त आश रह्यो नि त त्यहाँको अभिभावकको, अब मेरो मान्छे भित्र चिच्याइरह्यो होला, तपाईँहरूले छिटो उद्धार गरिदियो भन्छ, हामीलाई बस्न दिएको छैन, पालिका प्रमुखहरू सुधेर बस्यो, तपाईँहरूले पहल गरिदिएन, हाम्रो मान्छे मर्यो मर्यो भनेर कराएको छ। हाम्रो हामीले सक्ने स्थानीय सरकारको काबुभन्दा बाहिरको यो घटना हामीले नसक्ने कुरा हो। तर पनि ती स्थानीयलाई, ती अभिभावकलाई हामीले के भन्यो, यो हाम्रो काबुभन्दा बाहिर हामीले भनेनौ, प्रयास हुँदैछ, सबैजना लागिरहेको छौँ भनेर हामीले तिनीहरूलाई चाहिँ मलमपट्टी लगाउने कामहरू गर्यो। र यता सुरक्षा निकायको टिमहरूसँग हामीले चाहिँ लाउन छ, त्योभित्र मान्छे छ, हामी खट्नुपर्छ, त्यहाँ लाग्नुपर्छ भनेर हामीले धेरै क्वेसनहरू उठायो। तर पनि यहाँ प्रयास त दुई चार पटक भयो र लास्टमा त्यो उद्धारमा खटिनु भने सुरक्षा निकायका साथीहरूले, हाम्रो यो पनि हामी यो हाइड्रो पावर अथवा सुरुङ उद्धार गर्ने हामी विज्ञ रोले होइनौँ, हामीसँग त्यो लेभलको इक्विपमेन्टहरू छैनौँ भनेर उहाँहरूले स्वयं प्रत्यक्ष भन्नुभयो। अब केही कुराहरू भनिरहँदा हामीलाई के लाग्यो भने, यदि हाम्रो देशमा यसरी सुरुङबाट सुरुङमा फँसेको मान्छेहरूको उद्धार गर्ने इक्विपमेन्ट छैन, दक्ष जनशक्ति छैन भने हामीले चाहिँ बाहिरको जनशक्तिलाई किन चाहिँ बोलाउन सकेन, किन अनुमति दिन सकेन भन्ने गुनासोहरू चाहिँ रह्यो।
1: तर अब चार दिनपछि चीनबाट पनि आए होइन, इन्डियाबाट पनि टोली आएको कुराहरू थियो, उहाँहरूको पनि उद्धार सफल हुन सकेन त्यसो भए?
0: अनि उहाँहरू अहिलेको चरणमा चाहिँ धेरै खटिरहनु भएको छ। अब जो खटिरहँदा कहीँ न हिलोको दलदल धेरै हिलो भएको कारणले यो अझै टाइम लाग्न सक्छ भन्ने कुराहरू चाहिँ चलिरहेको छ। र त्यो भित्र अब उहाँहरूले अब जीवित नभेटिएर पनि अब लास्ट त त्यो भित्र पक्कै पनि सयौंको संख्यामा छ, तर पनि भोलि मिडियामा यो सुरुङभित्र यति लास्ट छ रहेछ भनेर जो आउँछ आउँदैन जो हामी बुझ्दैनौ। अब भोलिको दिनमा त यहाँ त व्यापक जनगुनासो उठेको छ, यो भित्र मान्छे जीवित थुनेको छ भनेर धेरै पब्लिकको आवाज उठिसकेपछि भोलि मिडियाकर्मी अथवा राज्यले त्यसलाई चाहिँ निष्पक्ष तरिकाले यो भित्र यति लास्ट देख्यो, यति मरेको देख्यो अथवा यति जीवित देख्यो भनेर यो आउटमा अथवा पब्लिकमा ल्याउनु हुन्छ त्यो सरकारको कुरा रह्यो। र आज चारौं पाँचौं दिनमा चाहिँ यसरी वैज्ञानिक विज्ञ टोली आएर खनिरहँदा र त्यहाँ चाहिँ हाइड्रो पावरहरू स्वयंलाई अब तपाईँहरूले नै उद्धार गर्नुपर्छ भनेर अहिले हाइड्रो पावरहरूलाई पनि आदेश दिएको भन्ने खबर आएको छ। हो, अनि यो कुरो हुँदो रहेछ त, तर किन त्यो घटना घटेको भोलिपल्ट किन दिन सकेन? केही दिन त नसक्ला, भोलिपल्ट दिनु पर्थ्यो, पर्सिपल्ट दिनु पर्थ्यो। आज पाँचौं दिन छैटौं दिनमा आएर चाहिँ यो कार्यक्रम सुरु भएको छ। हामी नै कामना गर्छौँ त्यो भित्र जति फसेको जीवित रहोस् भनेर।
1: एउटा कुरा के सुनाउनुहोस् भने नि हजुरज्यू, जस्तो अब त्यहाँबाट कतिपय भागेर त्यो दलदलमा आफू चाहिँ एकदम रिस्क लिएर चाहिँ आएकोहरू मजदुरहरू बाँचेर आउनुभयो भन्ने कुरा गर्नुभयो, जस्तो त्यहाँ भित्रसम्मको अवस्था के थियो? भित्रैसम्म दलदल पुगिसकेको थियो, उहाँहरू भएकै ठाउँमा दलदल पानी वा केही त्यस्तो ढुङ्गा पुगेको थियो, उहाँहरू के भन्नुहुन्छ?
0: अब त्यहाँ प्रत्यक्ष हामी पुग्न सकेनौ सर, अब त्यसमा भागेर निस्किएर आउनेहरूको प्रतिक्रिया चाहिँ अब यो दुई तला तीन तलासम्मको सुरुङ छ त्यो भित्र, अनि स्काफोल्डिङ लगाएर माथि चाहिँ हुकमा यो के भन्छ सेफ्टी बेल्टहरू बाँधिएर जो ढलन गर्ने प्लास्टर गर्ने कार्यक्रमहरू चलिरहेको थियो। अब भुइँको जति सोरेर सोरे पनि माथि चाहिँ यो तेस्रो तलातिर हुने टपमा हुने साथीहरू बाँचेको हुनसक्छ, र हामी पनि टपमा थियो र मुनि चाहिँ आँखाले देख्ने गरी मान्छे सोरेकै पनि देख्यो, हामीले पुरै वा त बगाएर ल्याएको पनि देख्यो, तर पनि माथिल्लो लेभलमा चाहिँ काम गर्नेहरू चाहिँ बाँचेको हुनसक्छ भन्ने प्रतिक्रियाहरू पनि दियो कि हाम्रै लोकल साथीहरू निस्केर आएको छ।
1: ए भनेपछि त्यसको त्यो मुहान अर्थात् सुरुङको एक्ज्याक्ट यहाँनिर लोकेसन भनेर चाहिँ पत्ता लागिसकेको स्थिति हो अहिले भित्र जाँदाखेरि?
0: भित्र यस्तो रहेछ, अहिले यो हामी जति पनि यो उद्धारको लागि प्रयास गर्नुभयो ती साथीहरू जुन अडिर वान भन्छ अनि डेम साइड भन्छ त्यो जब सुरु गरेको क्षेत्रबाट चाहिँ धेरै ट्राई गरियो, तर ती भागेर आउने साथीहरूले के भन्यो भने त्यो अडिर वान र डेम साइडबाट छिरेर लगभग 1.5 किलोमिटर भित्र गएको छ। हामी काम गर्ने क्षेत्र भनेको 1 किलोमिटर एराउन्ड 1.5 किलोमिटरको आसपासमा हामी काम गरिरहेको हो, त्यहाँबाट अडिर थ्रीबाट निस्कियो भने सजिलो हुन्छ र हामी पनि अडिर थ्रीबाट निस्केर आएको या त छिर्ने बाटो होइन कि अरू निस्किने ठाउँबाट चाहिँ हामी तल्लो क्षेत्रबाट निस्केर आएको भन्ने प्रतिक्रियाहरू छ।
1: अनि अब यो राहतको कुरामा पनि धेरै कन्ट्रोभर्सी आएको छ, हुन त अब गृहमन्त्री त्यहाँ आफै पनि फिल्डमा खटिएको जस्तो देखिन्थ्यो, गृहमन्त्रीको खटाई वा चाहिँ यसको चाहिँ अलिकति टेक्निकल रूपमा प्राविधिक रूपमा चाहिँ यो दक्ष नहुँदाखेरि र क्यामेरा सहितको खटाईले खासै उपलब्धि हुन सकेन भन्ने खालको आलोचना पनि आइरहेका छन्, तपाईँ के भन्नुहुन्छ यसमा चाहिँ स्थानीय तहसँग कतिको सम्बन्ध छ?
0: यस्तो छ, अब यो विषयमा गृहमन्त्रीज्यू आफै पनि खट्नुभयो र मेरो क्षेत्रमा पनि आउनुभयो र जुन सुरुङको दलदलतिर पनि उहाँ स्वयं पनि पुग्नु भएको छ। उहाँको जुन अथाह प्रयासमा हामी धन्यवाद दिन्छौँ उहाँको यो खटनमा। तर हामी के भन्छौँ भने उहाँ जति खटन गर्नुभयो उहाँले त्यो लेभलको दक्ष जनशक्ति चाहिँ फिल्डमा खटेको छ या छैन, उहाँको मेहनत भोलि जनताले मूल्याङ्कन गर्ने बेलामा कतै बलुवामा पानी त हुन्न, र उहाँ स्वयं खटिरहनु भएको छ।

0: तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रममा हामी रसुवाको भोटेकोशीमा आएको बाढ़ीले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव, यसबाट सिर्जित चुनौती र अबको पुनरुत्थानको बाटोका विषयमा केन्द्रित रहेर कुरा गर्छौं। बाढ़ीका कारण मानवीय क्षतिसँगै भौतिक पूर्वाधार, व्यापार व्यवसाय, पर्यटन लगायत स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रसम्मका बहुआयामिक पक्षमा ठूलो असर पुगेको छ। बाढ़ीले पारेको यो असरलाई कसरी मूल्याङ्कन गर्ने, यसबाट भएको आर्थिक क्षतिको मूल्याङ्कन के कति मात्रामा र कसरी गर्ने, र प्रभावित क्षेत्र तथा समग्र अर्थतन्त्रलाई पुनः लयमा फर्काउन अब के कस्ता कदम चाल्नुपर्छ, आज कार्यक्रम बदलिन्दो नेपालमा हामी यिनै समसामयिक विषयमा केन्द्रित भएर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी। यहाँलाई कार्यक्रम बदलिन्दो नेपालमा स्वागत छ।
1: हस्, धन्यवाद छ, नमस्कार छ।
0: भोटेकोशीमा आएको बाढ़ीले मानवीय क्षतिसँगै अर्थतन्त्रमा पारेको क्षतिको यो समग्र असरलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ, यसै विषयवस्तुबाट कुराकानी शुरू गरौं।
1: अहिलेको जुन बाढ़ी आयो अकल्पनीय छ, असाधारण खालको बाढ़ी आयो र निमेष भरमा मान्छेको जीवन र सर्वस्व अपहरण गर्यो। एक किसिमको जस्तो उदाहरणको लागि स्याफ्रुवेसी, टिमुरे र बेत्रावती सम्मको मान्छेको लागि त प्रलय नै भयो। प्रलय भने त यही नै हो। अब यो प्रलयले तीनवटा कुरा सीमितै पारेको छ। पहिलो कुरा चाहिँ मानवीय मान्छेहरूको नोक्सान भयो, त्यो पहिलो कुरा भयो। दोस्रो भयो भौतिक संरचना, धेरै मान्छेले त्यो कुरा अहिले भनिया छैनन्। तेस्रो कुरा चाहिँ के छ भन्दा जैविक वनस्पति कीट पतङ्गहरू पनि स्वतर भएका छन् त्यो क्षेत्रमा भएका, किनभने त्यो त्रिशुलीमा अन्यत्र हुने भन्दा थप खालका फरक खालका वनस्पति र जीवहरू थिए, तिनीहरू पनि सीमितै भएका छन्, सोरिएकै छन्। अब लाग्छ कैयौं दिन लाग्छ त्यो त्रिशुलीमा पहिलाको जस्तो त्यो किसिमका माछा भ्यागुताहरू र अन्यहरू पाउन समय लाग्ला। अब त्यसमा पहिलो नोक्सानीको कुरा गर्दा मानवीय क्षति त अपूर्णीय छ, अब हजारौं छ, कति भने आइसकेको छैन, हजार भन्दा बढी मान्छेको लास फेला परिसकेको छ, दशौं हजार अहिले पनि बेपत्ता छन्। तर संख्या किन यकिन हुन सकेका छैन भने संख्या भनिदिने मान्छे पनि छैन। गाउँ टोलै गएको छ भने कसले भनिदिने? त्यसको क्षतिको गणना गर्न, त्यसलाई अङ्कमा गणना गर्न, त्यसलाई पैसामा नाप्न सकिँदैन। दोस्रो क्षति भनेको भौतिक क्षति भएको छ, भौतिक संरचनामा क्षति भएको छ, घर गएको छ, खेत गएको छ, अब अन्य खालका संरचनाहरू आयोजनाहरू गएका छन्। 14 वटा त विद्युत आयोजनामा असर परेको छ, 8 वटामा त तपाईँको चाहिँ नि सञ्चालनमा भइराखेको गएको छ अहिलेसम्मको तथ्याङ्क अनुसार। बाँकी चाहिँ निर्माणाधीनहरूमा नोक्सानी भएको छ, कसैमा धेरै नोक्सानी र कुनै चाहिँ सीमितै भएको छन्। अब ड्राई पोर्ट गएको छ, 1500-1600 भन्दा बढी चाहिँ गाड़ीहरू चाहिँ नि कन्टेनरदेखि लिएर नयाँ आएका गाड़ीहरू, तीर्थमा हिँडेका गाड़ीहरू, यात्रामा हिँडेका साना तिना 2 पाङ्रे 6 चाङ्रे 14 पाङ्रे सबै खालका गाड़ीहरू सवारी साधनहरू गएका छन्। 7-8 वटा विद्यालय चाहिँ चल्नै नसक्ने गरी गएका छन् भनेर मैले सुनेको थिएँ तथ्याङ्क। त्यस्तै गरी कतिपय विद्यालयहरू अरू गएका छन्। अब साना ठूला गरेर 40 वटा पुलहरू झलुङ्गे पुल समेत गर्दा गएका रहेछन्, 40 किलोमिटर बाटो गएको रहेछ। अब व्यापार व्यवसाय बीमा ब्याङ्क नगएको त केही कुरै छैन, होइन? अब यो खालको समस्या। अब त्यसमै भित्र अर्को एउटा केस गएको छ भन्दा नगद पनि गएको छ, किनभने एटीएम थियो अथवा व्यक्तिहरूले पैसा राखेका थिए, तीर्थयात्रा हिँड्दाखेरि बोकेर हिँडेका थिए, यात्रामा हिँड्दा खर खाँचोमा रहेको पैसा थियो होला, यी सबै गएको छ। अब यो सबैले कति क्षति भयो होला भन्ने कुरा चाहिँ तथ्याङ्क आइसकेका छैन, त्यति सहज पनि छैन तथ्याङ्क। तर मेरो एउटा विवेकले, हिजोको अनुभवले भन्दाखेरि कमसेकम पनि त्यसलाई मौद्रिक हिसाबले लिँदाखेरि जैविक कुराहरू र मानवीय कुरा छोडेर बाँकी कुरा हिसाब गर्दा पनि 7 खर्ब भन्दा माथिको, किन भन्दा झन्डै झन्डै 7 खर्बको नोक्सानी 2072 सालको भूकम्पमा भएको थियो 14 जिल्ला। तर भूकम्पमा घर लडे तापनि त्यहाँका सामानहरू जस्ता तस्तै थिए, होइन? अहिले त केही पनि छैन। अब त्यो दृष्टिकोणले अब सबभन्दा पहिला त नोक्सानीको कुरा गर्दाखेरि हामीलाई निकै वर्ष पछाडि पारिदिने खालको, अब 7 खर्बको नोक्सानी भयो भन्नुको अर्थ त हामीले अहिले 3 तहका सरकारले गर्ने कुल खर्चको आधीभन्दा बढी नोक्सानी भयो। अब त्यसको क्षतिपूर्ति कसरी गर्ने भन्ने सामान्य हामीलाई ठूलो अहिले चुनौती आएको छ। मानवको व्यवस्थापन कसरी गर्ने? अब खोज अनुसन्धानै सकिया छैन, र खोज अनुसन्धान राहतको कुरा नै हामीले व्यवस्थित गर्न अझै सकेका छैनौ, किनभने फरक खालको यो चाहिँ नि पीड़ा भयो। अनि तीनटा तहको सरकारको बीचमा समन्वय हुनुपर्ने जति पनि विविध कारणले हुन सकेका रहेछ भनी देखिएको छ। अब बाँकी छ पुनस्थापना गराउनु पर्यो, पुनर्निर्माण गराउनु पर्यो, त्यसलाई सुदृढीकरण गर्नु पर्यो, साबिकको हिसाबमा ल्याउनु पर्यो। यी सबै कुरालाई जनजीवनलाई साथसाथै मान्छेमा ठूलो त्रास पैदा भएर मानसिक हिसाबले पीड़ा भएर मान्छे विक्षिप्त भएको छ, त्यो मान्छेहरूलाई विक्षिप्तताबाट बाहिर निकाल्नु पर्ने अवस्था पनि छ।
0: हजुर, पक्कै पनि अब यहाँले बहुआयामिक क्षतिको प्रसंग जोडिसक्नु भएको छ। यसले समग्र मुलुकको अर्थतन्त्रमा पार्ने खालको हिसाब गर्दाखेरि त एउटा आँकडामा नै भन्नुभयो त्यो कुल बजेटको आधा प्रतिशत भन्नुभयो, अझै पनि त्यसले एउटा निश्चित क्षेत्रमा भएको घटनाले देशभरि पार्न सक्ने अर्को प्रभाव के हुन सक्छ?
1: आपूर्ति श्रृंखलामै असर परिसक्यो, अब मान्छेको व्यवसायमै असर परिसक्यो है। अब यसको असर कहाँ देखियो भन्दा त कृष्णवीरको पहिरो, अब बाढ़ी आएर नारायणीसम्म नै कतिपय भौतिक संरचनाको क्षति त पुर्याएको थियो। अब त्यसमाथि माथि माथि गएर अहिले राजमार्गलाई नै अवसर पारेर अहिले काठमाडौँ चाहिँ नाकाबन्दी जस्तो भएको अवस्था छ। काठमाडौँ भनेको संघीय राजधानी हो, देशको कुल जनसंख्याको 17-18% जनसंख्या यही बस्छ, अनि व्यापारको केन्द्र पनि यही नै हो है। र कुल व्यापारको चाहिँ नि करिब करिब 32% यही नै हुन्छ। र मूल नाका एउटा चाहिँ हिजोको यो तातो पानी पछिको मल्लकालदेखिको नाका हो, हुन त बीचमा कम चल्या थियो, त्यो नाका पूर्ण रूपले बन्द भयो। कृष्णवीरको पहिरोले हाम्रो लाइफ लाइन नै मै असर पारे, एक महिना लाग्छ बनाउने भन्नुको अर्थ भनेको भने त्यसले हाम्रो कुलगार्स उत्पादनमा ठूलो असर पार्छ। त्यसले पनि मलाई लाग्छ अरबमा होइन खर्बमा असर पार्न सक्छ, किनभने त्यो यातायात चाहिँ समयमा अवरोध पुगिसकेपछि समय बढी लाग्छ, लागत बढी लाग्छ, मूल्य बढ्छ, अनि त्यसले गर्दा हामीलाई चाहिँ त्यो बहुपक्षीय प्रतिकूल असर यहाँ पर्ने देखिन्छ। अब यहाँनिर एउटा कुरा के छ भन्दा हाम्रो विकासको मोडेल, हाम्रो संरचना निर्माणको मोडेल उपयुक्त भएन कि, हाम्रो भूगोल सुहाउँदो भएन कि भन्ने कुरा चाहिँ सोच्नु पर्ने आयो।
0: ठिक छ, यो विषयमा हामी पछि क्रमशः जानेछौँ, विषयमा आउने नै छ। त्योभन्दा पहिला जस्तो हामीले अहिलेसम्म जे जति क्षतिका प्रसंगमा कुराकानी गर्यौं त्यो क्षतिबाट पुनर्स्थापनाका लागि सरकारले दीर्घकालीन रूपमा त एउटा खालको अभ्यास गर्नै पर्छ, तत्कालका लागि चाहिँ के गर्नुपर्छ, यहाँको सुझाव के छ?
1: तत्कालको लागि चाहिँ गर्नुपर्ने कुरा के हो भन्दा हामी कहाँ कहिलेकाहीँ हामी राजनीति धेरै गर्न खोज्छौँ, हुन त राजनीति चाहिँ मूल कुरो हो तर गैर राजनीतिक बनाइदिन्छौँ, त्यसलाई राजनीतिको मर्म भन्दा बाहिर लगिदिन्छौँ। हामी कहाँ के भयो भन्दा 2052 सालमा बाट माओवादी द्वन्द्व जुन बेला शुरू भयो त्यसपछि हाम्रो अर्थतन्त्रमा झट्काहरू लाग्दै गए, जस्तै 72 सालको भूकम्प आयो, त्यसपछि आएर कोविडले प्रभाव पार्यो, विश्वव्यापी रूपमा हामीलाई पनि प्रभाव पार्यो, त्यसपछि आएर बाढ़ी पहिरो आउने क्रम बढेर गयो। तपाईँलाई हेर्नुहुन्छ भने केही वर्ष अगाडि सोलुखुम्बुमा पनि यस्तै यो चाहिँ हिम नदीबाटै बाढ़ी आयो, थामेमा गाउँ डुब्यो है, अहिलेको स्केल भन्दा कम थियो मात्रै कुरा हो, त्यहाँ त नोक्सान त भयो। तपाईँले यसमा देख्नुहुन्छ तपाईँको पुरानो संरचना नै कागबेनीमा, पुरानो संरचना नै छैन त्यहाँ, अहिले हुम्लामा त्यसरी गएको थियो। अब अगाडि चाहिँ यो गत साल नै त्यो चीनबाट आउने लेन्दे नदी र भोटेकोसीमा मिसिएर आउँदाखेरि नै तेल हिम नदी आएर तेलले आएको बाढ़ीले प्रभाव पारिसकेका थियो, अनि गत सालै फेरि भदौ 24 गते एउटा अर्को खालको विद्रोह भयो, त्यो विद्रोह हुँदा नि ठूलो नोक्सानी भयो। तर त्यहाँ कहाँनिर राजनीति भयो भने म एउटा कुरा स्पष्ट भनिदिन्छु, अहिलेको सरकार त्यही विद्रोहको जगमा आएको हो। ठिक छ, त्यो एउटा पुस्ताले सुशासनको लागि गरेका थियो तर त्यहाँ अलिकति फरक ढंगले गयो दोस्रो दिन, तर ठूलो नोक्सानी भएको थियो त्यो बेला, त्यो नोक्सानीलाई अलिकति राजनीतिकरण गरियो र नोक्सानीलाई के गरियो भने त्यसको न्यून मूल्याङ्कन गरिया छ। 84 अर्ब भनिया छ, त्यो 84 अर्ब भन्दा ट्रिपल छ, त्यो कम्तीमा पनि टेम्पर छ,
0: निकै सानो अड्कल हो
1: त्यो, निकै सानो अड्कल हो त्यो, त्यस्तो गर्नु हुँदैन राज्यले। मसित बसेर उहाँले छलफल गर्नुभयो भने म देखाइदिन सक्छु कुल गार्हस्थ उत्पादनमा कहाँनिर असर पर्यो, कति दिन बन्द भयो, कति संरचनाहरू गए भनेर, यस्तो कुरा चाहिँ यहाँ नहोस्। एउटा कुरा चाहिँ त्यो हुनु भएन,
0: नेपालले तंग्रिने अवस्था नै त्यो अवसर नै पाएन।
1: अब यस्ता कुराहरूलाई हामीले तथ्याङ्क लुकाउँछौँ, मिथ्या सूचनाहरू दिन्छौँ, मिथ्या खालका प्रतिवेदनहरू बनाउँछौँ भने के हुन्छ भने हामी गलत बाटोमा जान्छौँ।
0: भनेको त्यो पुनर्स्थापनाका लागि भएको क्षतिको सही मूल्याङ्कन पनि आवश्यक छ,
1: सही सबभन्दा पहिलो त त्यही हो, तथ्याङ्क पूर्ण रूपले सही आउनु पर्यो, सही मूल्याङ्कन हुनु पर्यो, दुईटा कुराको मूल्याङ्कन हुनु पर्यो। यसलाई एउटा चाहिँ लस एन्ड ड्यामेज कति भयो त, क्षति कति भयो भने पहिला आउने भयो, अहिलेसम्म त्यो क्षति मध्ये हामीले परिपूरण गर्नुपर्ने कति हो र त्यसको लागि आवश्यक कति हो त, अब हामीलाई कस्तो खालको सहयोग अब चाहिन्छ, हामीलाई प्राविधिक सहयोग कति चाहिन्छ र वित्तीय सहयोग कति चाहिन्छ, कति स्रोत र साधन चाहिन्छ भन्ने कुरा त यथार्थपरक ढंगले आउनु पर्यो नि।
0: यसको मतलब त यति बेला पनि गलत समीक्षा हुन सक्छ, गलत आँकडाहरू आउन सक्छ भन्ने यहाँको चाहिँ आशय होइन।
1: नियत बस नआउला तर हामीले होस पुर्याएनौं भने, हामीले ढंग पुर्याएनौं भने त अहिले त त्यो प्रतिवेदन र तथ्याङ्क राम्रै आउन सक्दैन। अर्को समस्या अघि पनि मैले भनेको थिएँ, अहिले तथ्याङ्क लिनलाई तथ्याङ्क दिनुपर्ने मान्छे नै छैन, त्यो संस्था नै छैन, त्यो परिवार नै छैन। हिजो त भूकम्प आउँदाखेरि के भन्थ्यो, अर्कोले भनिदिन्थ्यो होइन, अनि गत सालको आक्रोश आन्दोलनमा पनि आक्रोश भएको विद्रोह भनौँ न, त्यो विद्रोहमा पनि सूचना लिने ठाउँहरू छन्,
0: धेरै साथीहरू थिए,
1: साथीहरू धेरै थिए, त्यो साथीहरू नै छैनन्। त्यस कारणले बडा मेन ढंगले थरी थरीका उपायहरू अपनाएर तथ्याङ्क लिनुपर्ने हुन्छ, एउटा राज्यसित भएका ती दोस्रो स्रोतका तथ्याङ्कहरूलाई प्रयोग गर्नुपर्ने हुन्छ। अब त्यति भइसकेपछि चाहिँ के हुन्छ भन्दा, अब हामीले एकछिनलाई भनौँ, हाम्रो 7 खर्बको नोक्सानी भयो भने, तर 7 खर्बको नोक्सानी भयो भने पनि तर हामीले यी सबै कुरा हिजोकै जस्तो त बनाउँदैनौँ न, बनाउन पनि सक्दैनौँ, तर बनाउनु पर्ने कुराहरू के हो त, अब त्यसलाई सिर्जना गर्नुपर्ने कुरा के हो त, सबै चाहियो, त्यसलाई कुन कुन कुराहरू कुन तरिकाले अब बनाउने, त्यही ठाउँमा बनाउने हो कि होइन, अर्को ठाउँमा बनाउने हो भने कुन ठाउँमा बनाउने, कुन तरिका बनाउने र त्यसको लागि एउटा राम्रो योजना बनाउनु पर्छ,
0: एउटै पक्षलाई विश्लेषण गरेर त्यो सम्भव छ,
1: एउटै कुराले बाटो सम्झेन है। त्यही कारणले मैले अहिले चाहिने अलिकति कुरो उठाउन खोजेको थिएँ, हाम्रो डेभलपमेन्टको मोडेल नै अब फरक पार्नु पर्छ, त्यस कारण यही सुरुवात हो, अब डेभलपमेन्टको मोडेल फरक पार्ने,
0: यति बेला नै चुक्यो भने के हुन्छ,
1: चुक्यो भने फेरि हामीलाई यस्ता विपदहरू फेरि उहाँहरू पर्ने हुन्छ।
0: अब यहाँले त यहाँको अनुभवले देश विदेशका धेरै ठाउँका यस्ता घटनाहरू होइन आर्थिक सवालका थुप्रै अनुभव र अनुभूति यहाँसँग छ, त्यस दृष्टिकोणबाट त्यो अनुभवका आधारमा नेपालले यो क्षतिलाई परिपूरण गर्नका लागि अपनाउनु पर्ने सजगताहरू के हुन्?
1: सजगता भनेको फेरि नहोस् भन्नको लागि मैले अघि भने नि होइन, 3-4-5 वर्षको बीचमा ठूलो चाहिने श्रृङ्खलाहरू देखिरहेछ, यो चाहिँ सोच्दै नसोचेको श्रृङ्खला भयो, अब फेरि नआउला भन्न सकिँदैन। अब दुईटा कारणले त्यो, एउटा चाहिँ हाम्रै कारणले, हामीले डेभलपमेन्टको मोडेल हाम्रो अनुकूल नलगेर होइन, हाम्रो मौलिक मोडेल बनाउनु पर्यो एक। दोस्रो कुरा विश्वमा के छ भन्दा, अब सहायता त्यसको लागि हामीले कति रकम चाहिँदो रहेछ भन्ने एउटा आकलन भइसकेपछि, पुनस्थापनादेखि पुनर्निर्माणदेखि सुदृढीकरणका योजनाहरू बनाउँदाखेरि हामीले त के गर्न सक्छौँ, यो बेलादेखि हामीलाई यति रकम चाहिन्छ भन्ने त हुनु पर्यो, त्यो रकम कहाँबाट जुटाउँछौँ अब भन्ने हुनु पर्यो, त्यो रकम जुटाउँदाखेरि हाम्रो भएको स्रोतबाट 10-15% भन्दा बढी हामी जोगो गर्न सक्दैनौँ, हामीले अतिरिक्त नै खोज्नुपर्छ। अतिरिक्त खोज्दाखेरि हामीले कहाँ खोज्नु पर्यो भन्दा, अब हामी ऋण धेरै बोक्न सक्ने अवस्थामा नि छैनौँ, फेरि देशको ऋणको भार बढिसकेको छ, कुल गार्हस्थ्य उत्पादनको 46-47% पुगिसकेका छ हामीले वैदेशिक र आन्तरिक ऋण गरेर, त्यो ऋणको भार राज्यले बोक्न सक्ने अवस्था छैन, सकेसम्म हामीले अनुदान खोज्नु पर्यो। अनुदान भनेको चाहिँ फेरि हामीले मागेर खोज्ने होइन, ल्याऊ भनेर अधिकार मार्फत लिने भनेको चाहिँ क्षतिपूर्ति लिने हो, अब यो ग्लोबल विपत्ति हो, यो वैश्विक विपत्ति हो,
0: यसका हिस्सेदार विश्वका सबै राष्ट्रहरू,
1: हामी त एकदम यसमा हाम्रो, हामीले यहाँ काठमाडौँमा अथवा उहाँ 10-20 हजार गाडी चलाएर मात्रै त भएको होइन नि, यो त के छ भन्दा विश्वमा जसले चाहिने भन्दा बढी उपभोगमुखी भएर उद्योगहरू चलाए, जसले युद्धहरू चलाए, जसले आणविक हात हतियारहरू तयार गरे, जसले आणविक भट्टीहरू बनाए, जसले रकेटहरू बनाए, अहिले एआई भनेर आइरहेछ नि, हो त्यो एआई बनाउँदाखेरि ठूलो ऊर्जा खर्च हुन्छ त्यहाँ, त्यसले हाम्रो पृथ्वीलाई झनझन तताउँदैछ, त्यो तातेको कारणले पनि त्यहाँको चाहिँ हिम पहिरो गयो नि त, त्यसका साझेदारहरू हिस्सेदारहरू को छन् त त्यसमा गर्ने भने, उनीहरूसितबाट हामीले उपयुक्त कूटनैतिक तरिका, अन्य विश्वका चाहिँ मञ्चहरूको प्रयोग गरेर, क्षेत्रीय मञ्चहरूको प्रयोग गरेर, वार्ता गरेर, उनीहरूलाई फकाएर देखाएर, लजिक राखेर, तर्क राखेर उनीहरूबाट क्षति लिनु पर्यो, त्यो क्षतिपूर्तिको हिसाबले आर्थिक सहायताहरू ल्याउनु पर्यो। त्यसको लागि चाहिँ के भने, वातावरणलाई खलल पार्नलाई योगदान गर्ने देशहरू को छन् र दिन सक्ने को छन्, तिनीहरूको पहिचान हामीले नेपालमा मात्रै भए होइन नि, उनीहरूले पनि त स्वीकार गरिसकेका छन् नि त, त्यसमा गर्ने भने उनीहरूसितबाट हामीले उपयुक्त कूटनैतिक तरिका, अन्य विश्वका चाहिँ मञ्चहरूको प्रयोग गरेर, क्षेत्रीय मञ्चहरूको प्रयोग गरेर, वार्ता गरेर, उनीहरूलाई फकाएर देखाएर ल

0: ठुलो आग लागि भयो, जंगलमा आग लागि भयो, त्यहाँ चाहिँ नि ब्ल्याक समर भनेरै नाम राख्यो त्यसलाई। अफ्रिकामा विश्वको आग लागि मध्ये 55% अफ्रिका अङ्गोला समेतका ठाउँहरूमा भएका छन्। अमेरिकाको क्यालिफोर्नियामा ओरेगनामा देखि लिएर कोलोराडोमा पनि ठुल्ठूला आग लागि भएका छन्। स्पेन र पोर्चुगलमा चाहिँ नि जस ठाउँमा त्यो ठाउँमा पनि हिजो जाडो शीतल भएका ठाउँमा मान्छे मरेका छन्। लन्डनको तापक्रम 40 डिग्री पुग्यो। अब यसले त उनीहरूले पनि त्यो भोगिराखेका छन्, त्यस कारण उनीहरूले पनि त्यो महसुस गर्नु पर्यो। अब बेइमानी कहाँबाट देखिन्छ भने ठुला राष्ट्रको पनि भने अमेरिकाले ट्रम्प आइसकेपछि यो जलवायु परिवर्तन समय अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिर निस्के उनी सबभन्दा बढी बिगार्ने उनीहरू अनि त्यहाँबाट निकाल्ने हो। यो कुराहरू अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पनि पर्यो, अहिले सहयोग लिनु पनि पर्यो। यसरी लिने र त्यो सहयोगलाई लिँदाखेरि पनि अब हामीले राहत उद्धारलाई कति खर्च लाग्छ त्यो त हामीले जुटाउँदैछौँ, लागिरहेछ। मान्छेले सक्नेले दिइ पनि राखेका छन्, क्षमता भएकाले उठ्या पनि छ मानवीय हिसाबले। अब चाहिँ पुनर्स्थापना र पुनर्संरचनालाई कति चाहिन्छ त भन्ने कुरा चाहिँ आकलन गरेर त्यो अनुसार अब यो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने हो कि त सम्मेलन गर्नुभन्दा पनि एकदम इन्डिभिजुअल हिसाबले, बायोलेटरल हिसाबले, मल्टिलेटरल हिसाबले पहुँच पुर्याउने, कल गर्ने, लेख्ने, भन्ने, वार्ता गर्ने, टक गर्ने गर्यो भनेबाटै बढी पैसा लिन सकिन्छ, स्रोत जुटाउन सकिन्छ।
1: जस्तो भूकम्पको बेलामा पनि त्यस्तो खालको सम्मेलनको अभ्यास भएको थियो, त्यो कतिको फलदायी रह्यो, त्यसको अनुभवले के भन्छ?
0: होइन, अब त्यति बेला फलदायी नै भएको थियो, तर जुन किसिमको सम्मेलनमा प्रतिबद्धता भयो त्यही अनुसार रकम त्यही अनुसार आउन त सकेन। त्यसको पछाडि उनीहरू पनि कारण होला, हामी पनि त्यसलाई चाहिँ त्यसलाई भनौँ न पछ्याउन सकेनौ होला, होइन, त्यसलाई फलोअप गर्न सकेनौ होला, त्यस कारण आएन। तर त्यस्ता मोडेल मध्ये कुन कुन मोडेलहरू प्रयोग गर्ने, कस्ता तरिकाहरू विधि पद्धतिहरू प्रयोग गर्ने भनेर त हामीले भन्ने हो, हामीले आकलन गरेर भन्ने हो, सरकार त्यसमा लाग्छ। त्यसो गर्दाखेरि यी विविध काम गरेर गर्दाखेरि उद्धारको काम, पुनर्स्थापनाको काम, पुनर्संरचनाको काम गर्दाखेरि फेटै तीनटा तहका सरकारको मुख मिल्नु पर्यो, उनीहरू मिलेर काम गर्नु पर्यो। अनि तीनटा साझेदार छन्, निजी क्षेत्र छ, सामुदायिक क्षेत्र छ, अनि सरकारी क्षेत्र छ, तिनीहरू पनि मिलेर काम गर्नु पर्यो। राज्यका तीनटा अङ्ग छन्, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, त्यस कारणले गर्दा तीनटाको बीचमा पनि समन्वय हुनु पर्यो। अब चाँडो काम गर्नु पर्दाखेरि त्यही खालको कानून पनि बनाउनु पर्यो, फास्ट ट्र्याकमा गएर काम गर्ने। अब अहिले चाहिँ नि तपाईँको चाहिँ नि यो कृष्णभीरमा हुँदा सड़क चाँडो बनाउनु छ, बनाएर त यहाँ काठमाडौँमा हाहाकार हुन्छ, यसले देशलाई नै अप्ठ्यारो पार्छ, मूल्य कति बढ्छ थाहा छैन, यहाँ त चाँडो काम गर्नुपर्ने होला। त्यस कारणले त्यो बेलामा चाहिँ तुरन्तै कानून बनाएर भने पनि फास्ट ट्र्याकमा गएर काम गर्नुपर्ने होला। तर हाम्रो चाहिँ चरित्र कस्तो छ भन्दा फास्ट ट्र्याकमा काम गर्ने भनेर फास्ट ट्र्याक बनाउने भन्यो, रोड द्रुत प्रक्रियाबाट द्रुत मार्ग बनाउने भन्यो नि, त्यो त फास्ट ट्र्याक भने के भने छिटो बनाउने, छिटो दूरी पनि छोट्याउने, समय पनि छोट्याउने, अनि बनाउँदाको समय पनि छोट्याउने र हिँड्दाको समय पनि छोट्याउने हो। तर हाम्रो चाहिँ यत्रो वर्ष भइसक्यो, खोइ त बनाउन त सकेका छैन, त्यही तरिकाले हामी अगाडि बढेर त हुँदैन, त्यसमा हामीले करेक्सन गर्नु पर्यो है। अब यही गर्ने सन्दर्भमा अलिकति यहाँलाई मैले अब यहाँको के ऊ छ भने गरौँ, अनि मोडेलमा म जाउँ।
1: अर्थविद चन्द्रमणि अधिकारीज्यू, जस्तो अब सरकारले अहिले पनि तत्कालीन अवस्थामा कतिपय प्रयासहरू जारी नै राखेको छ, कतिपय कोणबाट सरकारको प्रयासको प्रशंसा भएको छ भने अर्को कोणबाट चाहिँ आलोचना पनि भइरहेको छ, यहाँको दृष्टिकोणमा सरकारको यो प्रयास र पहल कदमी कस्तो हो?
0: अब फिल्डमा गएर सुरक्षाकर्मी र प्रशासनले कतिपय काम गरे त प्रशंसनीय नै छ, तर समन्वय गर्ने कुरामा चाहिँ त्यो पूरा रूपमा हुनुपर्ने जति भएको छैन कि भन्ने मैले अनुभूति गरेका छौँ। यद्यपि अब चाहिँ हामी मिलेर गर्छौँ, वडासम्मको तहको सरकारलाई हामी चाहिँ साथ लिन्छौँ भनेर संघले भनेका छ, मुखले मात्रै होइन व्यवहारमा त्यो अनुसार भनेर हिँड्नुपर्ने हुन्छ। अब अर्को कुरा चाहिँ के छ भन्दा अहिले अस्ति सुरुमा के हो भने उद्धारमा विदेशीलाई प्रयोग नगर्ने, अरूलाई नदिने भने पछि हामीले गर्न खोज्यौँ, त्यो त पहिला नै बसेर अलिकति आकलन गर्नु पर्थ्यो, अनुभवी व्यक्तिहरूसित गर्नु पर्थ्यो। त्यस कारणले गर्दा यो कच्चा खालको काम चाहिँ गर्नु भएन सरकारले। सरकारले अलिक परिपक्व हिसाबले काम गर्नुपर्छ र यो विपदको बेलामा चाहिँ एउटा राष्ट्रिय सुरक्षालाई त एक्का राख्नै पर्छ, राष्ट्रिय सुरक्षामा एक्का राखेर सबैको साथ र सहयोग चाहिँ लिने कुरामा चाहिँ त त्यो र यो र त्यो तर म तिमी र ऊ भन्न चाहिँ हुँदैन।
1: अब जस्तो कि यहाँ त सांसद र उडाका प्रतिनिधि बीचको विवाद पनि बाहिर आयो होइन, यसको मतलब त्यो चाहिँ समन्वय अभाव थियो भन्ने एउटा उदाहरण त्यो पनि हो कि?
0: यस्तो एउटा समन्वयको अभाव हो, अर्को चाहिँ हिजो अभियन्ता भएर हिँड्दा अथवा एउटा काम गरेर हिँड्दाको र राज्यको

0: आज यन्त्रभित्र बसेर सामूहिक हिसाबले काम गर्दाको व्यवहार पनि फरक हुनु पर्दो रहेछ भन्ने कुरा उहाँहरूले थाहा नपाएको पनि हो। त्यस प्रशिक्षणको पनि आवश्यक छ र विवेकको पनि आवश्यकता छ। मान्छेलाई ज्ञान चाहिन्छ, बुद्धि चाहिन्छ, विवेक चाहिन्छ। यो तीनटै कुरा भएको मान्छे चाहिँ असल हुन्छ। कसैतिर कहिले काहीँ ज्ञान हुन्छ, बुद्धि र विवेक हुँदैन, काम गर्न सक्दैन। हाम्रा शासकहरूमा धेर जसो विवेकको कमी हुन्छ। ज्ञान हुन्छ, बुद्धि पनि हुन्छ, चतुर्याई पनि हुन्छ, तर विवेक हुँदैन। त्यस कारण यो तीनटा कुरामा काहीँ न काहीँ मिसिङ भएको भन्छ नि अङ्ग्रेजीमा, अथवा त्यो काहीँ काहीँ न केही त्यसको चाहिँ नि कमी भएको जस्तो चाहिँ देखिएको छ। उहाँहरू आफै करेक्सन भएर आउनुपर्छ।
1: हजुर, डाक्टर चन्द्रमणि अधिकारीज्यू, जस्तो अहिले देश तथा विदेशबाट जे जति मात्रामा सहयोग आइरहेको छ त्यसको चाहिँ घोषणा पनि भइरहेको छ, त्यसको सही सदुपयोग हुने कुरामा यहाँ कतिको विश्वस्त हुनुहुन्छ?
0: सही सहयोग हुन्छ भनेर मैले त विश्वास गर्नै पर्यो। म यो देशको नागरिक हो, मेरै सरकार हो, मेरै राज्य हो, तैपनि मेरो खबरदारी त रहि नै रहेछ। हरेक व्यक्तिले खबरदारी चाहिँ गरिराख्नुपर्छ। उहाँहरूले एकद्वार प्रणालीबाट गर्ने चाहिँ भन्नुभएको छ, त्यो मनसाय राम्रै हो एकद्वार प्रणाली, तर एकद्वार प्रणाली मात्रैबाट गर्दाखेरि भ्याउँछ कि भ्याउँदैन? एकद्वार भन्दा फरक द्वारबाट जाँदाखेरि पनि भर पर्दा द्वारहरू छन् कि छैनन् भनेर चाहिँ खोज्नुपर्ने हुन्छ। यद्यपि संसारमै अहिले चाहिँ मान्छे पैसामुखी भएको छ र अहिले संसारलाई पैसाले संसार चलाउन थालेका छ, राज्य चलाउन थालेका छ, पार्लियामेन्ट चलाउन थालेका छ, न कि पार्लियामेन्टले राज्यले पैसालाई व्यवस्थापन गर्ने, पैसालाई नियन्त्रणमा राख्ने गर्न सक्नु पर्थ्यो, त्यो भएको छैन। त्यस कारणले अलिअलि छिटपुट घटना होलान्, तर त्यसैको आधारमा होइन बेइमानी नै होला भनेर भनिराख्नु उपयुक्त नहोला, मलाई लाग्छ राम्रै होला।
1: हजुर, डाक्टर चन्द्रमणि अधिकारीज्यू, जस्तो हामी आज कार्यक्रम बदलिँदो नेपालमा अहिले परेको देशलाई भएको क्षति, आर्थिक क्षतिका विषयमा छलफल गरिरहेका छौं, जुन हामीले विदेशी सहयोग राहतको कुरा गरिरहँदा यो खर्च चाहिँ कस्ता कुरामा हुनुपर्छ? जस्तो स्वदेशी खर्च त एउटा छँदैछ होइन, विदेशी सहयोग को खर्च दीर्घकालीन पुनर्निर्माणमा लगाउने या तत्कालीन आवश्यकता परिपूर्तिमा लगाउँदा कुन चाहिँ विकल्प सबैभन्दा उत्तम होला?
0: अब यस्तो छ, अब यो चाहिँ हामीलाई राहतको हिसाबले प्राप्त भएको केही जिनिस नै प्राप्त भएको छ होइन, वस्तुमै प्राप्त भएको छ, अब सेवामै प्राप्त भएको छ, त्यो त जेबमा प्राप्त हुन्छ त्यहाँ प्रयोग गर्नै पर्यो। अब वित्तीय हिसाबले आएकोलाई चाहिँ हामीले हाम्रो प्राथमिकता के हो? सबभन्दा पहिला त मान्छेको ज्यान जोगाउनै पर्यो, सास बचाउनु पर्यो र दैनिकी चलाउन थाल्नु पर्यो। त्यो चलाउने दैनिकी चलाउने कुरामा हाम्रो स्रोतले भ्याउँदैन भने त विदेशी स्रोत पनि प्रयोग गर्नुपर्छ। त्यति बेला चाहिँ हामीले होइन यो चाहिँ हामीले संरचनाको निर्माणमा मात्रै लाउँछौ, भौतिक संरचना निर्माण मात्रै लाउँछौ भनेर बस्ने त कुरा हुँदैन होइन, र अहिले आएका सहायताहरू त्यसरी एकदम प्रतिबन्धित भएर आएका पनि हुँदैनन्। तर एउटा कुरा के हुन्छ भन्दा, सहायता आउने कुरालाई हामीले असाध्यै राम्रो ढंगले पछ्याउन सकेनौं भने शुरूका दिनमा मान्छेले असाध्य संवेदनशील बन्छ, चुचु गर्छ होइन, चुकचुकाउँछ, अनि मान्छे फेरि सिँगिँदै जान्छ के। तर जसलाई भोग्यो उसलाई त लामो समयसम्म प्रभाव पर्या हुन्छ, अनि नेपालले पनि भोगिरहेछ, नेपाललाई त प्रभाव चाँडो हुन्छ, हाम्रो छिमेकी देशले अलि दिनपछि बिर्सिन सक्छन्, हामीलाई सहयोग गर्नुपर्ने संस्थाले बिर्सिन सक्छन्। त्यस कारण उनीहरूलाई घचघच्याउने, उनीहरूलाई चाहिँ नि सूचना दिने, उनीहरूलाई योजना प्रस्तुत गर्ने र सहायता बेलैमा लिने प्रतिबद्धता प्राप्त गर्ने र त्यो सहायता लिने कुरामा चाहिँ हामी निरन्तर लागिराख्नुपर्छ। अहिले विभिन्न ठाउँबाट म दिन्छु भनेको छ नि, त्यो कुरा हामीले त्यसलाई त्यही ढंगले पछ्याउन सकेनौ।
1: विगतमा कस्तो थियो यो चाहिँ परिपाटी, यो कतिको सूझबुझपूर्ण थियो?
0: होइन, विगतमा पनि जहिले पनि के हुन्छ भन्दा शुरूमा यस्तो बेलामा धेरै आउँछन्, गाउँघरमै पनि हो अप्ठ्यारो परेछ तुरन्त सहयोग गर्छु भनेर आउँछन् नि होइन, गाउँघरमै पनि। तर मान्छे क्रमशः स्वाभाविक मानवीय स्वभाव त्यो बिर्सिएर जान्छ। त्यस कारणले गर्दा हिजो पनि त्यस्तै भएको थियो, मैले अघि यहाँलाई भने प्रतिबद्धता जति भएको थियो त्यो सबै पैसा त आएन, किनभने दुइटै कारणले, एउटा हामीले त्यसलाई पछ्याउन सकेनौ होला, प्रतिबद्ध भएको सम्झाउन सकेनौ होला, लिन सकेनौ होला, अर्को उनीहरूले पनि पहिला प्रतिबद्धता त जाहेर गरे, आवेशमा आएर अलिकति उसमा आएर हुन्छ नि मान्छेले प्रतिबद्धता जाहेर गर्छ पछि त ए भनेर गर्दैछ हुन्छ, त्यो त मानवीय स्वभाव पनि हो। त्यस कारण त्यसलाई अलिकति संस्थागत गराउनु पर्यो। संस्थाले त वर्ल्ड ब्याङ्कले, विश्व ब्याङ्कले अथवा एडिबीले अथवा के अरे संयुक्त राष्ट्र संघका एजेन्सीहरूले दिन्छु भनेर पत्र लेखेपछि त भोलि त दिनुपर्छ। भनेपछि हामी पछ्याउन पनि त सक्नु पर्यो, तिमीले दिन्छु भनेर भनेको थियौ, यो हामीलाई यो ठाउँमा चाहिसक्यो अब भन्नु पनि सक्नु पर्यो।
1: भनेको तत्कालै प्राप्त नभए पनि पछि प्राप्त हुने खालको सुनिश्चित वातावरण
0: वातावरण बनाउनु पर्यो। अब तत्काल प्राप्त हुनेलाई तत्कालै चाहिने कुरामा प्रयोग गर्नु पर्यो, होइन अलि ढिलो प्राप्त हुने रहेछ भने त्यसलाई पुनर्निर्माणमा लगाउनु पर्यो, सुदृढीकरणमा लगाउनु पर्यो है।
1: अहिलेको अभ्यास कस्तो देखियो भन्दाखेरि फाइदा खोज्ने, यो विपत्तिमा पनि कतिपय नक्कली QR कोड प्रयोग गरेर अर्कै मान्छेले तेस्रो पक्षले चाहिँ लाभ लिएको देखियो भने सबै राहत घोषणा गरिएका कुराहरू पनि विश्वासिला र भरपर्दा छैनन्। यस्तो अवस्थामा चाहिँ ती आधारलाई विश्वसनीय र भरपर्दो बनाउन के गर्नुपर्छ?
0: अब यसो हुन्छ, अब यो करुणा बेच्ने, मानवता बेच्ने, संवेदनशीलताको फाइदा लिने मान्छेहरू त थोरै र धेरै मात्रैको कुरा हो, डिग्री फरक हो, भइ नै रहेछ। तर त्यो कुरा अहिले पहिला भन्दा अलिक बढेको छ, हामी होस पुर्याउनुपर्छ। अब त्यसको लागि चाहिँ दिनेले पनि के गर्नु पर्यो भने मैले दिँदाखेरि कहाँ दिने त, त्यो आधिकारिक ठाउँ हो कि होइन भनेर दिनु पर्यो, र लिनेलाई पनि त्यो निश्चित गरौँ सूचना चाहिँ राम्रै सरकारले सम्प्रेषण गरिदिनु पर्यो। मैले अनौपचारिक हिसाबले होइन पनि यहाँलाई भनेका थिएँ, यति सूचना छन् कि हामीलाई चाहिए भन्दा सूचनाको बाढी छ, त्यो सूचनाको बाढीभित्रबाट हामीलाई चाहिएका सूचना चाहिँ 4-5% छ। त्यो मान्छेले 95% सूचनामा पछि लागेका ठाउँमा पुग्यो भने त्यो सूचना पुग्दैन, त्यो 5% पार्न सक्नु पर्यो होइन।
1: अहिले यो
0: राज्यले सूचना गर्छ, चाहिँ नि कतिपय कानून बनाउँछ, सूचना गर्छ, तर त्यहाँ सूचना नपाएर किन बस्यो, तर ऊ सामाजिक सञ्जालमा चाहिँ झुन्डिराखेको छ, तर त्यही पाउनुपर्ने सूचना पाएको छैन। भनेपछि यो कुरा चाहिँ अघि भने नि तल्लो तहमा भएका राज्यका तहहरू, सामाजिक संस्थाहरूलाई पनि हात लिएर उनीहरूको माध्यमबाट, जस्तो यही हाम्रो चाहिँ नि उज्यालो FM छ, यो कम्युनिटी रेडियो हो नि त होइन, यिनीहरू मार्फत यी कुराहरू हामी सूचना धेरै सम्प्रेषण गर्न सक्छौँ नि त। हामीले देशमा यो सामुदायिक रेडियोहरू ल्याउँदा नै शिक्षा, स्वास्थ्य, आपदा, विपदमा यी सूचका रेडियोहरू धेरै काम लाग्छन् भनेर लभिङ गरी मात्रै म पनि हो, पहिला सगरमाथा रेडियो आयो त्यसलाई लभिङ गरी म पनि हो। त्यस कारणले यस्ता संस्थाहरूलाई पनि प्रयोग गरेर हामीले के गर्न सक्छौँ भन्दा आम जनतामा त्यो कुराहरू पुर्याउन सक्छौँ। अब त्यसमा जनताको पनि भूमिका हुन्छ, बुद्धिजीवीको भूमिका हुन्छ, संचारकर्मीहरूको भूमिका हुन्छ, राज्यको भूमिका।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपाल सुनिरहनु भएको छ। आज हामी भोटेकोशीमा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव, यसबाट सिर्जित चुनौती, राहत वितरणको प्रभावकारिता, सरकारी प्रयास लगायत अपनाउनु पर्ने पुनरुत्थानको विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। भोटेकोसीमा आएको बाढ़ीका कारण देशले बेहोरेको मानवीय क्षतिसँगै भएको आर्थिक तथा भौतिक क्षति, त्यसको दीर्घकालीन र समकालीन प्रभाव र पुनरुत्थानका उपाय लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी। अर्थविद डाक्टर चन्द्रमणि अधिकारीज्यू हामीसँग कुराकानीमा हुनुहुन्छ। अब हामीले धेरै पक्षसँग सम्बन्धित विषयमा कुराकानी गरिसक्यौं। अहिले पनि कतिपय नागरिकहरू 7-8 दिन भन्दा बढ़ी भइसक्यो उहाँहरूले राज्यको तर्फबाट पाउनुपर्ने सुविधाको कुनै एक सुखको बराबरको त्यो सहयोग प्राप्त नगरेका उदाहरणहरू पनि आइरहेका छन्। यस्तो अवस्थामा कहाँ नजिक चाहिँ गलत भयो, कुन अभ्यास नै ठिक भएन, कसरी जानुपर्छ, यहाँको सुझाव के छ?
3: अब यहाँनिर अलिकति के भयो भन्दा राज्यले आफ्नै संरचना भित्रबाट सबै ठाउँमा पुग्नु छु भन्न खोज्यो, त्यो चाहिँ अलिकति गत्यो। यहाँ त अब गाउँपालिका नगरपालिका स्थानीय तहहरू त छन् नि त, हो त्यही ठाउँको ओडाको धेरै सबै ध्वस्त भएको होला, टोलको सबै ध्वस्त भएको होला, तर छेउछाउको त छ नि त, त्यहाँका संघ संस्थाहरू पनि त छन् नि, सामाजिक संस्थाहरू पनि छन् नि, उनीहरूलाई सबैसित सधैँ अविश्वास गर्ने कुरा त भएन, निगरानीमा त राख्नु पर्यो, मापदण्ड त बनाइदिनु पर्यो, तर उनीहरूलाई समयमै यो उद्धारको लागि राहतको लागि उनीहरूलाई समयमै साथमा लिन सकिया भएदेखि अलि दुःख पाउने कम, ज्यान जाने कम, भोकै बस्नुपर्ने कम अलिक कम हुन्थ्यो कि जस्तो चाहिँ मलाई पनि लाग्यो हो। र अब चाहिँ त्यस्तो कुरा अहिलेकै पनि त्यो कुरा तुरन्तै गरिहाल्नु पर्यो, उनीहरूलाई साथ लिएर काम गर्न थाल्नु पर्यो, किनभने उनीहरू नजिक छ, सूचना उनीहरूसित हुन्छ, नजिक त उनीहरू छन् नि त, उनीहरूसित जति सूचना म काठमाडौँ बसेर उनीहरू जति थाहा पाउन सक्छु र सिंहदरबार बसेर थाहा पाउन सक्छु र सक्दिनँ। र अर्को फेरि आउँ त्यस्ता घटना घटै भने पनि त्यो मेकानिजमलाई त्यो एउटा संस्थागत गरेर लग्ने, परिपाटी बनाएर लग्ने गरे भने यो कुराहरू कम गर्न सकिन्छ।
2: ठिकै छ, प्रभावित नागरिकको व्यक्तिगत जीवनका सवालमा फेरि पनि जोडिउँला। यति बेला अलिकति सरकार लक्षित नै हौ, ठूलो पुनर्निर्माण खर्चले सरकारको बजेट र सार्वजनिक ऋणमा चाहिँ प्रभाव त पक्कै पनि पार्छ होइन, त्यो दबाव मुलुकले थ्याक्न सक्ने स्थिति कस्तो छ, अहिलेको अवस्था के हो?
3: यसो छ, अब यसमा यो हामी त्यसै दबावमा छौ, राजस्व वृद्धि दर अत्यन्त कम छ, आर्थिक क्रियाकलाप कमजोर भएर गएका छन्, झनझन कमजोर भएर गएको छ। हामी हिजोका बिहान उठे कुनै बेलामा बिहान उठ्दाखेरि र राति सुतुन्जेलसम्म 90% सर सामग्री आफ्नो स्थानीय तहका प्रयोग गर्थ्यौं, अहिले उल्टो भएको छ, हामीले 10% हाम्रा कुरा प्रयोग गर्छौं, अरू आयातित 90% आयातित कुरा प्रयोग गर्छौं। अब त्यस कारणले गर्दा हामीलाई चुनौतीमै छौं, हामी अप्ठ्यारोमै छौं। अब अप्ठ्यारोको चाहिँ नि त्यो पर्ने अवस्था अझ आउँछ, तर त्यस कारणले अब हामीले गर्दाखेरि के हो भन्दा हामीले मितव्ययी पनि हुनु पर्यो, अनावश्यक नचाहिने ठाउँमा खर्च गर्नु पनि भएन। र हिजो हामीले हिजोको विकासको मोडेलमा जहाँ जहाँ ठाउँमा जुन जुन कुराहरू हिजो बनाउँछौ भनेर शीर्षकहरू बजेट छुट्याएका छौँ, तिनीहरू पनि अब नचाहिने पनि हुन सक्छन्, कतिपय नचाहिने हुन सक्छन्, औचित्यहीन भइसकेका पनि हुन सक्छन्, ती कुराहरू कटौती पनि गर्न सक्छौ। हाम्रा संरचनाहरू प्रशासकीय शासकीय संरचनाहरू भित्रलाई पनि कटौती गर्न सक्छौ, त्यसलाई त्यसो गर्दा हामीले केही संविधानै संशोधन गर्नुपर्ने पनि गरेर भने पनि गर्नु पर्यो, ऐन कानून संशोधन गर्नुपर्ने पार्लियामेन्टबाट गर्न सकिन्छ, दुई तिहाई नभए पनि सरकारसित त्यो त्यो त्यो चाहिँ सुविधा सरकारलाई प्राप्त छ, त्यो गर्नु पर्यो, सबैलाई मिलाएर संविधानै परिवर्तन गर्नुपर्छ भने नि परिवर्तन गरेर त्यो कुराहरू चाहिँ बाटो निकास गर्नु पर्यो। तर मूल कुरा के हो भन्दाखेरि हामी थप ऋण लिएर बिहोर्न सक्ने धेरै हामीसित अब क्षमता छैन, त्यो ऋण वहन क्षमता हामीसित त्यति छैन, त्यो भार वहन क्षमता हाम्रो ढाड कुचिसकेका छ, ढाड चाहिँ त्यस कारणले गर्दा अब हाम्रो विकासको मोडेल चाहिँ लाई अलि फरक पार्नुपर्छ र हामीले अहिलेदेखि नै सुरुवात प्रारम्भ यही बिन्दुबाट गरेर उदाहरण तपाईँलाई म भन्छु के भने हिजोको दिनमा नेपालमा आजभन्दा 60-70 वर्ष अगाडिको कुरा गर्ने हो भने नेपालमा खास गरी पहाड़ी क्षेत्रमा बस्ती चाहिँ त्यो डाँडाको टाकुरामा हुन्थ्यो है, अनि त्यो बीचमा अलिकति समथर पड़ेका ठाउँ छ भने टारहरू हुन्थे, त्योभन्दा तलब बेसी हुन्थ्यो। सामान्यत नेपालको पश्चिममा महाकालीदेखि पूर्वमा मेचीसम्म र साँच्चै भने भारतका हिमाचल प्रदेश उत्तराखण्ड समेतमा कस्तो थियो भने एउटा परिपाटी कस्तो थियो भने गाउँ बेसी र टारमा को संयुक्त जनजीवन थियो, त्यो त नदी किनारको खोला किनार छेउमा बाढी आउन सक्थ्यो, बगाउन सक्थ्यो, त्यस गाडी पनि बस्दैनथे। अब पोजिटिभ कुरा चाहिँ के थियो भन्दा त्यो नदी किनारको छेउहरू भनेको अन्नका भण्डार थिए, उत्पादनका केन्द्र थिए। त्यस कारणले मान्छेले त्यो ठाउँलाई जोगाएर माथि गाउँमा बस्थे अथवा अलिक टाढका क्षेत्रहरूसम्म आउँथे, तर बेसीमा बस्दैन।
2: कुनै सरकारको नीति अनुसार थियो
3: त्यो परम्परा त्यो थियो। त्यो मोडेललाई हामीले सरकारले पनि त्यसलाई परिवर्तन गरिदियो चाहिँ नि। अनि भोटे कोसीको किनारमा, सुन कोसीको किनारमा, चामा कोसीको किनारमा लगेर पिल्लर उही जोडेर घर बनाउन थाल्यौँ हामीले। राज्यले पनि त्यसलाई रोक्न सक्न छोड्यो, हामीले पनि पैसा कमाउनु भनेपछि जसरी भनेपछि एउटा त्यो मोडेलमा हामीले रिथिङ्किङ गर्नु, पुनर्विचार गर्नुपर्ने बेला।
2: यहाँको कुराले घुमाउरो भाषामा के भनेको आशय जान सक्छ भन्दा, अहिले जुन ठाउँमा क्षति भयो ती ठाउँ चाहिँ जनआबादीका लागि उपयुक्त होइनन्, होइन त?
3: सबै ठाउँ एकदमै मैले सबै ठाउँ अहिले अहिलेको अलिक फरक खालको छ, तर हिजो अस्ति चाहिँ हुँदै आएको छ नि त्यो नदी किनारका ठाउँहरू अलि बढी आवास क्षेत्र बनायौँ कि, त्यसले गर्दा दुईटा कुरा भयो, यसले हामीले जोखिम बढायौँ, अर्को चाहिँ अन्न हामीलाई कम भएर हामीले आयात गर्न थाल्नुपर्ने अवस्था सिर्जना भएको छ है। अनि त्यस कारणले गर्दा हामीले भू उपयोग चाहिँ सही ढङ्गले गरेनौँ। त्यस कारण हाम्रो भू उपयोग सही ढङ्गले हाम्रो भूमिको हाम्रो भूगोलको चाहिँ चरित्र अनुसार हामीले उपयोग गर्नुपर्छ, त्यो नगरे। अर्को कुरा के छ भन्दा हामीलाई बाटाघाटा बनाउँदाखेरि पनि बस्ती पनि तल गयो, बाटा अनि बाटाघाटा बनाउँदा पनि चीनबाट को सहयोगमा बनेका बाटाहरू चाहिँ नदीको किनार किनारै छन् तपाईँले हेर्नुभयो भने। अब चीनले यो मोडेलै अहिले परिवर्तन गरिसक्यो, उसले आफैले परिवर्तन गरिसक्यो। अब उसले त्यो नदीको किनार बाटो लाँदैन, उसले ओभरहेड ठुला ब्रिजहरू बनाएर माथि माथिबाट सडक लाने सक्यो, संरचना ठुला बनाएर। त्यसले गर्दा त्यो त्यसबाट नै हामीले केही पाठ सिक्न सक्छौँ र हाम्रा हिजो परम्पराबाट नै सिक्न सक्छौँ। त्यस कारणले गर्दा हामीलाई जोखिम कम गर्ने हो भने त हामीलाई यो डेभलपमेन्टको मोडेललाई नै अलिक फरक ढङ्गले वैज्ञानिक ढङ्गले अध्ययन गरेर अब आउँदा दिनमा जोखिम कम गर्ने गरी कसरी गर्न सकिन्छ भने अहिले सोच्ने र त्यसै अनुसारको स्रोतको व्यवस्थापन गर्दै जाने हो कि मलाई लाग्यो।
2: एउटा कुरा अब त्यो नेपालको आर्थिक विकासका क्षेत्रमा यहाँको निकै महत्वपूर्ण भूमिका पनि छ, होइन? यहाँको जिम्मेवारी र त्यो भूमिकाका हिसाबले सरकारलाई, तत्कालीन सरकारलाई सल्लाह सुझाव दिने कुरा, त्यो योजना चाहिँ आफूले तयार पारिदिने कुरामा यहाँ लगायतका विज्ञहरूको पनि कतै कमजोरी भएको हो कि, यो स्वीकार्नुहुन्छ?
3: यसो होला, अब त्यो अनुपातिक हिसाबले म पनि दोषी होला है, अनुपातिक हिसाबले म पनि दोषी होला कहीँ न कहीँ। तर मैले चाहिँ विगत मेरा विचारहरू हेर्न थाल्नुभयो भने तपाईँले विगत एक दशकदेखि चाहिँ मैले हाम्रो विकासको मोडेलमा परिवर्तन गर्नुपर्छ भनेर भनिराखेको छु।
2: किनभने यहाँ
3: हामी प्रकृतिभन्दा फरक जान थाल्यौँ, एन्टी क्लक वाइज गयौँ। एन्टी क्लक वाइज जाने भनेको चाहिँ प्रकृतिभन्दा फरक जायौँ र प्रकृतिलाई सँगसँगै समानान्तर हामी हिँडाउन सकेनौँ भने विश्व नेपालको मात्रै भने होइन, विश्वकै विकास चाहिँ, विश्वकै डेभलपमेन्ट मोडेललाई चाहिँ प्रकृति अनुकूल, प्रकृतिको विपरीत होइन, प्रकृति अनुकूल, प्रकृतिसँग समानान्तर हिँडाउने, प्रकृतिलाई जित्ने कोसिस चाहिँ हामीले गर्नु हुँदैन भने हो।
2: यहाँ त आफै पनि एउटा प्राज्ञिक मार्गबाट पनि अब विश्वका धेरै ठाउँमा तपाईँद्वारा सृजित रचनाहरू, सुझाव सहितका ठूला ठूला पुस्तकहरू विश्वका युनिभर्सिटीहरूमा पढाइ हुन्छ, अध्ययन हुन्छ, होइन, यही विषयमा। तर तपाईँको त्यही कुरा आफ्नै देशमा चाहिँ कहीँ कतै प्रयोग नभएको देख्दाखेरि यहाँलाई के लाग्छ?
3: यसो छ, अब जान्ने मान्छे मै मात्रै त होइन होला, अरू पनि हुनु होला। त्यस कारणले गर्दा देशमा राम्रो भयो भने त जसले गरेर पनि भयो। तर
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: तेस्रो कुरा भनेको मान्छे चाहिँ नेतृत्वमा बस्ने मान्छेमा अरूको कुरा सुन्न सक्ने क्षमता, ग्रहण गर्ने क्षमता हुनुपर्छ। त्यसको लागि ऊ कोअर्डिनेटिभ हुनु पर्यो, भनेको समन्वय गर्न सक्ने हुनु पर्यो, र ऊ सहभागी गराउन सक्ने अरूलाई हुनु पर्यो, र सल्लाह लिन सक्ने र ग्रहण गर्ने क्षमता पनि चाहिन्छ।
2: तपाईँको दृष्टिकोणमा अहिलेको सरकारमा ती पाँचवटा गुण छ कि?
3: अब अर्को पाँचौं भनिदिँदैछु म, र अनि यो भू राजनीति, मेरो देश र भू राजनीति कता गइरहेछ विश्व परिवेश भनेर, मेरो देशको चरित्र, मेरो देशको गुण अर्थ अर्थ सामाजिक गुणसित त्यसको कहाँनेरि समायोजन हुन सक्छ भन्ने कुरा पनि बुझेको हुन परि पाँचवटा कुरा मैले भने। अब यसमध्ये अहिलेकै नेतृत्वमा, अहिले त अहिले आएको नेतृत्व त भनौँ न धेरैजना त पिएचडी डक्टरहरू छन्, त्यस कारणले शास्त्रीय ज्ञान उहाँहरूसित छैन भनेर मैले भन्न सक्छु, तर बाँकी चारवटा ज्ञानहरू चाहिँ त्यो चाहिँ पाठकले मूल्याङ्कन गर्नुहुन्छ, तपाईँहरूले मूल्याङ्कन गर्नुहुन्छ, मैले हेर्दाखेरि चाहिँ अलिक पुगेन कि भन्ने चाहिँ मात्रै भन्छु।
2: विपदको यो जुन क्षति छ, यो क्षतिबाट चाहिँ जोगिनका लागि स्वयं नागरिक र राज्यको भूमिका कस्तो रहनुपर्छ?
3: राज्यले चाहिँ एउटा बृहङ्गम ढंगले सोच्नु पर्यो, नीतिगत हिसाबले सोच्नु पर्यो र कार्यक्रमिक हिसाबले सोच्नु पर्यो। जोखिम कहाँनेरि हुन सक्छ, के कारणले हुन सक्छ, हिजो किन भयो भन्ने कुराको खोजबिन गर्ने राज्यको काम हो, र त्यसै अनुसार चाहिँ भोलिका योजनाहरू कार्यक्रमहरू त्यसै अगाडि बढाउन सक्नुपर्छ, त्यसै अनुसार नीति कानून बनाउन सक्नुपर्छ, राज्यले त्यहाँनेरि सोच्नुपर्छ। र आम जनताले पनि के गर्नु पर्यो भन्दा, राज्यले भनेका असल कुराहरूलाई ग्रहण पनि गरिदिनु पर्यो। सरकार एउटा कुनै सरकार मन परेन, सरकारमा बस्ने व्यक्ति मन परेन भने नपरोस्, तर उसको नीति ठिक छ भने चाहिँ त्यसलाई ग्रहण गरिदिनु पर्यो, त्यसको पछाडि लाग्नु पर्यो, त्यसको कानून मानिदिनु पर्यो। के कुरामा चाहिँ हामीले ध्यान पुर्यायो भने हामी जोखिममा कम पर्न सक्छौ भन्ने कुरा चाहिँ आम नागरिकले चाहिँ बुझ्नु पर्यो, त्यो निरन्तर सोचिराख्नु पर्यो। 72 सालको भूकम्प आइसकेपछि केही मान्छेहरूले घरका 7 तलालाई काटेर 5 तला बनाए, तर 3 वर्षपछि सबै बिर्सिन थाले, र अहिले चाहिँ फेरि त्यो संरचनाहरू जथाभावी जाने ढंगले फेरि बन्न थालिया छ। त्यस कारणले निरन्तर ढंगले अहिलेको चेतनशील प्राणीले त अहिले हामी कहाँ चाहिँ तत्काल मात्रै सोच्ने प्रवृत्ति विकास हुँदै गएको हुनाले अलि लामो ढंगले सोच्ने र एउटा कुरालाई सोच्दाखेरि लामो समयसम्म लिन सक्ने क्षमताको विकास चाहिँ सम्बन्धित व्यक्तिहरूले, समुदायले, समुदायका समाजका अगुवाहरूले पनि त्यसमा विचार पुर्याउनु पर्छ।
2: यहाँले यसअघि पनि कार्यक्रममा जस्तो वित्तीय कुराहरू गर्नुभयो होइन, मान्छेको नगद पनि त्यसमा चाहिँ नष्ट भएको छ, जिन्सी सामग्री, भौतिक क्षतिका कुराहरू सबै छन्। कतिपय नागरिकले त ऋण सहायता लिएको त्यस्तो खालको पनि छ, अब चाहिँ व्यक्ति भौतिक रूपमा पनि छैन, तिनी व्यक्तिहरूलाई लागेको ऋणको हिस्सा के हुन्छ, के हुनुपर्छ, कसरी अगाडि बढ्नुपर्छ?
3: अब यसो छ, यसमा चाहिँ सबभन्दा पहिला त तथ्याङ्क प्राप्त गर्नु पर्यो। अब मान्छे कोही छँदै छैन है, त्यसले उसको उत्तराधिकारी पनि छैन, भेटिन सकिएन भने लाग्यो ऋण हो भने ब्याङ्कबाट ऋण ल्याएको छ भनेदेखि त्यो ब्याङ्कहरूको सामर्थ्य के छ, उसको ऋण एब्जर्भेसन गर्ने क्षमता, उसको फण्डहरूबाट बेहोरिन्छ, त्यहाँबाट फण्ड बेहोर्ने व्यवस्था नै होइन, त्यो नगरियो भन्दा त्यो संस्था नै डुब्ने अवस्था छ भने राज्यले काहीँ न काहीँ त्यसलाई पनि सहयोग पुर्याइदिनु पर्यो। व्यक्तिलाई पनि सबै कुरा सकिएको छ भनेपछि म त्यहाँ खानेपानीको व्यवस्था मात्रै गरिदिन्छु, बिजुलीको व्यवस्था गरिदिन्छु मात्रै भनेर त भएन, उसलाई पनि काहीँ न केही व्यवस्था त गर्नु पर्यो। नागरिक त राज्य त त्यो नागरिकको लागि हो नि त, नागरिक राज्यको लागि त होइन, अन्तर सम्बन्धी विषय हो त्यो त, त्यस कारण नागरिकले खडा गरेको राज्य हो त्यो, नागरिकले खडा गरेको सरकार हो त्यो, त्यस कारणले गर्दा राज्यको तिमी अभिभावक बनेर बस, संरक्षक बन भनेर पठाएको त्यहाँ ठाउँ भनेपछि त्यो व्यक्तिगत कुरा हो, त्यो परिवारको कुरा हो, निजी कुरा हो भनेर त्यसलाई पूर्ण रूपले उपेक्षा गर्न चाहिँ हुँदैन। राज्यले मापदण्ड बनाएर, विवेकपूर्ण तरिकाले मापदण्ड बनाएर त्यहाँनेरि पनि सहयोग पुर्याइदिनुपर्छ।
2: जति मान्छेहरू बाँचे तिनी मान्छेहरू पुरानै जीवन पद्धतिमा फर्किन प्रयासरत छन् होइन, जस्तो उनीहरूको पशु वस्तु चाहिँ नष्ट भएको छ, त्यो त्यसमा रिकभर हुन चाहन्छ, गुमेको धन सम्पत्ति चाहिँ फेरि पनि पुनर्निर्माण गर्न त्यो तत्परतामा नागरिक रहन्छ, यस्तो बेला सरकारले नागरिकसम्म सिधै जोडिने के कस्ता कुराहरूलाई चाहिँ प्राथमिकता दिनुपर्छ?
3: अब उसको कृषि गरेर बसिया छ भने अब फेरि कृषिमा फर्कन सक्ने स्थिति छ कि छैन, सक्ने स्थिति थोरै सहयोग गरेर कृषिमा फर्किन सक्छ भने त्यो सहयोग गरिदिनु, होइन व्यापार व्यवसाय गरेको छ तर उठ्नै नसक्ने स्थिति छ तर राज्यले केही सहयोग गरिदिँदाखेरि उठ्न सक्ने अवस्था छ भने सहयोग गरिदिनुपर्छ। अब पशुपालन गरेर बसेको छ अथवा पेसा गरेर बसेको छ भने त्यहाँ पनि त्यो नागरिकको अभिभावक हो भनेर चाहिँ अगाडि राज्य चाहिँ सर्नुपर्छ। हो हिजोको जस्तै उसलाई परिसम्पूर्ण सम्पन्न, हिजो जति धन थियो त्यति सबै त राज्यले दिन नसक्ला, सक्दैन पनि, तर चाहिँ उसलाई जीवन जिउने वातावरण चाहिँ बनाइदिनुपर्छ। त्यो राज्यको दायित्व हो, त्यसबाट राज्य पछाडि पर्नु हुँदैन, पछाडि हट्नु हुँदैन। कतिपय हिजोका कार्यक्रमहरू योजनाहरू पछि सार्दा पनि धेरै फरक नपर्ने हो नि, पछि सारिदिँदा पनि भयो। कुनै कार्यक्रमहरू हिजो राखिया थियो, गर्न खोजिया थियो, तर अहिले त्यो औचित्य नभएका आयोजनाहरू पनि, औचित्य भए पनि अत्यन्तै न्यून औचित्यता भएका आयोजनाहरू छन् भने बन्द पनि गरिदिनु पर्ने हुन्छ। पछि सार्ने आयोजनाको म यसरी कुरा गर्छु, जस्तो पूर्व पश्चिम रेलमार्ग, विद्युतीय रेलमार्ग भनेको छ, बनाउने भनेको छ सरकारले, बजेट हाले पनि छ। अहिले त्यो विद्युतीय रेलमार्गलाई 5 वर्ष पछाडि सारे पनि केही छैन। हामीले पूर्व पश्चिम राजमार्ग बनाएका छौँ, हुलागी राजमार्ग बनाएका छौँ, मदन भण्डारी यो बीचको राजमार्ग बनाएको छ। पूर्व पश्चिम राजमार्ग धेरै बनिसकेका छन् है, तिनलाई राम्रै सञ्चालन योग्य बनाएर राख्यो भने त्यो रेलमार्ग चाहिँमा चाहिने होली बनाउनको लागि, होलीका दिनमा भविष्यमा बनाउनको लागि जग्गा सुरक्षित राख्ने, त्यसको सीमाङ्कन गरेर राख्ने, त्यसमा अतिक्रमण गर्न नदिने, तर त्यसलाई त 5 वर्ष, 6 वर्ष, 10 धकेल्दा पनि भयो है। त्यस कारण यस्ता उपायहरू, विकल्पहरू राज्यले खोज्न सक्छ।
2: धेरै जसो विनाशबाट नै विकास हुन्छ भनेर एउटा वैज्ञानिक मान्यता होइन, भौतिक विकासवादी मान्यता पनि छ, यहाँलाई त्यो कुरा कतिको सत्य लाग्छ?
3: त्यो कुरा चाहिँ कुरा सत्य नै हो होइन, विनाश भएपछि फरक ढंगले विकास हुन्छ, तर सधैँ त्यस्तो हुँदैन। फेरि
2: यसपटक एउटा यसलाई अवसर त नभनौं होइन, किनभने ठूलो क्षतिका बीचमा, तैपनि पुनर्निर्माणका दृष्टिकोणबाट यो केही फरक खालको हुन सक्छ?
3: पुनर्निर्माण अघि मैले भने नि, हाम्रो पुनर्निर्माण गर्ने अथवा विकासको मोडेललाई नै परिवर्तन गर्ने सन्दर्भ नयाँ चेतना को खोजी गर्छ, यसले नयाँ बाटोको खोजी गर्छ, त्यो हिसाबले चाहिँ यसलाई नयाँ ढंगले सोच्छ र भोलिको पुनर्निर्माणले अब आउँदा घटनाहरूलाई चाहिँ न्यूनीकरण गर्नलाई सहयोग पुर्याउँछ भनेर आशा गर्न सकिन्छ।
2: विपत्तिको ठूलो सन्देश चाहिँ के छ, जो हामी सकुशल छौं होइन, हामी जो सकुशल रहेर विपत्तिलाई नजिकबाट निहालिरहेका छौं, हाम्रा लागि त्यो के सन्देश हो?
3: हामीलाई, हाम्रो लागि मात्रै होइन, विश्वकै लागि के सन्देश हो भने, हामी प्रकृतिलाई धेरै गिजोल्यौं, धेरै बिच्क्यायौं, त्यसले गर्दा त्यो प्रकृति चाहिँ विपत्तिको हिसाबले आउन थाल्यो। त्यो प्रकृतिलाई धेरै झिस्क्याउने काम र प्रकृतिलाई चुनौती दिने काम गर्नु हुँदैन भन्ने कुराको एउटा सन्देश हो यो।
2: हाम्रो यो उत्तरी छिमेकीसँगको सिधा व्यापारिक नाका हो, त्यो पूर्ण रूपमा क्षति भयो, त्यसले गर्दा आर्थिक पाटोलाई त यहाँले अघि पनि भनिहाल्नु भयो, ठूलै चाहिँ क्षति पुगेको छ, त्यसले ठूलो प्रभाव पार्छ जनजीवनमा होइन, त्यसको विकल्प केही छ तत्कालका लागि यहाँको विचारमा?
3: विकल्प भनेको त कोराला नाका एउटा छ होइन, अब त्यसपछि आएर चाहिँ पूर्वको यो के यो तातो पानीको छ, त्यहाँ पनि हाम्रो त्यति सहज खालको त छैन, तर हामीले चाहिँ के हो भन्दा व्यापारलाई हामी, हाम्रो निर्भरता एउटा चाहिँ घटाउने, निर्भरता घटाउने, आयात गर्नुपर्ने निर्भरता, हामीले जे पनि आयात गर्नु परेको छ अहिले त हेर्नुहोस् त, त्यस कारणले हाम्रो आन्तरिक उत्पादन बढाउने, हाम्रा कुराहरूलाई चाहिँ हिजो भएका कुराहरूलाई प्रवर्धन गर्ने पट्टि चाहिँ हामी लाग्नुपर्छ, त्यो एउटा विकल्प त्यो हो। अर्को विकल्प भनेको त त्यहाँ भएका संरचनाहरूलाई, जहाँ बिग्रेका कम बिग्रेका छन् त्यो ठाउँबाट के गर्दा बढी सहज हुन्छ, लागत कम लाग्छ, समय कम लाग्छ भनेर त्यतापट्टि, अहिले पनि त अब कतिपय उहरू चाहिँ कोरोलापट्टिबाट, तर त्यो बाटो पनि भोलि उस्तै भयो भने के गर्ने, त्यहाँ सम्भावनाहरू के छ, अहिले जसरी चाहिँ हिम पहिरो खस्यो भने हामीले सूचना समयमा पाउन सकेनौँ भने त्यो सूचना पाउने कुरालाई कसरी चाहिँ सुनिश्चित गर्ने, त्यता अन्य ठाउँमा र यो ठाउँमा र भविष्यको ठाउँमा भनेर ती कुराको खोजी गर्नु नै पनि विकल्प हो।
2: हामी अन्त्य अन्त्यतिर छौँ, दुईवटा प्रश्न मात्रै छ। नेपालले यो चाहिँ पुनर्निर्माणका लागि आफ्नै आन्तरिक स्रोतहरू परिचालन गर्नुपर्छ भनेर धेरै कोणबाट आवाज उठ्छ, नेपालसँग त्यस्ता स्रोतहरू छ कि छैन? जस्तो धार्मिक रूपमा चाहिँ खडा भएका कतिपय कोषहरू, व्यक्तिगत, संस्थागत होइन, सहकारीगत, ती फण्डहरू परिचालन गर्नुपर्ने बेला हो कि होइन?
3: होइन, आपद विपदमा त व्यक्तिका सम्पत्ति पनि प्रयोग गर्छ राज्यले, नगर्ने होइन, तर त्यसको लागि कानून बनाउनु पर्यो होइन, र विधिसम्मत तरिकाले, लोकतान्त्रिक तरिकाले ती कुराहरू प्रयोग गर्न सकिन्छ, तर त्यो प्रयोग गर्दा गर्दै पनि हाम्रो अहिलेको चाहिँ जुन खालको क्षति छ त्यसले हामीलाई होइन, हामी सबै आन्तरिकबाटै बिहोर्छौं भनेर चाहिँ सम्भव छैन, केही न केही हामीले रकम चाहिने, एउटा प्राविधिक सहयोगको हिसाब पनि लिनुपर्छ र वित्तीय सहयोग पनि लिनुपर्ने हुन्छ, वस्तु मान्य लिनुपर्ने हुन्छ, हामीले चाहिँ नि त्यसरी लिनुपर्छ, तर त्यसरी लिँदाखेरि एउटा हाम्रो राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थमा आघात नपर्ने कुरालाई ख्याल गर्नुपर्ने हुन्छ, र अर्को कुरा फेरि आर्थिक वित्तीय भार कम गर्नुपर्ने गरी सकेसम्म क्षतिपूर्तिको हिसाबले अनुदानै बढी लिने र ऋणै लिनु पर्दा पनि त्यो ऋणले भोलि काहीँ न काहीँ यहाँनिर उचाँडो उत्पादनमा सहयोग पुर्याउने किसिमले लिने र त्यसमा ब्याज र सेवा शुल्क कम तिर्नु पर्ने किसिमले नि त्यस्ता फण्डहरू पनि छन्, जस्तो लस ड्यामेज एन्ड लस रिकभरी फण्ड भनेर चाहिँ नि त्यहाँ क्लाइमेट फाइनान्सिङ अन्तर्गत भन्छ नि, जलवायु वित्त अन्तर्गतका फण्डहरू पनि छन् नि। हामीलाई हाम्रो लागि पो यो ठुलो रकम भयो त, डलरमा लिने आउँदा त कति फरक हो र? धेरै ठुलो विशाल ग्लोबल्ली हेर्दा, ती ठुला संस्थाको दृष्टिकोणबाट हेर्दा, उनीहरूको बजेटबाट हेर्दाखेरि त त्यति विघ्न ठुलो रकम पनि हुँदैन।
2: हाम्रो सरकारको त्यो क्षमता देख्नुहुन्छ कि देख्नुहुन्न अन्तर्राष्ट्रिय मञ्चमा दावी गर्ने?
3: अब क्षमता हेर्दाखेरि चाहिँ कहिले कहीँ क्षमता नदेखिया देखिया छ। जस्तो विश्व व्यापार संगठनमा सदस्य हुँदाखेरि त्यति बेलाको राजस्वमा जुन क्षति हुन्छ त्यसलाई चाहिँ त्यहाँबाट चाहिँ क्षतिपूर्ति लिने भन्ने चाहिँ प्रावधान थियो, त्यसको लागि हामीले होमवर्कै गर्ने तयारी नै गरेनौँ। अनि हामीले कार्बन बेचेर पैसा लिने भनेका छौँ, हामीले यत्रो कार्बन उत्सर्जन गरे बापत हाम्रो 49% त जंगलै छ होइन भने त्यसको नै हामीले उपयोग गर्न सकेका छैनौँ। त्यस कारणले गर्नुपर्ने जति उपयोग चाहिँ गरेका छैनौँ। तर अब त्यो भनेर यो सरकार, यो राज्य यति बेला चाहिँ राज्य उम्किनु हुँदैन, त्यसको उपायहरू खोज्नुपर्छ, तयारी गर्नुपर्छ, रातोरात काम गर्नुपर्छ, सबैको सल्लाह लिनुपर्छ, सबैको विशेषज्ञताको उपयोग गर्नुपर्छ।
2: हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ, जाँदा जाँदै अब यो तपाईँ र मेरो कुराकानी सुनेर बसिरहनुभएका आम नागरिकलाई यहाँको सन्देश के छ? एउटा अर्थविज्ञको दृष्टिकोणबाट के सुझाव दिन चाहनुहुन्छ?
3: अब आम जनतालाई मेरो सुझाव चाहिँ के छ भन्दा, हामी चुनौतीबाट चाँडै एकदम तत्कालै बाहिर निक्लिने सम्भावनाहरू कम छन्। ती चुनौतीहरू थरी थरीका हुन सक्छन्। हाम्रो रोजगारी सम्बन्धी चुनौती, हाम्रा विपद सम्बन्धी चुनौती, मूल्य सम्बन्धी चुनौती हुन्छन्। त्यस कारणले गर्दा राज्यलाई पनि यी कुराहरूमा खबरदारी गरिराख्ने र आफू पनि विवेकी बन्ने, मितव्ययी बन्ने, उत्पादक बन्ने काम गर्नुपर्छ। हाम्रो अहिले चाहिँ हामी अलि अनुत्पादक क्षेत्रहरूमा चाहिँ बढी लाग्छौँ। पैसा तत्कालको लागि पैसा पायो भने जस्तो खालको काम गर्न पनि तयार हुने, तर अलिक दीर्घ लामो समयलाई नहेर्ने प्रवृत्ति, उपभोगमुखी प्रवृत्ति, आयातमुखी प्रवृत्ति, सामाजिक सञ्जालमा झुन्डिने प्रवृत्ति बढ़ेको छ। यो कुराबाट चाहिँ हामी आफैले सचेत भएर अगाडि बढ़्यौं भनेदेखि सम्भावित चुनौतीहरूलाई हामीले न्यूनीकरण गर्न सक्छौ। त्यसमा चाहिँ राज्यको पनि सहयोग चाहिन्छ, हामीले आफैले पनि आम नागरिकले पनि त्यसै अनुसार व्यवहार बनाउनु पर्छ।
2: अत्यन्तै व्यस्तताका बावजूद पनि कार्यक्रमका लागि समय दिनुभयो, तपाईँको महत्वपूर्ण समय र विचार र सुझावका लागि धेरै धेरै धन्यवाद।
3: र कृष्णजीलाई र समग्र टीमलाई, परिवारलाई मेरो र सम्पूर्ण श्रोतालाई मेरो हार्दिक नमस्कार छ, धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी। उहाँसँगको कुराकानी सँगै आजका लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर आउने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म कृष्ण शर्मा पनि विदा हुन्छु। नमस्कार।

0: घरबाट निस्किन अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिण्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888, 98-0-12-35-888।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन। जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै। बाढ़ीमा सम्पर्कविहीनका आफन्तको डीएनए संकलन शुरू, परिचय खुल्ने कागजात सहित अस्पतालमा गएर नमूना दिन सकिने। भोटेकोशी बाढ़ी पीड़ितका लागि देश विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र, प्रधानमन्त्री कोषमा 5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर, स्वतस्फूर्त सिकाई प्रक्रिया प्रभावित बन्दै। र एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ। रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60 जना, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुमा 38 र चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन्। यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौं मान्छे फँसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ। नेपाली सेना र विभिन्न देशका विज्ञ सहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन सकेको छैन। खोज तथा उद्धारको प्रयास निरन्तर भइरहेको सेनाले जनाएको छ। लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। आज उद्धार टोली भित्र छिर्ने परियोजनाले जनाएको छ। परियोजनाका 41 जना सम्पर्क दिइन्छन्। यस्तै 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली 1 मा उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ। नेपाली सेनाको उद्धार टोलीले 160 मिटर भित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो। हिजो दिनभर हेडबक्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ। त्रिशुली 3A मा निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। नेपाली सेना सहितको 93 जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले भनेको छ। यो सुरुङभित्र 35 जना फँसेको अनुमान छ। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B मा आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यसै क्षेत्रमा खोजी भएको सेनाले जनाएको छ। चिलीमे जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ। त्यस क्षेत्रमा 8 जना सुरुङमा फँसेको अनुमान गरिएको छ। निरन्तरको वर्षाले नदीमा पानीको सतह बढ़िरहेकाले उद्धारमा सोचे अनुसार प्रगति हुन नसकेको चिलीमे जलविद्युत कम्पनीले जनाएको छ। यसअघि रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालेको हो। 93 जना सम्पर्कविहीन भएको त्यहाँ नेपाली सेनासँगै चिनिया टोलीले पनि काम गरिरहेको छ। 7 जना सम्पर्कविहीन भएको मैलुङ खोला हाइड्रोमा अस्ति मंगलबार रेकी भए पनि हिजो कुनै काम हुन सकेन। रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीमा परि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेटिने आशा तरेपछि उनीहरूका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। बाढ़ी गएको 1 हप्ता बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गर्न थालेका छन्। हिजो पशुपति आर्यघाटमा कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गर्नेहरूको भीड़ लागेको थियो। बाढ़ीमा परि आफन्त बेपत्ता भएका लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि अन्तिम संस्कार गर्न बाध्य भएको परिवारजनले बताएका छन्। भटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि नेपाल प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरेको छ। बाढ़ीपछि फेला पर्न नसकेको व्यक्तिका आफन्तहरूले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको हो। नेपाल प्रहरी अस्पतालका अनुसार हिजो बेलुकी 5 बजेसम्म सम्पर्कविहीन व्यक्तिका आफन्तबाट डीएनए प्रोफाइलिङका लागि 539 वटा नमूना संकलन भएका छन्। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात वा 2 प्रति फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। अस्पतालमा उपलब्ध फारम भर्नुपर्नेछ। फारम भर्न नसक्नेका लागि अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमूना संकलन गर्नेछ। संकलित नमूना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा परीक्षणका लागि पठाइनेछ। प्रहरी टोलीले बाढ़ी प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचान, घटनास्थल मुचुलका तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: कार्यरत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। उद्धार राहत पुनस्थापना तथा पुननिर्माणका लागि सरकारी निकाय, राजनैतिक दल, निजी क्षेत्र, पालिका र नागरिकहरूले सहयोग गरिरहेका छन्। बाढ़ी पीड़ितका लागि विभिन्न पालिका, दल, निजी क्षेत्र तथा सातोदय प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यस्तै बागमती, लुम्बिनी र कोशी प्रदेश सरकार ले 3-3 करोड़ रूपियाँ तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सरकारी निकाय र निजी क्षेत्रसँगै सर्वसाधारणबाट समेत राहत तथा आर्थिक सहयोग जुटिरहेको छ। विपदमा परेका नागरिकलाई खाद्यान्न, लत्ता कपड़ा, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ। छिमेकी तथा मित्र राष्ट्रहरूले समेत नेपालमा आएको विपत्तिप्रति सहयोग र सहानुभूति जनाउँदै राहत सामग्री उपलब्ध गराइरहेका छन्। भारतबाट 5 खेपको राहत सामग्री हिजो नेपाल आइपुगेको छ। यस्तै चीनले बेली ब्रिज सहित राहत सामग्रीको तेस्रो खेप नेपाल पठाउने तयारी थालेको छ। ठूलो मात्रामा राहत सामग्री काठमाडौँमै जम्मा भइरहेका कारण प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै गुनासो बढ़न थालेको छ। यसैबीच बाढ़ी तथा अन्य विपदबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म 8 दिनमा मात्रै 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। विपत्ति आउनु अघि कोषमा रहेको रकम र पछिल्लो समय संकलन भएको रकम समेत जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म 7,37,60,73,000 रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। आज बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा समेत ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै ठाउँमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा सड़क तथा हवाई यातायात प्रभावित हुनका साथै नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहिरो जाने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भर्न शुरूआत गरेको छ। गएको आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भरेर बोटलिङ काठमाडौँ ल्याउने नीति लिएको हो। राजमार्ग अवरोध हुँदा कर्पोरेशनको धादिङ जुगे खोलामा रहेको एलपीजी प्लान्टमा पनि असर परेको छ। आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेशनले तत्काल अन्य निजी क्षेत्रका सहज ठाउँमा रहेका मनोज सहित बाबा ग्यासका प्लान्टसँग सहकार्य गरेर आफ्ना खाली सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्राउने प्रबन्ध मिलाएको कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले जानकारी दिनुभयो। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाई र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ। चीनमा 12-18 वर्ष उमेर समूहका झण्डै 27,000 विद्यार्थीमा 30 महिनासम्म गरिएको अध्ययनले एआई प्रयोगपछि गृह कार्यको अंकमा 18% वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीको प्रदर्शन 20% घटेको देखाएको छ। अध्ययन अनुसार एआईको प्रयोगपछि एउटा गृह कार्य पूरा गर्न लाग्ने औसत समय 64 मिनटबाट घटेर 45 झरेको छ, तर एआईको सहयोग बिना परीक्षा दिँदा विद्यार्थीको प्रदर्शन कमजोर भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले यस अवस्थालाई आफ्नै सोच र सिकाई प्रक्रियामा कम मेहनत गर्ने प्रवृत्तिसँग जोडेर व्याख्या गरेका छन्। अब खेल खबर। भोलिदेखि शुरू हुने पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएलमा नेपाली भलिबल इतिहासकै सबैभन्दा धेरै पुरस्कार राशि घोषणा गरिएको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजकले लीगको विजेताले 20 लाख रूपियाँ पाउने घोषणा गरेको हो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ। कुल पुरस्कार रकम मध्ये बाँकी 12 लाख रूपियाँ दोस्रो हुने टोली तथा विभिन्न विधागत पुरस्कारमा खर्च गरिनेछ। नेपाली भलिबलमा 20 लाख रूपियाँको विजेता पुरस्कार अहिलेसम्मकै ठूलो हो। उद्घाटन खेलका लागि टिकटको मूल्य 500 रूपियाँ तोकिएको छ। त्यसपछिका खेलका लागि प्रतिखेल 300 रूपियाँ र सिजनल टिकटको मूल्य 3000 रूपियाँ निर्धारण गरिएको छ। भोलिदेखि भदौ 27 गतेसम्म त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सञ्चालन हुने एनबीएलमा 6 टोली सहभागी हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन। जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै। बाढ़ीमा सम्पर्कविहीनका आफन्तको डीएनए संकलन शुरू, परिचय खुल्ने कागजात सहित अस्पतालमा गएर नमूना दिन सकिने। भोटेकोशी बाढ़ी पीड़ितका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र, प्रधानमन्त्री कोषमा 5 अरब रूपियाँ भन्दा बढ़ी संकलन। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर, स्वस्फूर्त सिकाई प्रक्रिया प्रभावित बन्दै। र एनभीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने।
2: सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: DTH सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
10: साली नदीको सिर,
11: मणिचूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
10: भीडभाडबाट टाढा,
11: सहरबाट नजिकै।
10: तपाईको
8: the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: The DTH सेवा डिश होम, डिश होम

0: रिजोर्ट।
1: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.np।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा सेवा करारमा काम गर्न 28 जना विद्यालय नर्सका लागि आवेदन माग गरेको छ। महानगरले सूचना प्रकाशन गरेर स्टाफ नर्स वा त्यो सर्वयोग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइन मार्फत आवेदन दिन सक्ने जनाएको छ। महिलाको हकमा 40 वर्ष र अन्यका लागि 18 वर्ष पूरा भई 35 वर्ष नआएका उम्मेद्वारले आवेदन दिन सक्नेछन्। सूचना प्रकाशन भएको मितिदेखि 15 दिनभित्र नियमित र थप 7 दिनभित्र दोब्बर दस्तुतरी आवेदन दिन पाउने महानगरले जनाएको छ। दरखास्त शुल्क 500 तोकिएको र योग्य उम्मेद्वारले आवश्यक कागजात स्क्यान गरी महानगरको आधिकारिक वेबसाइट www.kathmandu.gov.np बाट आवेदन दिन सक्नेछन्। छनौट प्रक्रियामा 50 अंकको लिखित परीक्षा, 30 अंकको मूल्याङ्कन र 20 अंकको अन्तर्वार्ता रहने महानगरले जनाएको छ। ललितपुरका मल्ल राजा सिद्धि नरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा यस वर्ष मंगलबार सम्पन्न भएको हो। कुनै पनि दैवी प्रकोप नहोस् तथा विश्वमा शान्ति कायम होस् भन्ने कामनासहित यो जात्रा मनाउने गरिन्छ। ललितपुरका 6 कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो जात्राको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएर सञ्चालन गर्ने परम्परा रहिआएको छ। यस वर्ष अग्निशाला भूपति राजनन्द राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो। भगवान विष्णुको नृसिंह अवतार धारण गरी दानव हिरण्यकशिपको वध गरेको पौराणिक घटनाको स्मरणमा यो जात्रा सञ्चालन गरिन्छ। र धारिलो हतियार प्रयोग गरी लुटपाट गरेको अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 16 बालाजुका राजन अरियाल, सोलुखुम्बुका आयुष राई र काठमाडौँ महानगरपालिका 14का विशाल लामा रहेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार उनीहरूले चन्द्रागिरी नगरपालिका 4 सुकिनटोलमा रहेको सड़कमा हिँडिरहेका व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर मोबाइल एक थान र 3,000 रूपियाँ लुटपाट गरेका थिए। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरद्वारा 28 जना विद्यालय नर्सका लागि आवेदन माग, आउँदो असोज 2 गतेसम्म आवेदन दिन सकिने। बाढ़ी पीड़ितका लागि देश विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र, प्रधानमन्त्री कोषमा 5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन। र ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा।
3: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुना साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउँदैन त।
2: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य।
4: कृषि मन्त्र नार्कसँग
5: मध्य पहाडमा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जलविद्युत आयोजनाका सुरुङमा फँसेका कामदारको उद्धार आज पनि जारी, पहुँच मार्ग बनाइँदै चीनले दियो खाद्यान्न बोक्ने ड्रोन।
0: भोटेकोशी बाढ़ीमा अझै 4,200 जना बेपत्ता, राहत र उद्धारलाई प्रभावकारी बनाउन मानव अधिकार आयोगको आग्रह।
1: कृष्णभीरको पहिरोले सड़क अवरूद्ध हुँदा काठमाडौँमा फेरि ग्यास अभाव, आजदेखि वैकल्पिक मार्गबाट दैनिक 200 ट्रक सिलिण्डर ओसारिँदै।
0: इण्डोनेसियामा लागेको डडेलोको तुवालो दक्षिण पूर्वी एसियामा फैलिँदै मलेसिया र फिलिपिन्समा उच्च स्वास्थ्य सतर्कता।
1: र एसएसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित, घरेलु टोली मलेसिया 6 विकेटले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ?
3: एकदम ठिक छ, कुरा मिलाओ।
4: नमस्कार।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले जलविद्युत आयोजनामा फँसेका कामदार र कर्मचारीको उद्धारको प्रयास आज पनि जारी छ। सबैभन्दा जटिल मानिएको त्रिशुली 3A जलविद्युत आयोजनाको 160 मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वार पोर्टल क्षेत्रमा जम्मा भएको लेदो, ढुंगा र भग्नावशेष हटाउने काम तीव्र पारिएको छ। हालसम्म 2 दर्जन भन्दा बढ़ी ठूला बोल्डर विस्फोट गरी हटाइएको खोज तथा उद्धारमा खटिएका इन्जिनियर तथा सांसद श्री राम नेपानेले जानकारी दिनुभयो। उहाँका अनुसार दुईवटा एक्सकाभेटर परिचालन 5 दिनमा करिब 20,000 घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रीटका स्ल्याब, बीम पिलर र घरको आकारसम्मका ठूला बोल्डर हटाइएको छ। आजदेखि सुरुङको भित्र माथिल्लो भागमा उत्खनन कार्य अघि बढ़ाइएको छ। थप 7 वटा बोल्डर ब्लास्टिङका लागि तयारी भएको छ। त्रिशुली नदीको सतह भन्दा करिब 2 मिटर माथि रहेको पोर्टलबाट तल्लो भागतर्फ करिब 60 मिटर तल्लो तटीय भागसम्म उत्खनन शुरू गरिएको हो।
1: यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा खाद्यान्न सामग्री पुर्याउन चीन सरकारले नेपाललाई 4 वटा ड्रोन सहयोग स्वरूप उपलब्ध गराएको छ। ड्रोनको सफल परीक्षणपछि आज जसवाको बाढ़ी प्रभावित क्षेत्रतर्फ पठाउन लागि विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले जानकारी दिनुभएको छ। उहाँका अनुसार यी ड्रोनको उच्च क्षमता 100 किलोग्रामसम्म भए पनि 75 देखि 80 किलोसम्म बोकाउन सकिनेछ। ड्रोनले विकट बस्तीहरूमा औषधि, खाद्यान्न र अन्य अत्यावश्यक सामग्री छिटो र छरितो रूपमा पुर्याउन सहयोग गर्नेछन्।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि झण्डै 4,216 जना हराइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नुवाकोटका 1558 र रसुवाका 865 सर्वसाधारण नागरिक बेपत्ता छन्। यस्तै जलविद्युत परियोजनामा कार्यरत विभिन्न जिल्लाका 922 जना कामदार बेपत्ता रहेको प्राधिकरणले पछिल्लो पटक प्रकाशन गरेको विवरणमा उल्लेख छ। हालसम्म बाढ़ीमा परि 1222 जनाको मृत्यु भइसकेको छ। हिजो साँझसम्म 11,993 जनाको उद्धार गरिएको छ। बाढ़ीपछि राहत र उद्धार कार्यसँगै सम्पर्क विहीनहरूको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। बाढ़ीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीका कारण सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण बनेको छ।
1: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन अन्तर्गत नुवाकोटमा शव संकलनको प्रारम्भिक चरण सकिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपेक्षक विपिन रेग्मीका अनुसार जमीनको सतहमा रहेका शवको खोजतलास एवं संकलन अन्तर्गत हालसम्म 177 जनाको शव फेला पारिएको छ। तीमध्ये 16 जनाको पहिचान भएकोले सम्बन्धित परिवारलाई बुझाइएको र बाँकी शव परीक्षणको लागि सेसन अस्पताल महाराजगंजमा पठाइएको छ। नेपाली सेनाको हेलिकप्टर सहित नेपाल प्रहरीले ड्रोन क्यामेरा तालिम प्राप्त कुकुर सहित जिल्लाको विभिन्न 30 स्थानलाई आधार इलाका बनाई शव खोजतलास अन्तर्गत जमीनको सतहमा रहेका शव संकलनको पहिलो चरणको काम पूरा गरेको प्रहरी प्रमुख रेग्मीले बताउनुभयो। जमीनको सतह घरभित्र देखिने अवस्थाका शव संकलन गरिएकोले कहीँ कतै देखेमा प्रहरीलाई खबर गर्न अनुरोध त गरिएको उहाँले बताउनुभयो। प्रहरीले अब उत्खनन र खानतलासी मार्फत शव संकलन शुरू गरेको उहाँले बताउनुभयो। बाढ़ीले प्रभावित बनाएको बेत्रावती सहित सोले बजार, तुप्ते, त्रिशुली बजार, ढुंगे र देवीघाटमा घर तथा सड़कमा भरिएका गेकर र लेदो हटाई प्रहरीले खानतलासी मार्फत पुरिएका स्थानमा शव खोजतलास शुरू गरेको हो। यसअघि विभिन्न 30 स्थानमा परिचालन भएको शव संकलन टोली अब मुख्य प्रभावित क्षेत्रको बस्तीमा केन्द्रित भएको छ।
0: भोटेकोशी र त्रिशुलीमा आज पनि आकस्मिक बाढ़ीको जोखिम छ। जल विज्ञान तथा जल स्रोत अनुसन्धान केन्द्र अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका बाढ़ीविद सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै पनि वर्षाको सम्भावना रहेकाले नुवाकोट र रसुवा हुँदै बहने भोटेकोशी, त्रिशुली नदी र आसपासका ससाना नदीमा जलस्रोत उल्लेख्य बढ़ने सम्भावना छ। ती नदीमा आकस्मिक बाढ़ी फ्ल्यास फ्लडको उच्च सम्भावना रहेकाले नदी र खोला आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ। यसैगरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्कुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलडुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, साङ्जा पर्वत, डोल्पाका आसपासका ससाना नदीमा पनि बाब उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
1: राष्ट्रिय मानवाधिकार आयोगले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, उपचार तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा विपत्पछिको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्य मानवाधिकार मैत्री ढंगले सञ्चालन गर्नुपर्नेमा जोड़ दिएको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत प्रभावित जिल्लामा अनुगमन टोली परिचालन गरी उद्धार कार्य, घाइतेको अवस्था र होल्डिङ सेन्टरमा रहेका प्रभावितको मानवाधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन गरेको विज्ञप्तिमा उल्लेख छ। बाढ़ी प्रभावित क्षेत्रमा हुने उद्धार, राहत, उपचार र पुनर्स्थापनाको कार्यमा निजी क्षेत्रसँगको संयुक्त सहकार्य र समन्वय गर्न आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको छ। विपदको असहज परिस्थितिमा प्रभावित परिवारको पीड़ामाथि सामाजिक सञ्जालमा नकारात्मक टीका टिप्पणी नगर्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ। साथै अफवाह फैलाउने खालका सूचना तथा समाचारबाट टाढ़ा रहन पनि आयोगले अनुरोध गरेको छ।
0: काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुने जोखिम बढ़ेपछि आजदेखि दैनिक दुई सयवटा ट्रक मार्फत ग्यास सिलिण्डर ओसारिने भएको छ। ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रन नसकेपछि वैकल्पिक उपाय स्वरूप खाली सिलिण्डर तराई पठाएर भरेर ल्याउन लागि हो। नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल आयल निगम र यातायात व्यवसायबीच भएको सहमति अनुसार उपत्यकाको ग्यास आपूर्तिलाई सामान्य बनाउन आज पूर्ण क्षमतामा ट्रकहरू परिचालन गरिँदैछ। नागडुङ्गा मुगलिन सड़क खण्ड बन्द हुँदा उपत्यका काभ्रे र धादिङका 18 ग्यास उद्योगमा बुलेट पुग्न सकेका छैनन्। त्यसैले उपत्यका खाली सिलिण्डर ट्रकमा लोड गरी हेटौडा, चितुवन, नवलपरासी र वीरगंजका उद्योगमा रिफिलिङका लागि पठाउने प्रबन्ध गरिएको छ। अहिले बाढ़ी पहिरोका कारण राजमार्गहरू अवरूद्ध हुँदा काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा फेरि खाना पकाउने ग्यासको अभाव हुन थालेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। धनुषाको नगराय नगरपालिका पाँच स्थित खिरखिरिया जाने भित्री बाटोको झाड़ीबाट 107 किलो भन्दा बढ़ी लागु औषध गाँजा बरामद भएको छ। गैराती साढे दुई बजेतिर उक्त स्थानमा लागु औषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लगमा टहीबाट प्रहरीको टोली खटिएको थियो। प्रहरीको टोलीले खोजतलाश गर्दा प्लास्टिकमा बेरिएका 9 पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको थियो। बरामद गाँजा इलाका प्रहरी कार्यालय लगमा जटहीमा ल्याइ तौल गरिएकोमा प्लास्टिक सहित 109 किलो रहेको पाइएको हो। बरामद गाँजाबारे आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा जारी भीषण डढेलोका कारण उत्पन्न विषालु तुवालु छिमेकी देशहरूसँगमा फैलिएपछि दक्षिण पूर्वी एसियामा वातावरणीय तथा स्वास्थ्य संकट गइरहेको छ। इण्डोनेसियाका सुमात्रा र कालीमान्तन क्षेत्रमा एक हप्तादेखि लागेको डढेलोका कारण निस्किएको धुवा मलेसिया र फिलिपिन्ससम्म पुगेको छ। मलेसियाको सारावाक स्थित कुचिङ शहरमा वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ भने प्रदूषणका कारण त्यहाँका सयौं विद्यालय बन्द गरिएका छन्। यस्तै फिलिपिन्सको राजधानी मलिला लगायतका क्षेत्रमा पनि वायु प्रदूषण अस्वस्थकर स्तरमा रेकर्ड भएपछि सरकारले सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ। दुवै देशले तुवालो हटाउन कृत्रिम वर्षाको प्रयास पनि तीव्र बनाएका छन्। इण्डोनेसिया सरकारले आगलागी नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी दमकल विमान तथा हेलिकप्टरहरू परिचालन गरेको छ। साथै अवैध रूपमा आगो लगाउने कार्यमा संलग्न दर्जनौंलाई पक्राउ गरी कार्यवाही थालिएको छ। वायु प्रदूषण अत्यधिक बढ़ेपछि इण्डोनेसियाका 6 प्रान्तका करिब 14 लाख विद्यार्थीलाई विद्यालयबाट घरमै बसेर अनलाइन पढ़न भनिएको छ। करिब 12,800 विद्यालयका पठन पाठन प्रभावित भएको छ। यस वर्ष जनवरीदेखि जुलाईसम्म मात्र इण्डोनेसियामा 2 लाख हेक्टर भन्दा बढ़ी वन तथा जमीन आगलागीबाट प्रभावित भएको तथ्याङ्क छ। अधिकारीहरूका अनुसार एल निनोका कारण बढ़ेको गर्मी र सुक्खापनले आगो फैलिन सहज बनाएको छ।
1: र अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज बिहान भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21.4 ओभरमा 4 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर अर्जुन कुमारले नट आउट 45 रनको योगदान गर्दा ईशान पाण्डेले 20 रन जोड़े। मलेसियाका सहायक अजित अरिफ उल्लाह, वीर नदीप सिंह र प्रशान्त मधुकरले 1-1 विकेट लिए। त्यसअघि वाईएसडी यूकेएम अभल बांगीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले 32.3 ओभरमा पूरै विकेट गुमाएर 103 रन जोड़ेको थियो। उसका लागि सायद अजिजले सर्वाधिक 30 रन जोड़ी। मलेसियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका करण केसीले 4 विकेट लिए। ललितराज वंशीले 2 तथा हेमन्त धामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐडीले 1-1 विकेट लिए। नेपालले अब समूह चरणको तेस्रो खेलमा भदौ 21 गते साउदी अरेबियासँग र अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्ने तालिका छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जलविद्युत आयोजनाका सुरुङमा फँसेका कामदारको उद्धार आज पनि जारी। पहुँच मार्ग बनाइदिए चीनले दियो खाद्यान्न बोक्ने ड्रोन।
0: भोटेको सिबाडीमा अझै 4,200 जना बेपत्ता। राहत र उद्धारलाई प्रभावकारी बनाउन मानव अधिकार आयोगको आग्रह।
1: कृष्णभीरको पहिरोले सड़क अवरुद्ध हुँदा काठमाडौँमा फेरि ग्यास अभाव। आजदेखि वैकल्पिक मार्गबाट दैनिक 200 ट्रक सिलिण्डर ओसारिँदै।
0: इण्डोनेसियामा लागेको डढेलोको तुवालो दक्षिण पूर्वी एसियामा फैलिँदै मलेसिया र फिलिपिन्समा उच्च स्वास्थ्य सतर्कता।
1: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित। घरेलु टोली मलेसिया 6 विकेटले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: Ke chara ho khasya?
7: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sasta haru ekai thau ma. Tyo pani sulabh

0: स्वरूप राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज दिउँसो बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढ़ीमा मृत्युवरण गर्ने व्यक्तिको सम्मान स्वरूप उक्त घटना भएको तेह्रौं दिनको पुण्यतिथि पारेर सरकारले शोक दिवस मनाउन लागेको हो। भदौ 22 गते सोमबार राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको उहाँको भनाइ छ। सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास एवं नियोगमा नेपाली झण्डा आधा झुकाउने निर्णय भएको छ। सरकारले रसुवाको भोटेकसी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ। साथै उद्धारका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई निशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ। सरकारले भदौ 23 गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले जेएनजी शहीद दिवसको अवसरमा विदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता पोखरेलले अघिल्लो वर्ष भदौ 23 र 24 गते पनि विदा दिने निर्णय भएको जानकारी दिनुभएको थियो।
1: सर्वप्रथम अर्थ मन्त्रालयबाट छ, एसियाली विकास बैंकबाट भोटेकोसी बाढ़ी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने अर्थ मन्त्रालयबाटै छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसायिक पुनर्स्थापन योजना अन्तर्गत राहत कर तथा महसुल छूट लगायत अन्य सहुलियत तथा सुविधा प्रदान गर्ने अर्को उद्योग मन्त्रालयबाट छ। स्टार ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवसाय तथा व्यापार कम्पनी लिमिटेड मार्फत कुल 25,000 मेट्रिक टन परिणामको चिनी 1% भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने गृह मन्त्रालयबाट अर्को रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता खाजा खर्च घाइते भएमा निशुल्क औषधि उपचार तथा मृत्यु भएमा निजको परिवारलाई प्रति मृतक 10 लाख राहत उपलब्ध गराउने गृह मन्त्रालयबाट अर्को विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको तेह्रौं दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूका राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने आजका मुख्य निर्णय।
2: भोटेकोसी बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनामा फँसेको अनुमान गरिएका मानिसको खोजीलाई नेपाली सेनाले तीव्रता दिएको जनाएको छ। विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोलीले लाङटाङ हाइड्रोको सुरुङभित्र करिब 150 मिटरसम्म प्रवेश गरी दुई स्थानमा सानो सानो होल बनाई खोजी कार्य गरिरहेको जनाएको छ। त्यस्तै चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले खोज तथा उद्धारको कार्य गरिरहेको छ। त्रिशुले 3A मा 93 जनाको संयुक्त उद्धार टोलीले 5 वटा एक्सकाभेटरको प्रयोग गरी सुरुङमा भरिएको लेदो र माटो हटाउने काम गरिरहेको छ। त्यहाँ ब्लास्टिङ गरी सफा गर्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ। त्रिशुली 3B मा नेपाली सेनाका 89 गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोली खटिएका छन्। सेनाले आज बिहान 11 बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट 6 जनाको हय उद्धार गरेको छ। प्रभावित क्षेत्रमा डाक्टर अधिकृत सहितको टोलीले स्वास्थ्य सेवा समेत प्रदान गरेको सेनाले जनाएको छ। रसुवाको टिमुरेदेखि नुवाकोट धादिङ चितौन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा 9,300 भन्दा बढ़ी सैनिक खटिएका छन्। घाइतेहरूको खोज तथा उद्धार सब व्यवस्थापनमा सहयोग अवरूद्ध सड़क संचालन एवं आपतकालीन उपचार कार्य गरिरहेको सेनाले जनाएको छ। रसुवा लाङटाङ खोला जलविद्युत आयोजना सुरुङबाट 2 जनाको शव निकालिएको छ। खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले 2 जनाको शव निकालेको हो। आयोजनाका प्रबन्धक विजय मान भट्टराईका अनुसार खोज तथा उद्धारमा खटिएको टोलीले सुरुङभित्रबाट 2 वटा शव निकालेको हो। अहिले हाइड्रो मेकानिकल इन्जिनियरको टोली आयोजना सुरुङभित्र करिब 150 मिटर भित्र पसेर खोज तथा उद्धार गरिरहेको भट्टराईले बताउनु भएको छ।
0: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण आज साँझ 5 बजेसम्म 1,252 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 127 जना, नुवाकोटमा 177 जना, धादिङमा 60 जना,

0: चितवनमा 355 जना, गोर्खामा 69 जना, तनहुमा 38 जना, नवलप्रासी पूर्वमा 218, नवलप्रासी पश्चिममा 190 र भारतमा भेटिएको नवलप्रासी पश्चिममा बुझाएको 18 गति गरी 1252 जनाको शव फेला परेको छ। 95 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 201 महिला, 327 पुरूष र 369 नखुलेको गरी जम्मा 897 वटा शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। साथै पहिचान नभएको 152 वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनका लगायतका कार्यका लागि अहिलेसम्म 7932 जना प्रहरी कर्मचारी परिचालित छन्। हालसम्म बेपत्ता भएका 4798 जनाको खोजी कार्य जारी छ। यस्तै विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा 2978 जना व्यक्तिलाई राखिएको छ।
1: भोटे कोशीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका 897 जनाको शव प्रहरीले जमिन मुनि पुरेको छ। पहिचान नखुलेका शवपछि डीएनए परीक्षण गरेर आफन्तको जिम्मा लगाउने गरी हाल जमिनमा व्यवस्थापन गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभि नारायण काफ्रीले जानकारी दिनुभयो। हालसम्म 1252 जनाको शव फेला परेको छ। त्यसमध्ये 95 वटा शवको मात्रै पहिचान भएको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाइएको काफ्रेले बताउनु भएको छ।
0: रसुवा बाढ़ीमा परि घाइते भई काठमाण्डुका प्रमुख अस्पतालमा हाल 46 जना उपचाररत रहेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बाढ़ी पहिरोमा घाइते भई आएका 77 जना मध्ये 30 जना उपचाररत रहेका हुन्। यस्तै 42 जना डिस्चार्ज भएका छन् भने एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 25 वर्षीय कुशल मगर रहेका छन्। 4 जना अन्य अवस्थामा छन्। अस्पतालले आज सार्वजनिक गरेको विवरणमा उपचाररत बिरामीहरू एसडीयू, न्यूरो सर्जरी, अर्थोपेडिक, आईसीयू, प्लास्टिक सर्जरी र वन वार्डमा रहेका छन्। केही बिरामी अब्जर्भेशनमा रहेका छन्। अस्पताल प्रशासनका अनुसार बाढ़ी पहिरोमा घाइते भएका बिरामीको उपचार निरन्तर भइरहेको छ। आजसम्म राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएका 50 मध्ये 36 जना उपचारपछि डिस्चार्ज भएका छन्। हाल 12 जना घाइते अस्पतालमा त्यहाँ उपचाररत रहेका छन्।
1: सांसदहरूले बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य महामारी फैलिन नदिने गरी व्यवस्थापन गर्न र पूर्व सतर्कता अपनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सरकार प्रभावित क्षेत्रको जनस्वास्थ्यमा गम्भीर बन्नुपर्ने भन्दै ध्यान आकर्षण गराएका हुन्। प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद डाक्टर ओजस्वी शेरचनले स्थलगत रूपमा आएका अध्ययन विश्लेषणका आधारमा बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य स्थिति गम्भीर छ भन्ने देखाएको बताउनुभयो। रासोपाकै सांसद मनिष झाले नेपालमा आएको विनाशकारी बाढ़ीको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले गर्नुपर्ने माग गर्नुभयो। उहाँले यो विनाश हुनुमा विकसित राष्ट्र जिम्मेवार रहेको बताउनु भएको छ।
2: And the all countries who are responsible to create all these carbons, they are responsible to pay all the compensation to Nepal, to our country. We cannot leave this country like this to next generation.
1: ग्रीन आर्मी बारे पनि संसदमा प्रश्न उठेको छ। सत्तारूढ रासोपाकै सांसद हरिमोहन भण्डारीले यो विषयमा छानबिनको माग राख्नु भएको छ।
3: भोटेकोशी रसुवामा आएको विनाशकारी बाढ़ीका कारण भएको मृतक परिवारप्रति हार्दिक संवेदना, सम्पर्कविहीनको सकुशल उद्धारको कामना गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु र यसै बीचमा नेपाली सेना सशस्त्र प्रहरीले गरेको कार्यको प्रशंसा गर्न चाहन्छु र यो हरियो सेना भनेको के हो यसका बारेमा अविलम्ब छानबिन गर्न मैले जरूरी देखेको छु र यी विपदमा परेका परिवारको घरमा ग्यास पनि छैन, पैसा पनि छैन, अभाव छ, उहाँहरू कसरी बाँच्ने भन्ने कुरा छ। काठमाडौँमा पनि यसका लागि सरकारले अविलम्ब पहल गरोस्।
1: नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले बाढ़ी पीड़ितलाई राहत वितरणमा एकद्वार प्रणाली केन्द्रीकृत सोचको पहुँच भएको बताउनुभयो। उहाँले राहत सामग्री सदरमुकाम र हेड क्वार्टरमा थुप्रिएको भन्दै प्रणालीलाई प्रभावकारी, पारदर्शी र विकेन्द्रीकृत गर्न आग्रह गर्नुभयो।
0: परराष्ट्र मन्त्री शिशिर खनालले काठमाडौँ स्थित कूटनीतिक समुदायलाई नेपालमा विपद निम्ताएको भोटेकोशी बाढ़ीका घटनाबारे आज ब्रिफिङ गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोग प्रमुख तथा प्रतिनिधि, विश्व बैंक र एसियाली विकास बैंक एवं संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि उपस्थित रहनुभएको थियो। मन्त्री खनालले रसुवागढ़ी स्थित भोटेकोशी नदीमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीले निम्ताएको विपदको पछिल्लो अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था तथा अन्तर्राष्ट्रिय सहयोगबारे सोक्रममा अवगत गराउनुभयो। मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताउनुभयो। खनालले भदौ 10 गते बिहान नेपाल चीन सीमास्थित रसुवागढ़ीमा भोटेकोशी नदीमा आएको बाढ़ीले केही मिनटमै ठूलो परिमाणमा पानी, माटो तथा गेग्रान बगाएर तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको सो अवसरमा जानकारी दिनुभयो। विपदको कठिन घड़ीमा नेपालले छिमेकी मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ऐक्यबद्धता र सहयोगप्रति पनि नेपालले आभार व्यक्त गरेको छ।
1: चीनले राहत सामग्रीको तेस्रो खेप पठाएको छ। चिनिया सेना पीएलए को 20A जहाजले आकस्मिक राहत सामग्रीहरू आज काठमाडौँमा ल्याएको हो। यो पीएलए को विशाल ट्रान्सपोर्ट एयरक्राफ्ट हो। राहत सामग्रीसँगै तेस्रो खेपमा चीनले 10 जना फरेन्सिक विज्ञहरू पनि ल्याएको छ। यो विज्ञ टोलीको चौथो ब्याज हो। नेपालका लागि चीनिया राजदूत झाङ माओमिङ र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पिणको उपस्थितिमा ती सामग्री हस्तान्तरण गरिएको छ भने चीनिया विज्ञहरूलाई स्वागत गरिएको छ। यस्तै भोटेकोशी बाढ़ीपछि जारी खोज तथा उद्धारमा सहयोग गर्न अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर सहितको टोली पठाउने भएको छ। यससँगै अस्ट्रेलियाले नेपालका लागि आफ्नो मानवीय सहायता प्याकेज समेत विस्तार गर्ने भएको छ। न्यू साउथ वेल्स फायर एण्ड रेस्क्यू तथा क्वीन्सल्याण्ड फायर डिपार्टमेन्टका सदस्य समेत रहेको टोली 15 सदस्यीय डिजास्टर असिस्टेन्स रेस्पोन्स टीम नेपाल आउन लागेको छ। टोलीले अत्याधुनिक ड्रोन प्रविधिको प्रयोग गरी प्रभावित क्षेत्रको द्रुत नक्साङ्कन तथा तस्विर संकलन गर्नेछ। यसबाट नेपाली उद्धारकर्तालाई खोजी कार्यमा सहयोग पुग्ने अस्ट्रेलियाली सरकारले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: स्पेशल एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइट्स गुड
1: फिर्ता फिर्ता 20%
2: एनसेल
0: प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर भोटेपछि बाढ़ीका कारण चीनतर्फ फँसेका 114 जना नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातो पानी नाका हुँदै नेपाल फर्किएका छन् सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बाढ़ी प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई आज चिनिया पक्षले तातो पानी नाका हुँदै नेपाल पठाएको र अहिले उनीहरूलाई घर पठाइएको नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभएको छ
4: तातो पानी नाकाबाट बाढ़ीमा बेपत्ता भएकाहरू फर्किने भन्ने कुरा थियो के भयो के भइरहेछ
5: बेपत्ता भएका होइन बाढी आउँदाखेरि चाइनापट्टि रहेका भन्नु पर्यो
4: हजुर
5: चाइनापट्टि रहेका 14 जना तातो पानी नाका हुँदै आउनु भएको छ उहाँहरूलाई हामीले यातायातको व्यवस्था मिलाएर काठमाडौँ पठाएका छौँ
4: काठमाडौँ पठाएछ कुन कुन जिल्लाका हुनुहुँदो रहेछ के छ जानकारी
5: रसुवाका 113 जना रसुवाका
4: 113 जना कि 14 जना हो खासमा
5: 14 जना हो 14 मध्ये 113 जना रसुवाको 1 जनाको खुलिया छैन
4: अब यो भन्सार नाका चाहिँ बन्द रहेको अवस्थामा उहाँहरूले कसरी व्यवस्थापन
5: भन्सार नाका बन्द छ त्यो भन्सार मात्रै बन्द हो इमिग्रेसन दुइटै देशको बन्द छैन मान्छे आवत जावत भइरहेछ अरू मानसरोवरका तीर्थयात्रीहरू पनि त्यो बाटो हुँदै फर्किरहनु भएको छ
4: नाम र राजधानी मात्रै अब थियो कि अथवा पुरै ठेगाना पनि यहाँले सबै विवरणहरू प्राप्त गरेर अनि
5: विवरण समेत सबै प्राप्त गरेर हामी पठाएका छौँ
4: उनीहरू चाहिँ तीर्थयात्राका लागि जाँदाखेरि बेपत्ता भएको होइन
5: तीर्थयात्रा होइन यो 114 जना चाहिँ सामान ढुवानीका सन्दर्भमा यता चाइनापट्टि गएका नागरिकहरू उतै अड्किनु हो बाढी आइसकेपछि अनि त्यसलाई उहाँ चिनिया पक्षले सपोर्ट गरेर राखेको थियो र अहिले यता पठाएको हो अरू चाहिँ तीर्थयात्रीहरू पनि त्यो नाका हुँदै आइराख्नु भएको छ अहिले तातो पानी नाका हुँदै
4: अब चीनले यी नागरिक भन्दा बाहेक अरू पनि नेपाली नागरिक त्यता अड्किएको भनेर केही जानकारी आएको छ
5: अरू छैन
4: त्यो बाटो आउँदाखेरि अहिले बाढीको असर चाहिँ सिन्धुपाल्चोकमा यता रसुवाको बाढीको असर सिन्धुपाल्चोकमा पनि
5: रसुवा बाढीको त परिहाल्यो छ नि अब सबै त्यहाँका पर्नु भएको छ यो जिल्लाका पनि थुप्रै नागरिक पर्नु भएको छ 240 जना परिराखेको
4: 240 जना चाहिँ सम्पर्कमै आउनु भएको छैन कि त्यो बाढीमा उहाँहरूका परिवारहरूलाई अब गुनासो त ठोकिने यहाँका आइ नै जान्छ होला कसरी उहाँहरूलाई सम्हालिरहनु भएको छ भन्नु पर्यो अब अहिले
5: सरकारले खोज तलास काम गरिरहेछ भन्ने विषय
4: केही गर्न सकिने अवस्था पनि रहेन होइन
5: अहिलेलाई छैन अब बाँकी त्यसपछि सरकारको निर्णयहरू होला अहिलेसम्मलाई त्यही हो
6: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले च्याप्रुबेसीसम्मको सड़क सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिनुभएको छ प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि आज सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार राहत र पुनस्थापनाका विषयमा लिखित तथा मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नरही च्याप्रुबेसीसम्मको सड़क सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सुझाव दिनुभएको हो बाढ़ीका कारण सम्पर्क नहुँदा सड़क सम्पर्क नहुँदा उपकरण पुर्याउन ढिलाइ भएको र हेलिकप्टर मार्फत आवश्यक सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहँदा कठिन भएको उहाँले बताउनु भएको छ त्यस्तै बालबालिका महिला तथा वृद्ध वृद्धाको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि प्रभावकारी प्रबन्ध मिलाउनु पर्ने बाल बालिकालाई काठमाडौँ ल्याएर व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको घिसिङले जानकारी दिनुभयो
2: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुन अनन्तले रसुवाको भोटेकोसीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि सरकारलाई तत्कालीन राहत उद्धारदेखि दीर्घकालीन विपद व्यवस्थापनका 18 बुँदी सुझाव दिनुभएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रभावित क्षेत्रको अनुगमनबाट प्राप्त अनुभवका आधारमा विपत्तिको सामना गर्न राष्ट्रिय एकता र एकीकृत प्रयास आवश्यक रहेको बताउनुभयो। वहाँले जलविद्युत आयोजनाका सुरुङ विद्युत क्रिया लगायत स्थानमा हराइरहेको प्रभावकारी खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ।

0: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोले सड़क बगाएपछि सरकारले वैकल्पिक मार्गबाट यातायात चलाउने भएको छ। मनसून प्रतिकार्य कमान्ड पोस्टको बैठकले वैकल्पिक मार्गको खोजी गरी संचालनमा ल्याउने निर्णय गरेको हो। यसको काम भने पूर्वाधार विकास मन्त्रालयले गर्नेछ। निर्णय अनुसार कृष्णभीरमा भोटेकोशी बारीपछि पहिरो आएर सड़क अवरूद्ध बनेसँगै यसको विकल्पमा गोर्खाको त्रिशुली नदी पुल बेनीघारदेखि त्रिशुली नदी पुल फिस्लिङसँग सड़क स्तरोन्नति गरिनेछ। रसुवामा आएको बाढ़ीले गरेको सड़क कटानका कारण धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास लगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ। सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकातर्फ आउने ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन बीच बाटोमै रोकिएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने काम अगाडि बढ़ेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट 18 जना जनशक्ति परिचालन गरी रूख कटान गर्न थालिएको छ।
1: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि नुवाकोटमा अवरूद्ध विद्युत आपूर्ति 90% पुनर्स्थापित भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति पुनर्स्थापित भएको हो। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नुवाकोटका करिब 90% क्षेत्रमा विद्युत आपूर्ति पुनर्स्थापित भएको छ। मन्त्रालयका अनुसार चपली देवघाट दया सर्किट चार्ज भएपछि नुवाकोटका थप क्षेत्रमा विद्युत आपूर्ति पुनर्स्थापित भएको हो। हाल जिल्लाका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति पहिलेभन्दा बढ़ी भरपर्दो भएसँगै भोल्टेज समेत सुधारिएको मन्त्रालयले जनाएको छ। हाल विद्युत आपूर्ति चार्ज भएका क्षेत्रमा विदुर नगरपालिकाको वडा नम्बर 6 तथा विदुर नगरपालिका वडा नम्बर 3 करिब आधा क्षेत्र, तारकेश्वर नगरपालिकाको वडा नम्बर 1, 5 र 6, तारकेश्वर नगरपालिकाकै वडा नम्बर 2 र 3, बेलकोटगढ़ी नगरपालिकाको वडा नम्बर 7 रहेका छन्। साथै थप 31 ट्रान्सफर्मर समेत चार्ज गरिएको विवरणमा उल्लेख गरिएको छ।
0: सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको छ। आगलागीले प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। गैराती आगलागी भएको थाहा पाएपछि सुरक्षाकर्मी र अदालतका कर्मचारीहरू समेत आएर दमकल बोलाई आगो निभाएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। कान नलाग्ने प्रकृतिका कागजात र कानून पत्रिकाका कपीहरू राखेको ठाउँमा आगजनी भएको उहाँले बताउनुभयो। नयाँ बनेको भवनको अभिलेख शाखामा बिजुलीको प्लग सर्ट भएर आगलागी भएको हुन सक्ने कर्मचारीहरूको अनुमान छ। आगोले विचाराधीन मुद्दाका कागजातमा कुनै क्षति नगरेको प्रवक्ता कोइरालाले बताउनुभयो। उहाँका अनुसार आगोले अभिलेख शाखा रहेको कोठाबाट अन्यत्र असर गरेको छैन। अदालतहरूले फैसला भइसकेका मुद्दा र त्यसका कागजात भण्डारण गर्न अभिलेख शाखा बनाएका हुन्छन्। निश्चित समयपछि अभिलेख शाखाबाट मुद्दाका अरू मिसिलहरू नष्ट गरी फैसलाहरू मात्रै सुरक्षित गरिन्छ। नयाँ भवन बनाउने क्रम चलिरहेकाले निर्माणाधीन अभिलेख शाखामा काम नलाग्ने र प्रयोगविहीन फाइल र कागजात मात्रै राखिएको प्रवक्ता कोइरालाले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाईपुर हर एक घर को खुशी घर घर में एलजी एलजी लाइट्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारले भदौ 10 गते आएको रसुवा बाढ़ीबाट प्रभावित व्यक्ति तथा उद्योग व्यवसायीलाई कर तथा महसुल छूट प्रदान गर्ने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। रसुवा बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यावसायिक पुनर्स्थापना योजना अन्तर्गत राहत कर तथा महसुल छूट लगायत अन्य सहुलियत प्रदान गर्ने भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: नागरिक लगानी कोषको अधिकृत पूँजी 10 अर्ब पुर्याउने प्रस्ताव गरिएको छ। यस्तो प्रस्ताव सहित अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न भनेको विधेयक ल्याउनु भएको छ। प्रतिनिधि सभामा दर्ता भएको यो विधेयकको दफा 3 प्रचलित ऐनको दफा 4 संशोधन गर्ने प्रस्ताव छ। प्रचलित ऐनको दफा 4 कोषको पूँजी र शेयर बाँडफाँड सम्बन्धी व्यवस्था छ। प्रस्तावित विधेयकमा छ।
2: आज शेयर बजार झिनो अंकले बढ़ेर बन्द भएको छ। शेयर बजार परिसूचक 2542 बिन्दुमा कायम भएको छ। हिजो 15 अंकले बढ़ेको नेप्से आज 4.66 अंकले बढ़ेको हो। यो साता बजार लगातार 3 सकारात्मक देखिएको छ। बजारको उतार चढ़ाव आज न्यून रहयो। दिनभर न्यूनतम अंक 2533 अधिकतम 2545 अंकको बीचमा नेप्से रहयो। कारोबार रकम सामान्य बढ़ेको छ। हिजो 2.94 अर्ब कारोबार भएकोमा आज 3.46 अर्ब कारोबार भएको छ।
3: अब विदेशका खबर। अक्टोबर 27 हुने आम निर्वाचन मार्फत पुनः सत्तामा फर्किने प्रयासमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रमुख विपक्षी भन्दा आफ्नै समर्थक दल बीचको मत विभाजन ठूलो चुनौतीको विषय बनेको छ। निर्वाचनमा नेतान्याहु समर्थक साना दलको संख्या बढ़दै गएपछि उनको परम्परागत मत आधार विभाजन हुने जोखिम बनेको हो।
2: विश्वव्यापी वित्तीय बजारमा जापानी येनको मूल्यमा उल्लेख्य सुधार देखिएको छ। जापानी मौद्रिक अधिकारीहरूले विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न सक्ने सम्भावना र बैंक अफ जापानले यो वर्ष ब्याजदर अझ आक्रामक रूपमा बढ़ाउन सक्ने लगानीकर्ताहरूको अनुमानका बीच अमेरिकी डलरको तुलनामा ऐन मजबूत बन्न पुगेको हो। आजको कारोबारमा ऐन प्रति अमेरिकी डलर 157.6 पुगेर बलियो भएको छ। यसअघि ऐन लगातार कमजोर हुँदै प्रति डलर 160 सीमा नजिक पुगेको थियो। डलरका साथै युरो र ब्रिटिश पाउण्डको तुलनामा पनि ऐनको मूल्यमा सुधार आएको छ। यसैबीच जापान सरकारले 30 अवधि भएको सरकारी ऋणपत्र बन्ड सफलतापूर्वक बिक्री गरेको जनाएको छ।
3: चीनिया सरकारका लागि अमेरिकाभित्र गैर कानूनी रूपमा विदेशी एजेन्टका रूपमा काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस सिवियर पाउकेन द्वितीयलाई संघीय अदालतले 2 जेल सजाय सुनाएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। 51 पाउकेनले यस वर्षको शुरूआतमा अभियोग स्वीकारेका थिए।
2: अब खेल खबर। एसएससी पुरूष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत निकालेको छ। मलेसियामा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6 पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत हासिल गरेको हो। यसअघि भएको पहिलो खेलमा नेपालले बहरानलाई पराजित गरेको थियो। मलेसियाले नेपाललाई जीतका लागि 104 रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपाल 21.4 ओभरमा 4 गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालका लागि अर्जुन कुमारले सर्वाधिक 45 रनको योगदान दिए। उनले 68 बलमा 4 चौका प्रहार गर्दै अभिजित 45 रनको योगदान दिएका हुन्। यसै गरी ईशान पानेले 20, दिपेन्द्र सिंह एरेले 12 तथा रोहित कुमार पौडेलले 10 रन बनाए। बलिङतर्फ मलेसियाका साइद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले 32.3 ओभरमा सबै विकेट गुमाउँदै 103 रनमा समेटिएको थियो।
3: चितुवाका नामले परिचित नेपाली युवा बक्सर अविरल घिमिरे अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रने भएका छन्। जापानको करिया शहरमा भदौ 20 आयोजना हुने अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएशनमा उनले फ्रान्सका बक्सर माथन सुइनार्टसँग प्रतिस्पर्धा गर्नेछन्। हालसम्म 28 बढ़ी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका घिमिरेले 20 जीत हात पारेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: सार्वजनिक विदा दिनेमा बालिन सरकारको ह्याट्रिक। लगातार 5 बिदा। भुटेकोशी बाढ़ीका मृतकको सम्मानमा भदौ 22 राष्ट्रिय शोक मनाइने। उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्र सेवकलाई जोखिम भत्ता तथा खाजा खर्च दिने सरकारको निर्णय। बाढ़ी प्रभावित व्यक्ति तथा व्यवसायले राहत तथा कर छुट हुने।
3: सेना सहितको संयुक्त टोलीद्वारा सुरुङ केन्द्रित खोज उद्धारमा तीव्रता। सुरुङबाट दुईजनाको शव निकालियो। पहिचान नखुलेका 897 शव। जमीन मुनि व्यवस्थापन, बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य महामारी फैलिन नदिने गरी व्यवस्थापन र पूर्व सतर्कता अपनाउन सांसदहरूको आग्रह।
2: परराष्ट्र मन्त्रीद्वारा कूटनीतिक समुदायलाई बाढ़ी बारे ब्रिफिङ। स्याफ्रुबेसीसम्मको सड़क सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न कुलमान घिसिङको सुझाव। चीनतर्फ फँसेका 114 नेपाली घर फर्किए।
3: पुनः सत्तामा फर्किने प्रयासमा रहेका इजरायली प्रधानमन्त्री नेतान्याहुलाई मत विभाजनको चुनौती। विश्वव्यापी वित्तीय बजारमा जापानी एनको मूल्यमा उल्लेखीय सुधार। चिनिया एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय।
2: र एसएससी पुरूष प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत। मलेसिया 6 विकेटले पराजित। अर्को खेलमा साउदी अरेबियासँग भिन्ने नेपाली युवा बक्सर अविरल घिमिरे अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रिने।
3: अवस्त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै.

0: अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
1: बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने 50 लाख अमेरिकी डलर अनुदान बाढ़ी प्रभावितको उदार तथा राहतमा प्रयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढ़ी प्रभावित व्यक्ति उद्योग तथा व्यवसायलाई राहत कर तथा महसूल छूट लगायत सहुलियत उपलब्ध गराउने निर्णय पनि भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसूलमा आयात गर्न पनि स्वीकृति दिएको छ। बैठकले नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिवमा बढ़ुवा गरी कोशी प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ। रसुवामा आएको बाढ़ी पछि 501 जना यातायात श्रमिक अझै सम्पर्कविहीन रहेको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले जनाएको छ। संगठनले बेपत्ता श्रमिकको तत्काल खोजी गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनका अनुसार बाढ़ीबाट प्रारम्भिक रूपमा 563 जना श्रमिक प्रभावित भएका छन् भने 544 मालवाहक तथा सार्वजनिक सवारी साधन क्षतिग्रस्त भएका छन्। हालसम्म 1 जनाको मृत्यु भएको र 17 जना श्रमिक सम्पर्कमा आएका छन्। तर अझै पनि सार्वजनिक सवारी साधन चालकको उद्धार प्राथमिकता नपरेको गुनासो परिवारको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ीका परेका टाटा सुमो चालक दिदी तेजीमाया बलमा कि मगरले भन्नुभयो,
2: तल आयो भने चाहिँ भगवान जाने बोर्डर छेउमा आयो भने चाहिँ तर प्रायः जस्तो 8 वर्ष भइसक्यो त्यहाँ चलाएको मेरो भाइ चाहिँ
3: अहिलेसम्म केही सम्पर्क भएको
2: छैन। उसको ग्रुपमै छैन सम्पर्क छैन।
3: सुमामा कतिजना हुनुहुन्छ?
2: उनीहरूको जस्तो चालकहरू साथीहरू 21 जना छ, 21 जना सम्पर्क बिन छ। त्यत्रो मान्छे लिएर आउने हो नि त, त्यस्तो आफूलाई ज्यानको दाबी गरेर ल्याउने हो नि त उनीहरू गाडी चलाउँदा मान्छे लाने ल्याउने दुनियाँ गर्ने त उनीहरूको केलाई नाम लिँदैन भने जस्तो लाग्छ क्या।
1: संगठनले मृतकका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार तथा विस्थापित श्रमिकको पुनस्थापना र रोजगारी सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। यसैबीच खोजी उद्धार र राहतका लागि संगठनले 101 सदस्यीय विपद व्यवस्थापन तथा उद्धार समिति गठन गरेको छ। साथै प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपड़ा र अस्थायी आवास उपलब्ध गराउन राहत अभियान संचालन गर्ने जनाइएको छ। विपदका कारण संगठनको 12 राष्ट्रिय महाधिवेशनको मिति पनि सारिएको छ। अब महाधिवेशन मंगसिर 19 र 20 गते काठमाण्डुमा हुने जनाइएको छ। रसुवा स्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र 2 जनाको शव भेटिएको छ। नेपाली सेनाको उद्धार टोलीले आज सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा शव फेला पारेको हो। शवको पहिचान भने खुन्न बाँकी रहेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभयो। सुरुङभित्र सेनाको खोजी तथा उद्धार कार्य जारी रहेकाले थप विवरण बेलुकासम्म आउन सक्ने जनाएको छ। आयोजना प्रशासनका अनुसार कुल 60 कर्मचारी तथा कामदार मध्ये 19 जना सम्पर्कमा आएका छन् भने 39 जना अझै बेपत्ता रहेका छन्। यसैबीच प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले सुरुङभित्रबाट आवाज नआउँदैमा त्यहाँ मानिस जीवित छैनन् भन्ने निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। त्रिशुली 3A आयोजनाको उद्धारमा सहयोग रहनुभएका डिक्सले भूमिगत संरचनाभित्र मानिस अपेक्षा भन्दा लामो समयसम्म जीवित रहन सक्ने बताउनु भएको हो। डिक्सका अनुसार सुरुङमा बाहिर ठूलो विनाश भए पनि तापक्रम तुलनात्मक रूपमा स्थिर रहने, मौसमको प्रभाव कम हुने र कतिपय अवस्थामा सास फेर्न मिल्ने हावा वा सुरक्षित ठाउँ जोगिन सक्ने सम्भावना हुन्छ। वहाँले चिली, थाइल्याण्ड, भारत लगायतका विपदका उदाहरण दिँदै नेपालमा पनि आशा नमार्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्रालयले रसुवा बाढ़ीपछि जारी खोज उद्धार तथा राहतका प्रयासबारे काठमाण्डु स्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ।

0: अनुसार चीनको केरूङ क्षेत्रमा करिब 1400 नेपाली रहेका छन्। तीमध्ये करिब 114 जना तातोपानी नाका हुँदै नेपाल फर्किने क्रम छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले केरूङमा रहेका नेपाली हराएको नभई बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि त्यहाँ रोकिएको स्पष्ट पार्नुभयो।
1: हाम्रो सोसल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो। त्यो होइन, उहाँहरू पहिले त्यही केरूङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिरहेको अवस्थामा उहाँहरू तातोपानी तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनै पर्ने अवस्था छ, यतापट्टि घर परिवार आफन्तहरू बाढीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिनिया पक्षसँग हामीले समन्वय गरिरहेका छौं।
0: रसुवा बाढ़ीपछि सुरुङमा फँसेका नागरिकको उद्धार, राहत वितरण र क्षतिग्रस्त संरचनाको पुननिर्माणलाई प्रभावकारी बनाउन सांसदहरूले उच्च स्तरीय विशेष समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुरुङमा फँसेकाहरूको उद्धारमा ढिलाइ नगरी स्वदेशी तथा विदेशी विज्ञ र आधुनिक प्रविधि तत्काल परिचालन गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। एमाले प्रमुख सचेतक ऐन महरले सुरुङमा फँसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद वर्षमान पुनले पनि उद्धारमा प्राविधिक स्रोत र जनशक्ति बढ़ाउन तथा बालबालिका, वृद्ध र सुत्केरीलाई राहतमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद प्रमिला कुमारी गोलचालले राहत, उद्धार तथा पुननिर्माणका लागि उच्च स्तरीय संसदीय समिति बनाउन माग गर्दै अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई आग्रह गर्नुभयो।
2: राष्ट्रिय हिमाली विपद द्रुत प्रतिकार्य र वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकार्यले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकार्यको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
3: अहिले पनि धेरै नागरिकहरू उद्धारको गुहार गरिरहनु भएको छ, निर्माणाधीन जलविद्युत आयोजनाहरूका टनेलहरूमा फँसिरहनु भएको छ र उद्धारको माग गरिरहनु भएको छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, छिटो भन्दा छिटो उद्धार गरियोस्, यसलाई पहिलो प्राथमिकता दियोस् र सँगसँगै यो सम्पूर्ण कामलाई चाहिँ कामको व्यवस्थापनलाई ध्यान दियोस् भनेर म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
0: रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि अवरूद्ध भएको नुवाकोटको विद्युत सेवा करिब 90% क्षेत्रमा पुनः सुचारू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार चपली, देवीघाट, दायाँ सर्किट चार्ज भएपछि विदुर, तारकेश्वर र बेलकोट गढ़ीका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति सञ्चालनमा आएको हो। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाइएको छ। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि 5135 जना घाइते भएका छन्। सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विशेष राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषद बैठकले प्रभावित व्यवसायी संघ कर तथा महसुल छूट, कर्जा पुनर्संरचना, ब्याज सहुलियत र बीमा दावीमा शीघ्र भुक्तानी लगायतका विशेष सुविधा दिइने निर्णय गरेको हो। बाढ़ीले पूर्ण रूपमा क्षति भएका व्यावसायिक सवारी, मेसिनरी तथा उपकरण पुनः आयात गर्दा भन्सार महसुल छूट दिइनेछ। प्रभावित करदाताले भदौ र असोजको कर विवरण तथा कर कार्तिक 25 गतेसम्म बुझाउन सक्नेछन्। साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाङ्कीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट, 45 ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद अजिज, आरिफ उल्लाह, विरनदीप सिंह र प्रशान्त कुँवरले एक एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदै सबै विकेट गुमायो।
4: सन्तोषी रावल बाढीपछि अभिभावक विहीन बालबालिकाको सुरक्षा चुनौती।
5: यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई पकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौं।
4: राहतसँगै स्वास्थ्य र सुरक्षा सतर्कता आवश्यक। जानकारी सहितको विशेष सामग्री रसुवा बाढीपछि पुननिर्माणमा सांसदको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
7: साझा खबरमा अब मिलीजुली नेपाली। रसुवा बाढ़ीपछि कतिपय बालबालिकाको अभिभावक सम्पर्कमा आएका छैनन्। कतिपय बालबालिका चाहिँ अभिभावकसँगै अस्थायी आश्रय स्थलमै बसिरहेका छन्। विपदका बेलामा बालबालिकाहरू थप जोखिममा पर्ने सम्भावना पनि हुन सक्छ। एकैछिन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीको कुरा सुनौं।
5: हाम्रो नुवाकोट जिल्लामा 21 अस्थायी आश्रय स्थलमा चाहिँ 311 बालबालिकाहरू हुनुहुन्छ। यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई पकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौँ र विशेष गरी होल्डिङ जो हाम्रो यो अस्थायी आश्रय स्थल छ त्यसको सुरक्षाको लागि 24 घण्टा तैनात रहने गरी हामीले प्रहरी कर्मचारी खटाएका छौँ। त्यसको म्यानेजमेन्टको पाटोमा स्थानीय पालिका प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरूलाई हामीले त्यसमा समन्वय गरेर हामीले यो काम अहिले अगाडि बढ़ाएका छौँ। बालबालिकाहरूको संरक्षणको लागि हामीले विशेष टिम पनि परिचालन गरेका छौँ। विशेष गरी यो पोस्ट ट्रोमाटिक डिसअर्डर हुन सक्ने अवस्थालाई मध्यनजर गरेर विभिन्न मानसिक चाहिँ परामर्शको काम पनि हामीले शुरू गरेका छौँ। त्यसै गरी विभिन्न नाकाहरूमा अहिले नाका विशेष गरी यो बाहिर जाने बाटो भनेको नुवाकोट जिल्लाबाट गुर्जे भन्ज्याङको बाटो मात्रै छ, टोखा सहरी सडक खण्ड मात्रै अहिले छ सञ्चालनमा। टोखा सहरी सडक खण्डमा विशेष गरी हामीले माथि छरे र टोखामा चाहिँ सवारी साधनहरू जाने बालबालिकाले हामी शङ्का लागेमा अथवा त्यो अवस्थामा हामीले सोधपुछ गरेर चाहिँ पठाउने गरेका छौँ।
7: रसुवाको उत्तर गया गाउँपालिकाले बाढी प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ। घर नभएका र परिवारका सदस्य गुमाएकाको परिवारलाई पहिलो प्राथमिकता दिएर पालिकाले राहत सामग्री वितरण गरिरहेको छ। यो राहत प्याकेजमा महिलाहरूका लागि अति आवश्यक सामग्री समेत रहेको उपाध्यक्ष चमेली गुरुङको भनाइ छ।
10: उत्तर गया पाँच गोगटीटार केन्द्र बनाएर सबै आउने साथीहरू संघ संस्थाहरूबाट मेन स्टोर दाखिला गर्ने अनि यहाँबाट चाहिँ हाम्रो पालिकाले प्याकेज बनाएर चाहिँ सम्बन्धित समुदायमा होल्डिङ सेन्टरमा पुर्याउने कामहरू भइरहेछ। कसैले कस्तो सहयोग गर्नुभएको छ, कसैले कस्तो सहयोग गर्नुभएको छ होइन, त्यो सबैले हामीले प्याकेजिङ गरेछ, स्टोर दाखिला गरेपछि त्यहाँबाट आइपुगिरहेछ। महिलाहरूको चाहिँ अन्डरवेयरदेखिको लिएर सेन्टर प्याडदेखि लिएर नङ्कटहरूदेखि लिएर होइन साबुन रन्धन ब्रस त्यस्तै त्यस्तै के घरविहीन र परिवारहरू मिसिङ भएर ठुलो क्षति भएको छ नि उहाँहरूलाई चाहिँ त्यो प्याकेज हो। अरू नर्मल घर भएको र खानेकुरा खाद्यान्न सङ्कट परेकोलाई चाहिँ खाद्यान्न मात्रै, यता त दुईटा वडामा सडक सञ्जाल छ, पानी तिनवटा वडामा धेरै थोरै हिलबाट पनि लगिरहेको छ अनि अर्को एउटा हिजोबाट एउटा वैकल्पिक घाटी हिँड्दै जाने एउटा बाटो भेटेछ, त्यहाँबाट चाहिँ दुईटा संस्थाको साथीहरूले थोरै थोरै राहतहरू पनि पुर्याउनु भएको छ खाद्यान्नमा।
7: बाढी प्रभावित रसुवा नुवाकोट लगायतका जिल्लामा मरेका पशुपन्छी सुरक्षित विसर्जन र जैविक सुरक्षाका लागि औषधि उपचार सहितको प्राविधिक टोलीले काम गरिरहेको छ। यो टोलीले घाइते पशुपन्छीहरूको उद्धार आकस्मिक उपचार समेत गर्दै आएको छ। पशु सेवा विभागले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ। तपाईहरूको वरपर पनि मरेका पशुपन्छी घाइते र आकस्मिक उपचार गर्नुपर्ने छ भने आफ्नो पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ी प्रभावित क्षेत्रहरूमा झाडापखालाको समस्या हुन सक्ने सम्भावना रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। झाडापखाला लाग्न नदिन पानी शुद्ध गरेर पिउन स्वास्थ्य कर्मीहरूले सुझाव दिइरहेका छन्। उमालेर क्लोरिन चक्की वा थोपा प्रयोग गरेर पनि शुद्ध बनाउन सकिन्छ। यदि झाडापखाला लागेहाले सबै उमेरका मानिसहरूले जीवनजल पर्याप्त खानुपर्छ। यस्तो बेलामा जाउलो दाल शर्बत जस्ता झोलिलो चीज खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
11: मर्स्याङदी नदीमा पानीको सतह सतर्कता तह पार गर्दै लगातार बढ़िरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका अनुसार भकुण्डे बेसी स्थित जल मापन केन्द्रमा नदीको जल सतह सतर्कता तह भन्दा माथि पुगेको हो। पानीको सतह अझै बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले बताउनुभयो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछिको पुननिर्माण र व्यवस्थापनमा सहजीकरण गर्दै सांसदहरू,
12: हाम्रो पुननिर्माणको गति रोकिँदैन, मैले सदन र सरकारको ध्यान जाजरकोटप्रति आकृष्ट गरेको छु।
11: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई रसुवा बाढ़ीमा प्रयोग गर्न सकिने संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
14: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिजी।
15: धन्यवाद लीलजी।
14: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाई रसुवाको भोटीकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोतारी रहनु भएको थियो। खास के हो जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनु भएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
15: भोटेकोशी बाढ़ीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको
14: थिएँ।
15: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन।
14: जाजरकोटका बासिन्दाहरू पनि त्यो
15: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटनलाई गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो
14: र भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
15: होइन. हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले छवटा हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ.
14: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो
15: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली अप्पर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ. अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ. अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार तीनजना चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगा गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो गोसाईकुण्ड गाउँपालिकाबाट हिरीबाट रेस्क्यू गरेर जाजुकोट पठाइसकेका
14: उद्धारमा पनि आउनु भयो त्यहाँ
15: होइन उद्धार
14: कतिजनाको उद्धार भयो जाजुकोट बासिन्दा
15: 9 जना चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ.
14: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था
15: होइन जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं. हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं. त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरीमाट मार्फत हामीले रेस्क्यू गर्यौं. जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद
14: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ.
15: होइन सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन.
14: जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो. जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा.
15: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो. आज करिब 3 वर्ष बित्नै लाग्यो. त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो. आज 100 नागरिकहरू 100 परिवारहरू आज विस्थापित हुनु परेको छ. त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं. त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन. अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजरकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेसन भइसकेका घरहरू मध्येबाट एउटा घर यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु. त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिराखेको बेला त्यो
14: तपाईँले उद्घाटन गर्नुभयो बनाउनु पर्ने कति
15: हजारौं घर छ हजुर. त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो किनभने विभिन्न नेपालकै प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि.
14: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
15: एकदम धेरै ढिला नि हजुर. यो छिटो भन्ने त कुरै भएन नि. हामी धेरै ढिला भयौं. विभिन्न चाहिँ बाधा अर्थ का बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं. अब त्यसले स्पीड लिन्छ त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आसामका जाजरकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजरकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने
12: नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भोटेकोसीको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
11: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज घोषणा, भदौ 22 राष्ट्रिय शोक, 23 गते जेन्जी शहीद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने भएको छ। आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला परेको छ। लाङटाङ जलविद्युत सुरुङमा 2 जनाको शव भेटिएको छ। खोजी कार्य अझै जारी छ। सुरुङमा फँसेको व्यक्तिहरूको उद्धार मा ढिलाइ नगर्न सांसदहरूको माग रहेको छ। नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ। द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रु भएको छ। मर्स्याङ्गी नदीमा जल सतह सतर्कता तह पार गरेको छ। तल्लो तटीय क्षेत्रमा उच्च जोखिम रहेको मौसमविदहरूले बताएका छन्। र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत हासिल भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: ए 6 बजेको बिहानी र साथी सहको साँझ, बाल युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउ हुन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पहाड खोज तराई फाट पनि कान थापेर

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो, डिस्क हो, खुशीको कनेक्सन।
1: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
2: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
5: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
7: प्रोफाइटर मधुमाया जीसी पढे होइन प्रोफाइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
4: पसिनाको सम्मान, समानताको अभियान,
5: कार्यक्रम साझा आवाज।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं,

0: राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन लाइडर बेली ब्रिज डीएनए परीक्षण किट र मोबाइल एयर ट्राफिक कन्ट्रोल सिस्टम जस्ता उपकरणहरूको माग गरेको छ। भारत चीन अमेरिका बेलायत जापान लगायत विभिन्न मित्र राष्ट्र र संयुक्त राष्ट्रसंघ एसियाली विकास बैंक जस्ता दाँते निकायहरूले प्रदान गरेको सहयोगप्रति नेपाल सरकारले आभार समेत व्यक्त गरेको छ। प्रवक्ता छेत्रीले यो विपदलाई हिमालयी क्षेत्रको संवेदनशीलता र जलवायु परिवर्तनको गम्भीर असरको रूपमा चित्रण गर्नुभएको छ। नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको मारमा बढ़ी परेको उल्लेख गर्दै मन्त्रालयले लस एण्ड ड्यामेज फण्डबाट तत्काल सहयोगका लागि पत्रचार गरिसकेको जनाएको छ। प्रारम्भिक अनुमानमा घर सड़क पुल र जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको देखिएकाले पुननिर्माणका लागि विस्तृत क्षति मूल्यांकन गरिने मन्त्रालयको भनाई छ। चीनको केरिङमा रहेका करिब 1400 नेपाली मध्ये 114 जना तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेको पनि उहाँले सुनाउनुभयो।
1: हाम्रो सोशल मीडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरुङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिरहेको अवस्थामा उहाँहरू तातोपानी तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनै पर्ने अवस्था छ यतापट्टि घर परिवार आफन्तहरू बाढीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिनिया पक्षसँग हामीले समन्वय गरिरहेका छौँ।
2: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीका सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेका कारण उद्धारमा अवरोध सिर्जना भएको भए तत्काल फर्कन निर्देशन दिनुभएको छ। सुरुङमा फँसेकाहरूको उद्धारमा खटिएका रासोपाका सांसदहरूका कारणले उद्धार कार्य असहज भएको भन्दै आलोचना भएपछि संसदीय दलका उपनेता पराजुलीले फर्कन निर्देशन दिनुभएको हो। सांसद न्यौपानी सुरुङसँग सम्बन्धित इन्जिनियर र ढकाल आर्किटेक्ट इन्जिनियर भएकाले फिल्डमा गएर समन्वयकारी भूमिका निर्वाह गरिरहेको दावी गरिएको थियो, तर उहाँहरूकै उपस्थितिका कारण उद्धार कार्यमा अप्ठ्यारो भएको गुनासो आएपछि यसअघि नै पार्टीले तत्काल फिर्ता बोलाउने निर्णय गरेको थियो।
0: रासोपाले रसुवा बाढ़ी पश्चात सरकारद्वारा संचालित खोज उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। आज पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारको नेतृत्वमा भएका कामहरूको समीक्षा गर्दै यस्तो जानकारी दिनुभएको हो। बैठकमा सरकारको प्रतिनिधित्व गरिरहेका पार्टीका उपसभापति एवं अर्थमन्त्री डाक्टर श्रणी मुवाग्लेले हालसम्म भएका प्रगतिबारे विस्तृत जानकारी गराउनु भएको थियो। प्रवक्ता खरेलका अनुसार सचिवालय सदस्यहरूले सरकारले गरेका कार्यहरूको प्रशंसा गरे पनि खोज उद्धार र राहतका कार्यलाई अझ बढ़ी प्रभावकारी र द्रुत गतिमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। रासोपाले राहत वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउँदै प्रभावित क्षेत्रमा सरकारी उपस्थिति अझ सशक्त बनाउन समेत आग्रह गरेको छ।
2: भोटेको शिव बाढ़ी प्रभावितहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनोसामाजिक परामर्श सेवा शुरू गरे। बाढ़ीपछि परिवारका सदस्य तथा धन सम्पत्ति गुमाउँदा मानसिक रूपमा आइपर्ने तनाव आघात न्यूनीकरण गर्न मन्त्रालयले मनोपरामर्श सेवा शुरू गरेको हो। मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार प्रभावितहरूलाई मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा दिन हालसम्म एकजना मनोचिकित्सक एकजना साइक्लोलोजिस्ट र 86 जना मनोसामाजिक परामर्शदातालाई बाढ़ी प्रभावित क्षेत्रमा खटाइएको छ। यस्तै हेल्पलाइन सेवाबाट पनि परामर्श दिइरहेको मन्त्रालयले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट क्षेत्र पुगेर आउनुभएका आयुर्वेद विभागका डाक्टर प्रकाश केवालीका अनुसार हाल उक्त क्षेत्रमा रोकिएका नियमित स्वास्थ्य सेवा पुनः चलाइए पनि प्रभावितहरूलाई मनोसामाजिक परामर्श अति आवश्यक रहेको छ। यसका लागि हालै स्वास्थ्य मन्त्रालयको समन्वयमा मानसिक स्वास्थ्य सेवामा काम गरिरहेका संस्था तथा चिकित्सकहरूलाई त्यहाँ पुगेको डाक्टर केवालीले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। थाहा खबर.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: शासन समितिको बैठक बसेको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो। नेपाली कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र नीतिलाई लिएर आन्तरिक शक्ति संघर्ष सुलिएको छ। निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टी महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनबाट अनुशासन समितिको बैठक बसेको हो। अनुशासन समितिको बैठक भोलि पनि जारी रहने बताइएको छ। यता छुट्टी महाधिवेशन गर्ने तयारी गरेको देउवा समूहको बैठक पनि चुनदेवीमा बसेको बताइएको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क भाँसिएपछि नेपाल आयल निगमको समन्वयमा आज विभिन्न कम्पनीका 24,500 सिलिण्डर बाइरोडको बाटो हुँदै आज काठमाडौँ उपत्यका ल्याइएको छ। राजमार्ग अवरूद्ध भएर ग्यासका बुलेट काठमाडौँ र धादिङका बोटलिङ प्लान्टसम्म आउन नसकेपछि निगमले एलपी ग्यास उद्योगलाई तराई का उद्योगमा ग्यास सिलिण्डर भरी त्रिभुवन राजपथ हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरिन्द्र कुशी ऐतसहित चारजना विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष 2078-79 साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दाना लगायत खरिद वितरणका क्रममा झुटा बिल भरपाई का आधारमा बढ़ी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभएको छ।
1: स्रोत नखुलेको 5,00,000 रूपियाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढ़ी उपमहानगरपालिका 4 स्थित घरेलु चोकबाट भारतको पंजाब पटियाला बस्ने 18 वर्षीय अरविन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
0: नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ। यससँगै नेप्से परिसूचक 4.66 अंकले बढ़ेर 2542 बिन्दुमा पुगेको छ। आज विभिन्न कम्पनीका शेयर 3,46,52,00,000 रूपियाँमा खरिद बिक्री भएको छ। आज 145 कम्पनीको शेयर मूल्य बढ़दा 123 कम्पनीको शेयर मूल्य घटे भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अदालतले अमेरिकामा जन्मेका बालबालिकालाई जन्मसिद्ध नागरिकता प्रदान गर्न रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न भनेको छ। मेरिल्याण्ड स्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश डेबोरा एल बोर्डम्यानले आज ट्रम्प प्रशासनको कार्यकारी आदेश कार्यान्वयन नगर्न आदेश जारी गर्नुभएको हो। आप्रवासी परिवार र अधिकार कर्मी समूहले तयार गरेको सामूहिक मुद्दाको अन्तिम टुंगो नलागेसम्म यो रोक कायम रहनेछ। न्यायाधीश बोर्डम्यानले सर्वोच्च अदालतले यसबारे स्पष्ट गरिसकेको समेत उल्लेख गर्नुभएको छ। अदालतले ट्रम्पको आदेश संविधानमा दिइएको जन्मसिद्ध नागरिकताको अधिकार विरूद्ध भएको उल्लेख गर्दै सरकारले नागरिकता खोज्न नसक्ने बताएको छ। अमेरिकी कानून अनुसार केही सीमित अपवाद बाहेक अमेरिकी भूमिमा जन्मेका सबैले जन्मसिद्ध नागरिकता पाउँछन्। यो व्यवस्था सन् 1868 गृहयुद्धपछि अनुमोदन भएको अमेरिकी संविधानको 14 संशोधनसँग जोड़िएको छ। ट्रम्पले लामो समयदेखि जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास गर्दै आउनु भएको छ। यसअघि उहाँले गैर कानूनी रूपमा वा अस्थायी हैसियतमा अमेरिकामा रहेका व्यक्तिबाट जन्मिएका बच्चालाई अमेरिकी नागरिक नमान्ने कार्यकारी आदेश जारी गर्नुभएको थियो, तर सर्वोच्च अदालतले गत जूनमा उक्त आदेश खारेज गरिदिएको थियो।
0: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पुरूषतर्फ बक्सिङका चन्द्र थापा र महिलातर्फ कराटेकी एरिका गुरूङ वर्षको सर्वोत्कृष्ट खेलाड़ी बनेका छन्। आज भएको अवार्डको 23 संस्करणमा दुवैजनाले वर्षको सर्वोत्कृष्ट खेलाड़ीको पुरस्कार जितेका हुन्। 2082 सालमा गरेको प्रदर्शनलाई आधार मानेर पत्रकार मञ्चले अवार्ड प्रदान गर्ने गरेको छ। वर्ष महिला खेलाड़ी अवार्डमा एरिकाले ह्याट्रिक गरेकी हुन्। यस्तै मनिषा कुमारी बोहरा वर्ष युवा खेलाड़ी घोषित भएकी छन्। कराटेका कुशल श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक र भलिबलकी मीना सुनारले पीपल्स च्वाइसको अवार्ड जितेकी छन्। यी पाँचै विधाका विजेताले पल्सर बाइक मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। यसै गरी अन्य चार विधा पारा एथलेटिक्स सम्मान स्पेशल अवार्ड लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिष्ट अवार्डबाट सम्मानितलाई जनही 1,00,000 रूपियाँ पुरस्कार प्रदान गरिएको छ।

0: प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ। आज बिहान भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत दर्ता गरेको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर पूरा गर्यो। नेपालको जीतमा ओपनर अर्जुन कुमारले नट आउट रहँदै 45 रनको योगदान गर्दा ईशान पाण्डेले 20 रन जोडेका थिए। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भुटेपछि बाढ़ीको 13 दिनमा सरकारले राष्ट्रिय शोक मनाउने, भदौ 23 गते जेन्ज दिवसका अवसरमा विदा दिने मन्त्री परिषदको निर्णय,
0: संसद बैठकमै ढलेका लेखा समिति सभापतिको अवस्था सामान्य, ग्रीन आर्मी बारे प्रश्न, प्रधानमन्त्रीलाई कुलमान र वर्षमानको सुझाव,
1: सरकारको ध्यान सुरुङ उद्धारमा केन्द्रित, रासोपाका 2 सांसदलाई फिर्ता बोलाइयो, बाढ़ी प्रभावितलाई स्वास्थ्य मन्त्रालयले शुरू गर्यो मनोसामाजिक परामर्श सेवा,
0: जन्मसिद्ध नागरिकता रोक्ने ट्रम्पको दोस्रो प्रयास पनि असफल, संविधानले दिएको अधिकार सरकारले खोज्न नसक्ने अदालतको जिकिर,
1: र वर्षको सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड चन्द्र थापा र एरिका गुरूङलाई मनिषा कुमारी बोहरा वर्ष युवा खेलाड़ी घोषित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौड्याललाई धन्यवाद। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसको नमस्कार। आजको कार्यक्रममा जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी जारी। बाढीले पुरेका र ढालेका घर पसलका धनीहरू आफैलाई सान्त्वना दिँदै
1: सामानको त पुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो कति लास भेटेको
2: धेरै सामानहरू पुरिएको छन्, रहेछ पनि झिकौला नरहे भने त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
0: र चीनतर्फ फँसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय डब्ल्यूएमओ की प्रमुखले अत्यधिक शक्तिशाली एल निन्यो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। डब्ल्यूएमओ की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
4: अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
3: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नागेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेशियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12,000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज उद्धार राहत तथा उपचारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
5: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सग्ला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझिसक्नु भएको छ। त्यसै गरी 5,083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 जना विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
0: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
6: टनेलको अपरेशनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौं। अझै पनि केही होप, केही आशा छ, हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौं।
0: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जलविद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गंगा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणेन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
7: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर स्पेसल फोर्सले त्यो दिन ही बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट सर्च एन्ड रेस्क्यु टिम लगायत कम्प्लेक्स इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न शुरू गरे। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हामी हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्नै बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भर्टिकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिधै अप्सनमा काम गरेका थियौँ। तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ। त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामी चाहिँ टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा स्काभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गर्दा गर्दै त्यो राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ सोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्क्याभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आइपुग्दा हामीले 7 हेभी र लाइट स्क्याभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका छौँ।
8: अब आज 9 दिन हो, अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
7: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गऱ्यौँ, टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्गलो पानी बगिरहेको छ जसले गर्दाखेरि भित्र सुन्निएका मान्छेहरूले यदि त्यो सङ्गलो पानी पिइराखेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतैले कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छेले धेरै लामै टाइम बाँच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
0: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पुरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने,
9: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो, यो कम्प्लिटली पुरिएको छ। अहिले पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ, होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईवटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज 4th दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास नै गरिरहेछौँ। हाम्रो स्टाफहरू त्यहीँ ट्र्याप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको।
8: कतिजना? 44
9: हाम्रो स्टाफ अनि उहाँ त्यसको एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयौँ, उहाँ कन्सल्टेन्ट, कन्सल्टेन्टको एमडी उहाँ हो, कन्सल्टेन्टको 12 हाम्रो 21 होइन, त्यसपछि 3 केयुको स्टुडेन्टहरू र 1 सेक्युरिटी गार्ड गरेर कुल 44 चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ सबै नेपाली। त्यो चाहिँ हाम्रो स्टाफ भयो। यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ। दुईवटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 चाइनिज र 2 नेपाली उसको पनि, उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। टनेलमा मिसिङ हुनुहुन्न, टनेलबाट निक्लिनु भयो। हामी चाहिँ लगभग आधी टनेल अस्ति वर्क सुरु गरेका थियौँ, त्यहाँ केही पनि छैन। माथिल्लो भाग टनल चाहिँ हामी जान सकेका छैनौँ होइन, टनलमा चाहिँ नि मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
0: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र दाहालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्रो संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनीमध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्ञान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु।
1: तीन दिन पछि हेर्न आएको, अब के अब हेरिन साथी, सोच्नै नसक्ने केही पनि थिएन।
10: तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखेको थियो, के सामानहरू निकाल्नु भयो?
1: मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकाले, अरू भने त्यस्तै। अब
10: अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नु भयो?
1: कागज चाहिँ भेट्यो, पसलमा कागजहरू थियो टन्नै, त्यो पनि सबै गयो, मोबाइलहरू। अब सामानको त कुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटेको छैन काकाको मान्छेको।
0: गणेश साईको घर अझै पनि हिलोमा पुरिएको छ।
2: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ अलिअलि भेटाएको छौँ हामीले। नागरिकताहरू चाहिँ प्राय लिएर गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको एसएलसीको देखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन, पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्। हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो दुई चार दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, पछि कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
0: भागेर बाढ़ीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढ़ीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसाय सुशील श्रेष्ठको घरको भुइँतला अझै पनि माटो मुनि छ।
11: लेभलबाट तल दुई तल पुरै पुरेको छ। माथि भनेको रुमको सिरक डक्सनहरू त अब त्यो सपोसल छ, तपाईँले देख्नुभयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि दुई तला सबै क्षेत्रतिर सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसारी भन्ने चाहिँ लागु सुन र ऊ मात्रै पाकै, अरू त खासै थियो केही छैन।
0: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढ़ी प्रभावितहरूको सन्ताप र पिरलो। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढ़ीका कारण चीनतिर रोकिएका 114 नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग, विनाशकारी बाढ़ीपछि कृष्णभीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल
12: लत्ता कपडा मात्रै नहोला, बजारमा ग्यास बिग्रेता पसल अनि बढी गयौँ, त्यसरी खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
0: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमी सेनाको आरोप छ।
13: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिल त दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएको हुनाले दण्डको दायरामा ल्याउनु पर्यो। एउटै अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिवाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
0: उपभोक्ता अधिकार कर्मी विष्णु तिमी सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै। हवस्, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 99.4 रेडियो थाहा संसार स्टुडियो टाइम
1: इट्स 9 PM

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। विशेष त व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ त्यही अगाडि बढौं।
1: हजुरले भन्नुभयो जस्तै व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नु पर्यो। र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूलाई प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ, उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइरहेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो। र त्यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेछ।
0: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो, सिकिसक्यो, थाहा भइसक्यो हो भन्ने हो कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय नै अलिक बढी जस्तो लाग्छ यहाँलाई?
1: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई। हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले, होइन?
0: जस्तै उदाहरणको लागि,
1: उदाहरणको लागि यस्तो हुन्छ, जस्तै म एउटा फिल्डबाट, हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँहरू सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन। सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुराहरू, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन, सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
0: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलि अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई चाहिँ?
1: त्यस्तो कम्पेयर त नगरौं, होइन? जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु। म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ, होइन? तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर त त्यो चिजलाई हामीले उसमा राखिरहेको छ, त्यस कारण त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ। धेरै कुराहरू जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारु रूपले अगाडि लान नसक्दाखेरि प्रब्लम भइरहेको हुन्छ, होइन? डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु, होइन?
0: तर पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको देखिन्छ,
1: प्रयोग भइरहेछ, अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
0: के भइदियो भने चाहिँ साँच्चै पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
1: यसमा धेरैवटा कुराहरू छ, होइन? आज यसमा चाहिँ नजाउँ अब, किनभने काम पनि भइरहेको छ, होइन? जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटल्ली नै माग्ने, होइन? अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया, किन पहिल्यैदेखि चलिरहेको प्रक्रियालाई हामीले एकैचोटिमै यो सबै चेन्ज गर्नु भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्व हुन्छ होला र यतिजनाले यति मिनटसम्म भाग लिनुभएको थियो भन्ने कुराहरू रेकर्डमा राख्नुपर्ने हुन्छ सदनमा। सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्ने हुन्छ क्या। सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू, त्यसमा अगाडि बढी भइरहेको छ, काम पनि भइरहेछ।
0: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिलेकाहीँ राय सल्लाह सुझाव मागेको अथवा एउटा सांसद ग्रुपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकारवालासँग छलफल गरेको त्यस्तो स्थिति छ कि छैन?
1: धेरै छ, यस्तो हुन्छ। हामी चाहिँ कस्तो हुन्छ भनेदेखि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नै पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौँ र बेला बेलामा आफ्नो फिल्डहरूको एक्सपर्टिजहरूको कुराहरू पनि आउँछ र सचिवज्यूहरूसँग पनि कुराकानीहरू हुन्छ, अनि त्यो अनुसारले नै हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौँ, एप्समै काम गर्छौँ हामीहरू। अहिलेका सांसदहरू, हामी राष्ट्रसभाका सांसदहरूको एउटा एप्स छ, त्यो एप्समा हामीहरू काम गर्छौँ।
0: भनेको सांसदहरूको लागि एप्लिकेशन
1: छ,
0: त्यहाँ के हुन्छ, कसरी तपाईँहरूले त्यसको उपयोग गरिरहनु भएको छ?
1: एप भनेर एप्लिकेशन छ, त्यो
0: सांसदको लागि मात्रै?

0: त्यसमा चाहिँ हामी अब हामीले चाहिँ ओभरअल एउटा भर्चुअल अफिस सिस्टम भन्दाखेरि पनि हुन्छ त्यसलाई, त्यसमा चाहिँ हामीले अपोइन्टमेन्टहरू फिक्स गर्नेदेखि लिएर कुनै मन्त्रीज्यूहरूसँग अपोइन्टमेन्ट लिनुपर्ने छ भने त्यसमै हामीले फिक्स गर्न सक्छौँ। हामीले गरेका कामहरू जस्तै आज म इन्टरभ्यूमा आइरहेको छु भने त्यो इन्टरभ्यू पनि मैले त्यसमा रेकर्ड राख्नुपर्ने हुन्छ होइन, अथवा अनि मैले कुन टपिकमा बोलेदेखि लिएर शून्य समयको रेकर्डहरूदेखि लिएर अनि के कुराहरू मलाई चाहिरहेको छदेखि लिएर हरेक कुरा त्यसमा हुन्छ। त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि, किनभने त्यहीँ सबै कामहरू हुन्छ, त्यहाँबाट बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि, किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाँदै पाइला मेट्दै जाने भयो भने त हुँदैन, पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त, तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेऱ्यो भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ, कहिले काहीँ चाहिँ ला मैले त धेरै काम गर्न बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भनेर जस्तो हुन्छ। सो एउटा हामीलाई सही धराधल देखाउने ठाउँ चाहिँ यो एप्स हो।
1: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागी हुन पाउनु
0: होइन, त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा, अब त्यसमा पछि गएर भर्खर मात्र हामीले यो लन्च गरेर हामीले त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ, धेरैजनालाई सिकाउँदै पनि छौँ।
1: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ। यदि तपाईँहरू अहिले राष्ट्रपति सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा बोल्न मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेसनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ,
0: मजाले गर्न सकिन्छ।
1: अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौं, राष्ट्रपा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढ़ी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ। राष्ट्रपा सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमछिम स्वाभाविक रूपमा हुने भयो, अरू सांसदहरू अथवा अरू राजनैतिक दलको नेताहरूसँगको भेटघाट संवाद पनि उत्तिकै राम्रै ढंगबाट चलिरहेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसके छैन?
0: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन। कस्तो छ भनेदेखि म पनि राजनीतिमा आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टीले अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्तापक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भनेर जस्तो लाग्थ्यो, तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि, हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र छिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन, आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ, हामी सत्तापक्षको मान्छेले पनि कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामा कहिलेकाहीँ बोल्न पाइँदैन, किनभनेदेखि बोल्न मन लाग्यो भन्दा मतलबले त्यो हस्तक्षेप गर्ने भन्ने होइन, तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरहेको हुन्छ किनभने उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन, हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज हामीबाट धेरै हुन्छ जस्तो मलाई लाग्छ आज
1: सरकारमा रहेको राजनीतिक दलको सांसद हुनुको नाताले।
0: र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ चिया खान्छौँ होइन, कुराकानीहरू गर्छौँ, जस्तै मैले भनिहालेँ
1: पार्टीकै अथवा पार्टी बाहिरको अरू पार्टीको पनि
0: सांसदहरूसँग पनि हजुरले जुन राष्ट्रिय स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीकोसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो, हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन, एकदमै हामी साथी जस्तो बिहेभ गर्छौँ र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जे भने पनि नयाँ पार्टी हो होइन, हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ, जुन अब हाम्रो पुराना पार्टीहरूसँग त एक्सपिरियन्स छ, के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग।
1: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहको भनौँ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले, हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले त्यो फेरि अर्को बहसको विषय होला, अरू पार्टीको अरू सांसदहरूको बोलाई अथवा व्यवहारबाट पनि यो कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस कहिले हुन्छ कि हुँदैन?
0: एकदमै हुन्छ, हरेक दिन म भनिरहेछु, हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तित्वसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन, सधैँ एकजनासँग बसिराख्ने भन्दा, अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि, साधारण कुरा हो तर कस्तो भनेदेखि उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखिकै, त्यो प्र्याक्टिसमा चाहिँ गल्तीहरू पनि सेयर गर्नुहुन्छ कि, हामीले यो गर्दाखेरि चाहिँ यो भएर तपाईँहरू चाहिँ विचार गर्नुहुन्छ है भनेर भन्नुहुन्छ, एकदमै खुला
1: व्यक्तिगत रूपमा पनि
0: भन्नुहुन्छ, व्यक्तिगत रूपमा चाहिँ त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन, हामीले चाहिँ यो मिस्टेक गरेका थियौँ तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू। सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ, त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ.
1: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरूको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अलि चर्चा सुनिन्छ कि परिपक्वताका हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद संघको अनुभव कम हुन सक्छ. त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ? अलि यसो नगरेको भए अथवा यसरी नबोलिदिएको भए चाहिँ हुन्थ्यो कि भन्ने त्यस्तो कहिले कहाँ लाग्छ कि लाग्दैन?
0: लाग्छ यस्तो हुन्छ. मैले अघि पनि भनिहालेँ होइन, यही कुरालाई फेरि जोड्छु. हामी डिफ्रेन्ट ठाउँहरूबाट आएको मान्छे हौ होइन. अब कोही अभियन्ता हुनुहुन्छ, कोही पत्रकारिताबाट आउनु भएको छ, कोही व्यवसायबाट आउनु भएको छ होइन. सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने. जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा, अब मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सकिँदैन. विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अभिव्यक्ति पनि कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ, हामीलाई बुझाइसक्नु भएको छ. तर पनि बोल्दा बोल्दै कहिलेकाहीँ हाम्रो चाहिँ एउटा हुन्छ नि, हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि त्यसमा, हामीलाई चित्त बुझिरह हुँदैन. कुरा जायज हुन्छ तर प्रस्तुतिकरण चाहिँ अलि शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ. त्यसमा हामीहरू चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरह हुन्छ र उहाँले कहिलेकाहीँ मिस्टेक हुन्छ, कहिलेकाहीँ मबाट पनि मिस्टेक होला होइन. त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ जो सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अबको दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले लिनुहुन्छ. त्यसको लागि चाहिँ
1: अहिलेसम्म संसदमा कतिपटक यहाँले विचार राख्नुभयो?
0: मैले यस्तो छ, विचार राख्ने भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय, आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ. र शून्य समय त हामीले बोल्नै पर्यो, हाम्रो पालो आउँछ ठ्याक्ठ्याकै. आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नै पर्ने जस्तो लाग्छ भने म त्यो बेलामा बोल्छु. र विशेष समयमा मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा, किन त्यसलाई टाइम कुर्नुपर्छ भनिहालेँ. प्रतिपक्षी भयो भने मजाले कुरा गर्न पाइन्छ,
1: अरूलाई पालो दिनु पर्यो फेरि
0: भन्ने हुन्छ. हामीलाई पालो एकदमै कम पाइन्छ र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ. हाम्रो क्षेत्रको कुराहरूदेखि लिएर हाम्रो कुनै एउटा एकदमै अर्जेन्ट छ, मेरो चाहिँ पालो राखिदिनु होला भनेर हामीले अलिक अनुरोध गर्यो भने यसो हेरेर मिलाएर राखिदिनुहुन्छ. र मैले बोल्नुपर्ने ठाउँमा मजाले बोलेको छु. र यसो सैद्धान्तिक छलफलहरूमा भाग लिने कुराहरूमा पनि पहिला कस्तो हुन्छ भने, पहिला त्यो कुरालाई चाहिँ डेप्थमा नबुझिकन मलाई चाहिँ बोल्न मन लाग्दैन. सो अलिकति अभ्यास गरेँ, त्यस पछाडि अब चाहिँ हामीले यो विधेयकहरूमा कसरी काम गर्नुपर्छ भन्ने कुरा प्र्याक्टिकल्ली तल्लो लेभलबाटै बुझिसके पछाडि चाहिँ अब चाहिँ म अलिकता कन्फिडेन्ट महसुस गरिरहेको छु र अहिले भाग पनि लिँदैछु त्यसमा.
1: अनि कतिको तयारी गर्नुपर्छ? जस्तो मानौ भोलि संसद बैठक छ भने त्यसको लागि तयारी, जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भनिदिनु पर्ने होला, तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला, यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ सांसदले?
0: यो तयार त मैले भनिहालेँ, एउटा खास इक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ. म त्यसरी नै लिन्छु कि मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ कि. जहिले पनि हरेक दिन मेरो लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर. सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन, भोलिको सब्जेक्ट के छ त, कार्यसूची के छ त, त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुन सक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन, त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु. आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु.
1: एकजना राष्ट्रपतिकै सांसद आउनु भएको थियो यहाँ, अनि अहिलेको तयारीको त कुरै नगरौं, विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नको लागि पढ्छौं, त्यतिखेर त के पढिन्थ्यो होला र अहिले त्योभन्दा दबर तेबर पढ्नु परिरहेको छ.
0: एकदमै सही कुरा,
1: तपाईँको पनि त्यस्तै हो,
0: मेरो पनि त्यस्तै नै छ. मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले धेरै कुराहरू त थाहा भएकै हुन्छ होइन, तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन. मैले बुझेको चाहिँ के हो भने, सदनमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा, किसानको जीवनमा, व्यवसायीहरूको जीवनमा, उद्योगीहरूको जीवनमा, विद्यार्थीहरूको जीवनमा धेरै ठूलो प्रभाव पार्छ. एउटा सानो नीति नियम नमिल्दा होइन, त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ ला मैले आज धेरै पढिनँ, यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या. सो वी निड टु प्र्याक्टिस मोर,
1: अभ्यास धेरैभन्दा धेरै
0: धेरैभन्दा धेरै चाहिन्छ हामीलाई. त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन. सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानून नमिल्दा फेरिको भोगाई त हामीले भोगेको छौँ नि त. म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु, 20-22 वर्षको एक्सपिरियन्स छ. नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ. म एक्लै यहाँ बसेर, म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन कि. यहाँ बसेर गरेर मैले राम्रो गरेँ भने चाहिँ छैन. त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सकिने बित्तिकै खालि बाहिर जाने मात्रै उनीहरूको सोच हुन्छ त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि कारण यो पोलिसीमा चेन्ज गरेर मात्रै हो कि सबै कुरालाई इफेक्ट गर्ने भनेर त्यस कारणले चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने मेरो चाहिँ सिद्धान्त छ।
1: तपाईँका साथीभाइहरू बिचतिर अधिकांश पुग्नु भयो, तपाईँ देशमा हुनुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन मैले बसेर राम्रो गरेँ भन्ने ढङ्गबाट, अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीयमा समितिमा पुग्दाखेरि विशेष त उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सोरसार केही शुरूआत भइसक्यो अथवा अझै समय लाग्छ तपाईँले राम्रो त्यो वातावरण बनाउनको लागि नीतिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि
0: यस्तो छ, म हजुरलाई मेरो स्टार्टिङ राजनीतिमा प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु। यसमा मैले अघि पनि भनिहालेँ म व्यावसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे। त्यो समस्याहरू जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ, त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम, ब्याङ्कबाट लिने लोनको प्रब्लम, होइन धेरै कुराहरू जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम। सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि एक्लै त सकिँदैन, यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्यान महासंघमा गएर जोडिन पुगेको हो र सूचना प्रविधिको एउटा छाता संगठन क्यान महासंघ 77 जिल्लामा यो यसको छाता संगठनको रूपमा बसेको
1: एउटा
0: र मेरो आफ्नो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 77 जिल्लाहरूमा 77 नभनु लगभग 70 जति चाहिँ जिल्लाहरूमा मोस्ट अफ दि अलिक दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ भने यो नेटवर्क र क्यानको नेटवर्क भएको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ। यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि जस्तै मैले एआई पोलिसीमा काम गरेको छु, डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु, होइन साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु, यो कुराहरू सरकार समक्ष पुर्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्रै सीमित हुन्थ्यो क्या पहिला
1: राष्ट्रपतिमा प्रवेश गर्नु अगाडिको कुरा।
0: म उपाध्यक्ष भएर पनि काम गरेको छु, क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु। त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिने हुन्थ्यो, हामीले चाहिँ सरकारलाई सजेसन दिने हुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या, यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ। सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टिन हाम्रो साथीहरूको ग्रुपहरू थियो, अब चाहिँ हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नै पर्छ, हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामीले गर्न नसकेको हो, अबको टाइममा हामी गएन भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाल्यो। त्यस पछाडि चाहिँ हामी त्यही सिलसिलामा प्रवेश पनि गरेँ मैले र अब कुन पार्टी छान्ने भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्र स्वतन्त्र पार्टी जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्ने भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ। र राजनीतिमा प्रवेश गरिसके पछाडि त झन् त्यहाँ जब शपथ लिएँ, शपथ दिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई, त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म 77 जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ र हाम्रो प्रतिनिधित्व तपाईँ हो है तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको पनि हुन्छ, धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ। त्यसैमा काम गरेर नि मात्रै पनि त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि। र लकिली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु, राज्यको समितिमा पनि उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ।
1: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जो 5 वर्षमा सकिन्छ सकिँदैन दिएर
0: भनेको त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन, मैले दिनुपर्ने कुराहरू त म आफ्नो तर्फबाट 100% नै दिइहाल्छु, त्यो भन्दैमा म एकदम विज्ञ छु, मलाई एकदमै धेरै एक्सपिरियन्स छ, मैले सबै जानेको छु भन्नु खोजेको होइन, जति बुझेको छु अरूभन्दा पनि मसँग चाहिँ टिमवर्क छ क्या, त्यो टिमवर्कमा मिलेर जस्तै मैले चाहिँ कस्तो हुन्छ कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्रै हुँदैन क्या, त्यसमा चाहिँ तल गएर धराधरमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ यसरी गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्कल निकाल्न सक्यो सक्यो भनेदेखि चाहिँ समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ र कानुनी बनाउने प्रक्रियामा त झन् हामीले कानुन बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानुन बनाउनु चाहिँ हुँदैन भन्छु म जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि हामीहरू सर्टेन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ त्यो आधारमा चाहिँ ल अब यस्तो